0: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
1: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
2: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
2: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर 0825902222।
0: जु रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825601138।
14: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: सुगर रोग सम्बन्धी उपचार
15: हर्मोन सम्बन्धी समस्याको उपचार
14: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
15: हुनबाट पनि नाम दर्ता गर्न
16: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
17: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9905912871।
18: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क सुवर्ण मेडिकल हल भोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
24: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
25: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
24: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
26: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
27: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
29: भर्ना सम्बन्धी सूचना।
3: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
29: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
25: सम्पर्क फोन नम्बर 082-553-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
30: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
31: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
30: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
31: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
0: यस्तैले
1: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
1: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
4: सीता के भयो तिमीलाई घुम्छौ बसी छौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छु निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
2: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम जाङ च्याक यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 22 गते शुक्रबार, सन् 2026 अगस्त 7 तारीख साउन कृष्ण पक्षको नवमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव।
0: ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र। वीरगंज नाकाबाट पहिले भन्दा ग्यास बुलेट धेरै, भित्री पनि अझै अभाव।
1: कोदोजन्य बालीको उत्पादन र क्षेत्रफल घट्दो तर माग भने बढ्दो। परिकार विविधीकरण र शहरमा खोजी गर्नेहरू थपिएसँगै महत्व फैलिँदै
4: कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको पाउरोटी बन्न थाल्यो। कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ सहर पसेको छ, सहर पसेको कारणले यसको महत्व पनि बढी छ।
0: ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी। अमेरिकामा जन्मे पनि स्वत अमेरिकी नागरिकता नपाउने।
1: र फिफाको निलम्बनका कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-99।

0: पट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943353, 0993555।
5: काया कैरनमा अब खबरको सिलसिला। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देश औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले देशभरि 8 सुरुङ मार्ग बनिरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययन क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाले अध्ययनका लागि 67 करोड़ 1 लाख रूपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 सहित अहिले देशमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यस्तै केन्द्र मार्फत देशभरिका सुरुङ मार्गको अध्ययन, अनुसन्धान तथा निर्माण हुने गर्छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ तराई मधेस द्रुत मार्गका 7 र सिद्धार्थ राजमार्गमा सिद्ध बाबा सुरुङ मार्ग बनिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले द्रुत मार्ग अन्तर्गत धेन्द्री, लेनडाँडा, महादेवटार, चन्द्राम भीर, देवीचौर, सिसौटार र मौरीवीर सुरुङ मार्ग निर्माण भइरहेका छन्। द्रुत मार्ग आयोजनाको कुल लम्बाई मध्ये 15.4% खण्डमा सुरुङ मार्ग निर्माण भइरहेका छन्। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर झाले अहिले देशभरि प्रस्तावित 23 सुरुङ मार्ग अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो। सिद्ध बाबा सुरुङ मार्ग योजनाका प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। पूर्व सचिव इन्जिनियर केशव कुमार शर्मा निर्माणाधीन र अध्ययन क्रममा भइरहेका सुरुङ मार्ग निर्माणले देशको भौगोलिक कठिनाई तिर्दै यातायातमा काया पलट ल्याउने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, सुरुङ मार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाड़ी बाटालाई छोट्याएर यात्राको समय र इन्धनको लागत भारी मात्रामा घटाउनेछ। यसबाट यातायात थप सुरक्षित, नियमित र 12 महिना सञ्चालन हुनेछ। गोर्खापत्रमा खबर छ।
6: यसैबीच पूर्वाधार विकास मन्त्रालयले 25 वर्ष सन् 2050 काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजनाको मस्यौदा तयार गरेको छ। गुरू योजनामा भूमिगत दुई तिले सुरुङ निर्माणदेखि काठमाडौँको रत्न पार्कदेखि भक्तपुर जोड्ने मेट्रो रेल निर्माण र सञ्चालनसम्मका विषय समेटिएको छ। मेट्रो रेलको जायकाले नै अध्ययन गरिदिने तयारी समेत गुरू योजनामा समेटिएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना आयोजनाका निर्देशक सुशील बाबु ढकालका अनुसार गुरू योजनाको अनुमानित लागत 6 खर्ब रूपियाँ छ। गुरू योजनाले गौशाला चाभहिल खण्ड पुरातात्विक क्षेत्रमा पर्ने र सड़क विस्तार गर्ने ठाउँ नभएकाले भूमिगत सुरुङ निर्माण गर्ने वा जमीनमाथिबाट जाने विकल्पबारे उल्लेख गरेको छ। चाभहिल गौशालामा 1562 मिटर लामो दुई तले सुरुङ मार्ग बनाइनेछ। शहरका सांगुला र बोटलिन लेक भएका ठाउँमा भूमिगत मेट्रो सञ्चालनको योजना समेटिएको छ। गुरू योजनामा पूर्वाधार निर्माण बाहेक यातायात क्षेत्रमा प्रणाली स्थापनादेखि सुधारसम्मका विषयलाई समेत समेटिएको छ। कारोबारमा खबर छ।
5: नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा 3.5 महिना अघि भएको फैसला पुनरावलोकन हुने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा तथा न्यायाधीशहरू श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेको इजलासले हिजो फैसला पुनरावलोकन गर्ने आदेश दिएसँगै कांग्रेस विभाजन तत्काललाई टरेको छ। 29 साउनको राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेका असन्तुष्ट पक्षका नेताहरूले अब अदालतको निर्णय कुर्ने बताएका छन्। दुवै पक्षका नेताहरूले सर्वोच्चको आदेशबाट पार्टी एकतामा बल पुग्ने प्रतिक्रिया दिएका छन्। सर्वोच्चको आदेशपछि 15 महाधिवेशन भन्ने अन्यलमा परेको छ। भदौ 2 वडा अधिवेशन गरेर 14-19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने संस्थापन कांग्रेसको तालिका

0: आधिकारिकता विवादमा अन्तिम फैसला नहुँदासम्म गगन थापा नेतृत्वकै केन्द्रीय कार्य समितिले मान्यता पाउनेछ। सर्वोच्च अदालतले हिजोको आदेशमा निर्वाचन आयोगले गरेको निर्णय बजर नहुने गरी भनेकाले अर्को फैसला नआउँदासम्म वर्तमान केन्द्रीय कार्य समिति नै आधिकारिक हुने भएको छ। देवपक्षी नेता विमलेन्द्र निधिले भेला नसर्ने भए पनि अब अलग पार्टी तत्काल नबन्ने बताउनुभयो। देवपक्षका अर्का नेता मिल विश्वकर्माले विभाजनको डिलमा पुगेको कांग्रेसलाई सर्वोच्च अदालतको आदेशले जोगाइदिएको बताउनु भएको छ। असन्तुष्ट पक्ष राष्ट्रिय भेलाको तयारीमा लागिरहेका बेला संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा थियो। महामन्त्री प्रदीप पौडेलले पूर्व निर्धारित मितिमा महाधिवेशन हुने कि नहुने भन्नेमा छलफल गरेर औपचारिक धारणा बनाउने बताउनुभयो। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा अबको 26 गते स्वदेश फर्कने हुनुभएको छ। स्वास्थ्य उपचारका लागि फागुन 13 गते सिंगापुर जानुभएका उहाँ यही 26 गते राति काठमाडौँ आइपुग्ने नेता प्रकाशन महतले पुष्टि गर्नुभएको खबर कान्तिपुरले लेखेको छ।
1: देशमा ग्यास भण्डार गृह भइदिएको भए नेपाल आयल निगम एनओसीले अहिले जस्तो संकटमा सरक्क निकालेर उपभोक्ताले चाहे जति दिन सक्थ्यो, तर भण्डार गृह निर्माण गर्ने 10 वर्षदेखिको योजना अलपत्र हुँदा आपूर्ति असहज भएका बेला उपभोक्ता रित्ता सिलिण्डर बोकेर ग्यासको खोजीमा चारैतिर भौतारिने बाध्य छन्। भारतबाट आपूर्ति गड़बड़ हुँदा वा आयातभन्दा बजारमा माग बढ़ी हुँदा आवश्यकता अनुसार झेकेर दिनेकै लागि ग्यास भण्डारण चाहिने हो। 2072 वैशाखको भूकम्प र लगत्तै भारतले गरेको अघोषित नाकाबन्दीका बेला ग्यासको संकट निम्तिएपछि आयल निगमले त्यही वर्ष भण्डार गृह निर्माण गर्नुपर्ने योजना अघि सारेको थियो। 59 ग्यास उद्योगले भारतको हल्दिया, मथुरा, बन्थरा, पारादीप, दुर्गापुर र बैरानी रिफाइनरी पुगेर ग्यास आयात गर्दै आएका छन्। भारतीय रिफाइनरीदेखि ग्यास उद्योगसम्मको ढुवानी बापत वार्षिक झण्डै 6 अर्ब खर्च हुने गरेको निगम प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यास ढुवानीका लागि भारतीय व्यवसायीकै बुलेट प्रयोग भइरहेका छन्। त्यसैले निगमले ढुवानी भाड़ा बापत भुक्तानी गर्ने सबै रकम भारतीय व्यवसायीले पाइरहेका छन्। सर्लाहीमा भण्डार गृह निर्माण भए त्यहाँसम्म सिधै पाइपलाइनमा आउने र देशभित्र मात्रै ढुवानी खर्च लाग्ने हुँदा ठूलो रकम बचत हुने निगमको बुझाइ छ। नयाँ पत्रिकामा खबर छ।
0: केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखे पनि बिरगंज नाका भएर भित्रिने ग्यास बुलेटको संख्या भने बढ़ेको छ। बिरगंज नाका भएर साउन 1 गतेदेखि 20 गतेसम्मको 20 दिनको अवधिमा ग्यास बोकेका 979 वटा बुलेट भित्रिएका छन्। 2082 सालको यसै अवधिमा बिरगंज नाका भएर 859 ग्यास बुलेट भित्रिएका थिए। 2083 साउन 1 देखि 20 गतेसम्म गएको वर्षको यसै अवधिभन्दा 120 बुलेट बढ़ी अर्थात 979 बुलेट भित्रिएका हुन्। नेपाल आयल निगमको बिरगंज कार्यालयका प्रमुख मोहन प्रसाद शाहका अनुसार देशको झण्डै 60% खाना पकाउने ग्यास भित्रिने बिरगंज नाकाबाट निर्वाध रूपमा ग्यास बोकेका बुलेट भित्रिरहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासमा कृत्रिम अभाव, कालो बजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुना गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई हुँदा 98511 16773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्ने मन्त्रालयले जनाएको छ। बजारमा पछिल्लो समय ग्यास अभाव भए

0: पनि सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082562601, 98578935990, 98578135184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: MDL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01597122 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशभर 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा काठमाडौँ उपत्यकामा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव, कांग्रेसको आधिकारिकता पुनरावलोकन हुने भएपछि पार्टी विभाजन तत्काललाई टर्यो, देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र, बीरगंज नाकाबाट पहिले भन्दा ग्यास पुलेट धेरै भित्रिए, अझै अभाव लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग। धान, गहुँ, मकैपछि कोदो, फाफर मुख्य खाद्यान्न बाली हुन्। कोदो समग्रमा चौथो मुख्य बाली मानिन्छ। कोदो मध्यपहाड़ी क्षेत्रमा मात्रै होइन तराई सहित सबै जिल्लामा उत्पादन गर्न सकिन्छ, तर पछिल्ला वर्ष कोदोको क्षेत्रफलसँगै उत्पादन पनि घट्दो छ। स्वास्थ्यका हिसाबले समेत महत्वपूर्ण कोदोजन्य बालीलाई पोषणविदले सुपर फूड नै मान्ने गरेका छन्। यही गुणका कारण पछिल्ला वर्ष उपभोग गर्नेहरू बढेसँग

0: होइन, नभएदेखि त्यो जति वर्ष राख्यो भने त्यसमा घुन अरू किराहरू केही पनि लाग्दैन कोदोमा, त्यो चाहिँ जति वर्ष राखे पनि त्यो खाना हुन्छ, हामी खान्छौँ नै हाम्रो घरमा, हामी बच्चा हुँदाखेरि हामीले 10-12 वर्षको पुरानै कोदो खाने हो, नयाँ कोदा स्टोर गर्ने र पुरानो खाने चलन थियो हामी कहाँ, अहिले पनि छ त्यस्तो राख्नेहरूले राखेका छन्।
1: बहुगुडी बाली कोदोको उत्पादन र क्षेत्रफल क्रमशः घट्दो छ। मुख्य बाली धान झण्डै 14 लाख हेक्टरमा खेती हुँदा कोदो र कोदोजन्य बालीको खेती निकै थोरै अर्थात 3 लाख हेक्टर क्षेत्रफल पनि पुग्दैन। कोदोको उत्पादन वार्षिक पुग नपुग 3,30,000 टन हुने गरेको तथ्याङ्क छ, तर उपभोग बढ्दो रहेकोले भारत चीन लगायतका देशबाट आयात बढ्दै गएको छ। आर्थिक वर्ष 2082-83 झण्डै 62 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार बनाएर खान सकिन्छ, अनि अहिले शहरमा यस्ता परिकार खाने क्रम बढेको छ।
0: काठमाडौँतिर कहीँ जाँदाखेरि यहाँ कोदोको ढिँडो पाइन्छ भनेर लेखेको साइनबोर्डहरू हामी भेट्छौँ होइन, र यसको महत्व त्यो सँगै बढ्नुको साथसाथै यसलाई अब अरू विविधीकरण पनि गरिएको छ क्या।

0: कोदोको बिस्कुट बन्न थाल्यो, कोदोको चाउचाउ बन्न थाल्यो, होइन कोदोको पाउरोटी बन्न थाल्यो।
1: कोदो चाहिँ हामीले माग चाहिँ बढ्ने यस्तै अवस्था रहे आयात अझ बढ्नेछ। फेरि कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत,
2: अहिलेको जुन डिमाण्ड छ र मध्य पहाड़मा यो यसको खेतीलाई खेती गर्ने प्रक्रियालाई चेन्ज गरेनौ र सरकारले यसलाई सपोर्ट गरेन भने अबको दुई

0: अहिले आएको भन्दा दोब्बर कोदो चाहिँ आयात हुन सक्छ अहिलेको नेपालको मागलाई हेर्दा।
1: कोदो जन्य बालीमा उन्नत प्रविधिको प्रयोग अनि किसानलाई अनुदानको व्यवस्था गर्न सके उत्पादन तथा उत्पादकत्व बढ्न सक्छ, जसबाट अहिले बढ्दै गएको मागलाई धान्न र भइरहेको आयातलाई पनि प्रतिस्थापन गर्न सकिन्छ।
2: कोदो जन्य बालीको बढ्दो माग, बजार र उत्पादनका विषयमा कोदो तथा फापर संघका अध्यक्ष डीपी बस्नेतसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, मौसम पूर्वानुमान महाशाखाले हिजो धेरै प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरे पनि कुनै पनि ठाउँमा ठूलो पानी परेन। महाशाखाले हिजो बिहान निकालेको मौसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरेको थियो, तर आज बिहानसम्म ती क्षेत्रमा पानी परेको छैन। गैराती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा सामान्य पानी परेको छ भने कोशी र कर्णाली प्रदेशका केही पहाड़ी क्षेत्रमा छिटपुट पानी परेको छ। त्यसबाहेक धेरैजसो ठाउँमा बदली भए पनि पानी परेन। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको समेत सम्भावना रहेको जनाएको थियो। महाशाखाले हिजो बेलुकी निकालेको मौसमी बुलेटिन अनुसार आज देशका कुनै पनि ठाउँमा ठूलो पानी पर्ने सम्भावना छैन। महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्ने र हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै तराई विभागको केही ठाउँमा मध्यमसम्मको वर्षा हुने अनुमान छ। महाशाखाका अनुसार भोलि भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
4: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु

0: न्यूरो सर्जरी,
1: हाथ खुट्टा का नसा, पेरिफेरल नर्व को शल्यक्रिया लगायत का सामान्य देखि जटिल प्रकृति का न्यूरो सर्जरी सेवाहरू।
0: पुनः हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ, तर पहिला पहुँचवाला कर्मचारीलाई भने यो नियम लागू हुने गरेको थिएन। सरुवामा सन्तुलन कायम गर्न, सेवा प्रवाह प्रभावकारी बनाउन र वर्षौंदेखि एकै ठाउँमा बस्ने कर्मचारी प्रवृत्ति अन्त्य गर्न सरकारले अनलाइन सरुवा प्रणाली व्यवस्थित गरेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा सफ्टवेयर तयारी गरी विधिसम्मत रूपमा सुगम क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा गरेको जनाएको छ। मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवाको निवेदन माग गरे पनि सुगमकै कार्यालयमा रोज्ने कर्मचारीको संख्या उल्लेख भए पनि यस अगाडि कर्मचारी सुगम र दुर्गम क्षेत्रमा बसेका तथ्याङ्कका आधारमा कर्मचारीलाई सरुवा गर्न थालिएको खबर आजको गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ। केही हप्ता अघि अमेरिकी सर्वोच्च अदालतले सहीको

0: भाइया कैरनमा अब केही खबर संक्षेपमा। नेपाल र भारत बीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ़ाउने विषयमा चार वर्षपछि छलफल हुने भएको छ। आउँदो सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति जेसीडब्ल्यूआर र जलस्रोत सम्बन्धी संयुक्त स्थायी प्राविधिक समिति जेएसटीसीडब्ल्यूआरमा यो विषयलाई छलफलका रूपमा समावेश गरिएको हो।
1: विदेश जाने कागजात बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकार को उद्देश्य अनुसार

0: आयो
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। बजारमा खाना पकाउने ग्यास पाउन अझै मुश्किल छ। सरकारले भने विज्ञप्ति र सूचना निकालेर अभाव छैन, साइट चाहिएमा फोन गर्नुहोस् भनेर आश्वासन दिने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अभाव भनेर लेखिएको रित्तो सिलिण्डर बोकेर एकजना मान्छे रुल्ल टुल्ल हुँदै बाटोमा हिँडिरहेका छन्। त्यही बेला सरकारले ग्यासको विवरण लेखिएको विज्ञप्ति देखाएको छ।

0: स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगला चुलीमा रहेको रेडियो बंगला चुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा हालसम्म 34,991 हेक्टरमा धान खेती, कुल 94% जमीनमा धान रोपाई सम्पन्न।
0: लुम्बिनी प्रदेश स्थापना भएको 8 वर्षमा 1,000 बढ़ी किलोमिटर सड़क कालो पत्री, दाङ र देउखरी जोड्ने जीर्ण रहेको मसोट खोला पुल मर्मतका लागि ठेक्काको तयारी।
1: र लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद जोखिम बढ़दै, मनसुनजन्य विपद न्यूनीकरण अभियान तीव्र बनाउन मुख्यमन्त्री चेतना आचार्यको निर्देशन।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती

0: सम्पर्क गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक गोरक्षी, राष्ट्रिय दैनिक गणतन्त्र, राष्ट्रिय दैनिक र राप्तीको राष्ट्रिय दैनिक। यी चारवटै समाचार पत्रिकाहरूले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं राप्ती पोस्ट दैनिकबाट।
2: दाङमा खाना पकाउने एलपी ग्यासको अभाव सुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय दाङले ग्यास व्यवसायीले आफ्नो डिपो पसल कम्पनीबाट ग्यास बिक्री गर्दा लुकाई छिपाई आफू निकट व्यक्ति, होटल व्यवसायी र ग्राहकलाई मात्रै बिक्री गरेको आरोप लगाएको छ। जिल्ला प्रशासन कार्यालय दाङले बिहिबार सूचना जारी गर्दै ग्यासको अभाव भएको विषयमा फेरी राप्ती र मनोकामना लगायतका ग्यास सिलिण्डर बिक्री गर्ने व्यवसायीले अनियमितता गरेको गुनासो कार्यालयमा आएको बताएको छ। जिल्ला प्रशासन कार्यालयले ग्यासको अभाव भएको विषयमा ग्यास विक्रेतालाई दोष दिए पनि यसको भित्री कारण अर्को रहेको धारणा ग्यास व्यवसायको रहेको छ। सरकारले केही महिना अघि आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय ल्याएपछि आधा भरिएका सिलिण्डर नै मुख्य कारक रहेको धारणा व्यवसायको रहेको छ। आधा ग्यास भन्दा भारतबाट आउने कोटा अनुसार ग्यास भर्न सिलिण्डर अभाव भयो। अहिले 81 पूरे सिलिण्डर भर्ने नियम

0: भएको छ। मरमत गरिएको पुल पुनः कमजोर बनेपछि पुल सेक्टर कार्यालय नेपालगंज बाँके र सड़क डिभिजन कार्यालय दाङको प्राविधिक टोलीले साउन महिनामै प्राविधिक जाँच गरेको थियो। प्राविधिक जाँचपछि तत्काल पुल मरमत गर्नुपर्ने अवस्था देखिएकाले मरमतका लागि ठेक्का आह्वान गर्ने तयारी भएको सड़क डिभिजन कार्यालय दाङका प्रमुख विष्टले बताउनु भएको छ। आजको गोरक्षर दैनिकमा लीलाधर ओलीले खबर लेख्नु भएको छ।
1: आमाको दूध सन्तानका लागि अमृत सरह नै मानिन्छ, त्यसैले चिकित्सा विज्ञानले पनि बच्चा जन्मेको एक घण्टा भित्रै आमाको बिगौती दूध खुवाए आमा र बच्चाको बाँकी जीवन सुरक्षित हुने भनेको छ। अझ बिगौती दूध बच्चाका लागि पहिलो खोप सरहने भनिरहँदा समाजमा बिगौती दूधको उपयोग गर्ने दर भने झन पछि झन खस्किँदै गएको छ। आमाहरूले उपयुक्त समयमा स्तनपान नगराएको विभिन्न तथ्याङ्कहरूले देखाएको छ। नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण एवं नेपाल बहुसूचक समूह सर्वेक्षण लगायतको तथ्याङ्कले दाङ जिल्लामा मात्रै होइन प्रदेश र सिंगो देशमै बच्चालाई जन्मिएको एक घण्टा भित्रै आमाको बिगौती दूध खुवाउने दर झन पछि झन घट्दै गएको देखिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण 2022 का अनुसार देशमा जन्मेको एक घण्टा भित्रै स्तनपान गराउने र दर कुल प्रसूति संख्याको 55% मात्रै रहेको थियो। झण्डै आधा आमाहरूले जन्मिँदा बित्तिकै बिगौती दूध सेवन नगराएको पाइएको छ। स्तनपानमा आमा र परिवारको ध्यान घटिरहँदा उनीहरूले आफ्नो सहजताका लागि बच्चालाई दूध दानीबाट दूध

0: हुँदाखेरि यो मेरो आमा हो म बच्चा रहेछु भनेर बालकी रूपमा उहाँहरू बोल्न नसके पनि बच्चाले चाहिँ त्यो फिलिङ गरिराखेको हुन्छ, आमाले पनि आफ्नोपन माया ममता फिलिङ गरिराखेको हुन्छ र विभिन्न किसिमका रोगहरूले चाहिँ बच्चाहरूलाई छुन पाउँदैन। एउटा त्यो भयो, उहाँहरूले चाहिँ कसरी चाहिँ हामीले बच्चाहरूलाई चाहिँ पुरा रूपमा चाहिँ त्यो निप्पल आसनमा राखेर कसरी खुवाउनु पर्छ भनेर पनि उहाँहरूले नजानेको कुरा हुन्छ। त्यो कुराहरूलाई पनि हामीले चाहिँ परामर्श दिँदै प्रत्येक वडाहरूमा पहिले पहिले अझ बढी थियो, अहिले चाहिँ अलि कम चाहिँ छ सर। धेरै समस्याहरू देखा परेको हुन्छ, अब जस्तै दिशा झाडाबन्दा लाग्ने, कुपोषित हुने बच्चाहरू, अनि चाहिँ बाई के भन्छ दादुरा खोपको रूपमा काम गर्छ जस्तै भनिएको छ भने जस्तै खोपहरू लगाउने जस्तै उहाँलाई चाहिँ एउटा विगती दुखे चाहिँ खोपको रूपमा काम गर्छ भनेर उहाँलाई जनचेतना छैन भनेपछि उसले चाहिँ कसरी हुन्छ फिडिङै गराएको हुँदैन भनेपछि उहाँलाई विभिन्न किसिमका झागुटे रोग, क्षय रोग र पोलियो मलाइटिस
1: अन्त अन्त्यमा हामी कुराकानीको अन्त्यमा छौँ। एउटै के अरे आमाले आफ्नो बच्चालाई कतिसम्म बच्चा जन्मिएको कति समयसम्म दुई महिना चार महिना छ महिना वर्ष दिन दुई वर्ष कति समयसम्म चाहिँ नियमित दिनमा कतिपटक स्तनपान गराउनु पर्दछ?
0: जस्तै जन्मिने बित्तिकै भनेको छ सर, अब कसै कसै अपरेसन गरेको हुन्छ,
1: त्यहाँबाट त सुरु भयो, हामीले चाहिँ त्यस पछाडिको नियमितको कुरा गरेको।
0: नियमितमा चाहिँ हामीले चाहिँ चार प्रकारको आसनमा चाहिँ दुध फिडिङ गराउनु पर्छ र दिनमा चाहिँ दसदेखि बाह्र पटकसम्म हामीले चाहिँ बच्चालाई फिडिङ गराएको हुनुपर्छ।
1: त्यो भनेको बच्चाले चाहिँ कुनै अन्य कुरा हामी भात खुवाई भनेर भन्छौँ, अन्य
0: छ महिनासम्म नियमित रूपमा चाहिँ उहाँहरूले जब बच्चालाई चाहिँ अब पानी आमाको दुध मात्रै फिडिङ गराउनु भएको छ भनेपछि त्यो चाहिँ हामीले चाहिँ एउटा खोपको रूपमा र एउटा चाहिँ पोषणको रूपमा हामीले लिन्छौँ। यदि उहाँहरूले बिचमा चाहिँ बोतल फिडिङ गराइदिनु भयो, डाइरिया खानाहरू खुवाइदिनु भयो भनेपछि हामीले चाहिँ उहाँ त्यो खोपलाई पहिलो बेगुती दुधलाई खोप त भनिन्छ र बच्चाहरूले पूर्ण रूपमा चाहिँ स्तनपान गरिराखेको हुँदैन।
1: हस्, महत्वपूर्ण समय र जानकारी गराए यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् सर,
1: उहाँ हुनुहुन्थ्यो घोराई उपमहानगरपालिकामा कार्यरत स्वास्थ्य अधिकृत विमला पौडेल। स्तनपान सप्ताह चलिराखेको छ, यस बारेमा कुराकानी गर्दै खबर पत्रिकामा खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
2: पश्चिम नेपाललाई पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5-68-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे, इको
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झन हो।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-5-60-734 र 082-5-60-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने

0: सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-5635-509 र मोबाइल 98453-0653।
1: अब बाँकी समाचार। लुम्बिनी प्रदेश स्थापना भएको 8 वर्षको अवधिमा प्रदेश सरकारले 1400 बढ़ी किलोमिटर सड़क कालोपत्र गरेको छ। आर्थिक वर्ष 2075-76 देखि 2082-83 सम्म 1430 किलोमिटर सड़क कालोपत्र गरिएको हो। प्रदेशका 12 जिल्लामा बितेको 8 वर्षमा 1430 किलोमिटर सड़क कालोपत्र भएको यातायात पूर्वाधार निर्देशनालय बुटवलका वरिष्ठ इन्जिनियर एवं सूचना अधिकारी अरूण गुप्ताले जानकारी दिनुभएको छ। उहाँका अनुसार आर्थिक वर्ष 2075-76 मा 200 किलोमिटर कालोपत्र भएको थियो। आर्थिक वर्ष 76-77 मा कालोपत्र सड़क निर्माण 153 किलोमिटरमा सीमित रहयो। त्यसपछि 77-78 मा बढ़ेर 194 किलोमिटर पुग्यो भने 78-79 मा 2 किलोमिटर सड़क कालोपत्र भयो। आर्थिक वर्ष 79-80 मा 8 वर्षकै सबैभन्दा बढ़ी 231 किलोमिटर सड़क कालोपत्र भएको तथ्याङ्कले देखाएको छ। त्यसपछि आर्थिक वर्ष 81-80-81 मा भने कालोपत्र सड़क निर्माण उल्लेख्य रूपमा घटेर 150 किलोमिटरमा सीमित रह्यो भने 81-82 मा 176 किलोमिटर र 82-83 मा 124 किलोमिटर सड़क कालोपत्र भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
2: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुन जन्ने विपदका कारण मानवीय तथा भौतिक क्षति बढ्दै गएको भन्दै घटना र क्षति न्यूनीकरणका लागि सचेतना अभियानलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ। लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद न्यूनीकरण, पूर्व तयारी, जनचेतना र सबै निकाय बीचको समन्वयलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो। बैठकमा मनसून जन्ने जोखिम न्यूनीकरणका लागि सिंचाई नहर तथा जोखिममुक्त जलाशय वरिपरि तारबार गर्ने, सार्वजनिक पोखरी तथा ड्याममा चेतावनी बोर्ड राख्ने, बाल बालिकालाई कुलो तथा पोखरीमा पौडी खेल्न नदिन, अभिभावक केन्द्रित सचेतना अभियान सञ्चालन गर्ने तथा किसानलाई चट्याङ र अत्यधिक वर्षाबाट जोगिने उपायका बारेमा जानकारी गराउने पनि निर्देशन दिएको छ। मुख्यमन्त्री लुम्बिनी प्रदेशमा विगतको 2 महिनामा मात्रै मनसुन जन्ने विपदका घटनामा परेर 52 जनाको मृत्यु भएको छ भने जेठ 18 गतेदेखि साउन 19 गतेसम्मको अवधिमा लुम्बिनी प्रदेशमा मनसुन जन्ने 72 वटा विपदका घटना भएका छन्। आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
1: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याटफर्म दाङले जर्नी टू जिनियस एक्सपो कार्यक्रम गर्ने भएको छ। बिहिबार सम्पन्न विस्तारित बैठकले आगामी असोज 9, 10 र 11 गते जर्नी टू जिनियस एक्सपो कार्यक्रम गर्ने निर्णय गरेको हो। बैठकले जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा 12 सम्मका विद्यार्थी केन्द्रित एक्सपो कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरेको छ, जसका लागि प्याप्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। यसैगरी पूर्व केन्द्रीय सचिव तथा प्राज्ञिक परिषद सदस्य यादव गिरीको संयोजकत्वमा प्राविधिक तथा शैक्षिक समिति प्याप्सन दाङका प्रमुख सल्लाहकार मधुसूदन गिरीको संयोजकत्वमा अनुगमन मूल्यांकन तथा प्रतिवेदन समिति, वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष शोभाकर भूषालको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, सचिव आदिम केसीको संयोजकत्वमा प्रचार प्रसार तथा संचार समिति गठन गरिएको छ। आजको राप्तीप्रेस दैनिकमा खबर छ।
2: तुलसा आजकल च्याउ दिदीका नामले चिनिन थाल्नु भएको छ। उहाँले निरन्तर 18 वर्षदेखि दाङमा च्याउ खेती गर्दै आउनुभएका कारण आजकल स्थानीयले उहाँलाई च्याउ दिदीका उपनामले चिन्ने गरेका हुन्। निरन्तर मेहनतका कारण च्याउ व्यवसायबाट तुलसा बुढामगरले तुलसीपुर उपमहानगरपालिका 6 मा सन्तोषजनक आमदानी गर्नुभएको छ। उहाँले करोड़ौं जाने आकर्षक निवास समेत निर्माण गरिसक्नु भएको छ। सामान्य लेखपढ गर्नुभएकी बुढा च्याउ खेतीले रम्न थाल्नु भएको छ। उहाँले उद्योगमा दुईजनालाई रोजगारी दिनुका साथै खर्च कटाएर वार्षिक 8 लाख बचत गर्नुहुन्छ। च्याउ दिदीका नामले चिनिएकी तुलसा आजको युगबोध दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। यिन आजको नयाँ युगबोध दैनिकमा हाम्रो स्वास्थ्य संस्कार र सिकाई परिवर्तनका लागि स्तम्भमा जीतबहादुर शाहको विचार छापिएको छ। संघीयताको मर्म अधिकार प्रयोग गर्ने कि दोष सार्ने प्रदीप मजगैयाको विचार छापिएको छ भने सरकारी संयन्त्रलाई सेवा प्रवाहमा केन्द्रित गर शीर्षकमा युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
1: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकले सुरक्षित स्तनपान स्वास्थ्य जीवन शीर्षकमा डाक्टर माधव अधिकारीको विचारलाई छापेको छ भने नेपाली कांग्रेसको एकता आजको आवश्यकता शीर्षकमा प्रिया स्मृति गजमेरको विचारलाई पनि छापेको छ। त्यसै गरी नेतृत्वले व्यवस्था गरेको मनोविज्ञान शीर्षकमा विपुल पोखरेलको विचारलाई छापेको छ भने सड़क दुर्घटना न्यूनीकरणमा साझा जिम्मेवारी शीर्षकमा सम्पादकीय छापेको छ आजको गोरक्ष राष्ट्रिय दैनिकले।
2: यसै गरी आजको गणतन्त्र दैनिकमा हिमालमै अस्थायी कीर्तिमानीहरू रमेश तिवारीको विचार छापिएको छ भने ग्यास अभाव समाधानको प्रभावकारी उपाय अनिवार्य टोकन प्रणाली लागू गरौं शीर्षकमा सम्पादकीय लेखिएको छ।
1: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा मान्छे म शीर्षकमा टीकाराम कार्की बगरको गजललाई छापेको छ। सँगै देशको आगो शीर्षकमा विजयराज पोखरेलको कवितालाई छापेको छ। समय रोकिएको घडी शीर्षकमा जानुका ढकालको कथालाई छापिएको छ।
2: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
1: अनि म देवा भुसाल पनि बिदा हुन्छु। नमस्कार।
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 0825635775।
3: सम्पर्क नम्बर 98-4826873।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
10: प्रश्न प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको हिजो बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको ध्यानाकर्षण प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद कमला पन्तले मनसूनका बेला बाढ़ी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ़दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे जानकारी माग गर्नुभयो। प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह गरिमा, सोमनाथ पोर्तेल र पदमबहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपद व्यवस्थापनको पूर्व तयारीका सम्बन्धमा सरकारको ध्यानाकर्षण भयो बताउनु भयो। मन्त्री गुरूङले विपद तथा मनसून पूर्व तयारी प्रतिकारी कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मनसूनजन्य गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 प्रति पेश गर्नुभयो। विधेयक पेश गर्दै मन्त्री चौधरीले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्धन गर्न र पशु संक्रामक रोग नियन्त्रण गर्न

0: संसार शांति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको छ। यसमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले चरमबद्ध रूपमा गरिरहेको छौँ। युवा वर्गहरूलाई चाहिँ अब हामीले खेलकुदहरूमा केन्द्रित भएर त्यसमा चाहिँ अलिक सुविधाहरू बढाउने कुराहरूलाई अरू टेक्नोलोजीहरूमा चाहिँ अलिकति हामीले चाहिँ यसमा डाइभर्ट गर्नलाई हाम्रो खेलकुद मन्त्रालयले पनि त्यो अनुसार बजेट पनि छुटाउनु भएको छ होइन। अनि यसमा चाहिँ हाम्रो काम भइरहेको छ। तिनटै तहको सरकार मिलेर चाहिँ हामीले यसमा काम गरिरहेछौँ। समन्वय पनि त्यही अनुसारमा, सहकार्य पनि त्यही अनुसारमा भएको छ।
1: गृहमन्त्री सुदन गुरुङ यस्तै बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ दिँदै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो। मन्त्री वादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीड़भाड़ तथा आवागमन सम्बन्धी व्यावहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस संचालनमा ल्याएको बताउनुभयो। मन्त्रीवादीले सरकारले सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा विरूद्धको कानूनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारी साधनमा सीसीटीभी जडान तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको पनि बताउनुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु, ग्यास अभाव तथा कालोबजारी नियन्त्रण, स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले स्वास्थ्य बीमा जनताको जीवनसँग जोड़िएको विषय भएकाले तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले विभिन्न जिल्लामा बँदेल आतंकले किसानको मकै बाली सखा पारेको भन्दै वर्षभरि किसानले पसिना बगाएर लगाएको बाली एकै रातमा नष्ट हुने अवस्था आएकाले यसको क्षतिपूर्ति तथा रोकथाम र नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज अपरान्ह सभा 1 बजे बस्नेछ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पुणे इजलासले हिजो सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउवाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। यसअघि न्यायाधीश सारंगा सुवेदी र निरपदोज निरौलाको संयुक्त इजलासले गत वैशाख 4 गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै पूर्व सभापति देउवा पक्षको रिट खारेज गरेको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको शुरूआत भदौ 1 गतेदेखि गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रभाव भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले अनलाइन प्रणालीको उद्घाटन गर्नुहुँदै बाह्य मुलुकमा जाने लाखौं नेपालीले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौँ धाउनुपर्ने तथा आर्थिक बोझ बढ़ने जस्ता असहजतालाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको शुरूआत गरेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले अनलाइन सेवा सञ्चालनपछि कतिपय स्थानीय सरकारबाट जारी हुने गरेका कागजातका ढाँचा, भाषा र विषयमा एकरूपता नहुँदा सेवाग्राहीले भोग्नु परेका शास्तिको समस्या समाधान हुने बताउनुभयो। पत्रकार सम्मेलनमा कागजात प्रमाणीकरण गर्न अनलाइन मार्फत नै व्यक्तिगत विवरण तथा कागजात राखेर शुल्क बुझाई सेवाग्राही आफैले सहज हुने समय छनौट गरी प्रमाणित कागजात लिन सक्ने जानकारी दिएको छ। हरेक वर्ष 1 लाख बढ़ी नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने र वार्षिक करिब 4 लाख नेपालीहरूले वैदेशिक रोजगारीका लागि अनुमति लिने गरेको मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 वटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083

0: प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राजधानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय आम संचार विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षभित्रै हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानून ल्याउने गरी उक्त विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढ़ाएको छ। सार्वजनिक गरिएको अवधारणा पत्रमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, संचारको हक र सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्दै सूचना प्रविधिको तीव्र विकास, डिजिटल तथा अनलाइन संचार माध्यमको विस्तार र प्रसारण क्षेत्रको विविधीकरणलाई सम्बोधन गर्न नयाँ एकीकृत कानून आवश्यक भएको उल्लेख गरिएको छ। यस्तै सूचना तथा संचार प्रविधि नीति तथा राष्ट्रिय आम संचार नीति 2073 कार्यान्वयनका क्रममा देखिएका आवश्यकतालाई सम्बोधन गर्न पनि नयाँ कानून आवश्यक रहेको मन्त्रालयले जनाएको छ। विधेयक तर्जुमाका क्रममा सम्बन्धित मन्त्रालय, सरकारी निकाय तथा सरकारवाला संस्था र व्यक्तिसँग आवश्यक राय, सुझाव र परामर्श लिइने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मसौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहु च्यानल फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम र इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नतिको प्रस्ताव गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी आँखा अस्पताल सञ्चालन गर्न लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा स्वास्थ्य मन्त्री मेहताले सरकारले यस वर्षबाट कोशी प्रदेशमा आफ्नै आँखा अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले विपन्न नागरिकका लागि अस्पतालहरूले छुट्याइएको सैया खाली छैन भनेर फर्काउने गरेको र निशुल्क प्रदान गरिने 98 प्रकारका औषधि सहज रूपमा वितरण नभएको भन्दै त्यस्ता अस्पताल र फार्मेसीहरूलाई तत्काल कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले मानव अंग प्रत्यारोपणमा समस्या हुने गरेको, दुर्गमका अस्पतालहरूमा विशेषज्ञ डाक्टर नभएका कारण नागरिकले उपचार नपाई अकालमा ज्यान गुमाउनु परेको र स्वास्थ्य समस्याकै कारण दिन प्रतिदिन मानसिक समस्या थपिएको भन्दै सातै प्रदेशमा मानसिक अस्पताल स्थापना गर्न पनि सरकारलाई सुझाव दिनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। गठित समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन 15 दिनभित्र मन्त्रालयमा पेश गर्नेछ। मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वयं आफैले लिखित फारम भर्न सक्ने उद्देश्यले समिति गठन गरिएको हो। समितिबाट उक्त प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखित फारमहरू कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगको यही साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सृजना गरी दिगो रोजगारी प्रणाली निर्माणका सम्बन्धबारे छलफल गरेको छ। श्रम मन्त्री रामजी यादव र पूर्वाधार मन्त्री सुनिल लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग हिजो छलफल भएको छ। छलफलबाट निर्माण क्षेत्रको वास्तविक मागमा आधारित जनशक्तिलाई सीपमूलक तालिम संचालन गर्ने, तालिम प्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग आबद्ध गर्ने तथा रोजगारी सृजनाका लागि दुवै मन्त्रालय र निर्माण व्यवसायी महासंघबीच निरन्तर संवाद, समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गरी गुरू योजना तर्जुमा गरिएको छ। गुरू योजनामा महाराजगंज र चाबहिल गौशाला भूमिगत मार्ग, चाबहिल बागमती र त्रिपुरेश्वर माइती घरमा आकाशे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सादोबाटो गोदावरी जोड्ने नयाँ कर्मनासा पुल, चौडा चक्रपथ, थापाथली त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार कोरिडोरको स्तर उन्नति तथा बौद्ध मार्ग सड़क चोक सुधार योजनालाई समावेश गरिएको छ। पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको गुरू योजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अण्डरपास, भूमिगत सुरुङ, आकाशे सड़क र ठूला बसको एकीकृत संचालन मार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखिएको छ। हिजो ललितपुरमा आयोजित गुरू योजना सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजन थापाले गुरू योजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सड़क सम्बन्धी समस्या समाधान हुने उल्लेख गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जायिकाका विज्ञ टोलीका प्रमुख हिदेओ सुजीले रिंगरोडभित्र सवारी साधनको चाप व्यवस्थापन गरी सड़कको क्षमता सुदृढ़ बनाउने, रिंगरोड बाहिरका क्षेत्रको पहुँच थप सहज बनाउने तथा विपद तथा आपतकालीन अवस्थाका लागि सड़क सञ्जालको विकास गर्ने गुरू योजनाको लक्ष्य रहेको बताउनुभयो। अख्तियार दुर्पयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको आठ विस्कोट नगरपालिकाका नगर प्रमुख रवि केसी सहित 11 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 सहकारी संस्था छनौट कार्यविधि विपरीत योग्यता नै नपुगेको आठ विस्कोट दुग्ध सहकारी संस्था लिमिटेडलाई सिस्यान केन्द्र निर्माणका लागि अनुदान रकम उपलब्ध गराएको तथा उक्त संस्थाका लागि आठ विस्कोट नगरपालिकाबाट गाड़ी खरिद गरी गराई भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख केसी सहित 11 जना विरूद्ध हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। आयोगले नगर प्रमुख केसी विरूद्ध 80,23,000, पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, सोही कार्यालयका पशु स्वास्थ्य अधिकृत तथा तत्कालीन निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत एम बहादुर पुन, कृषि अधिकृत मीन बहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह विरूद्ध जनै 91,70,000 रूपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुन माग दावी लिई मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। बैतडीका 84 वटा कार्यालय मध्ये 65 वटामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ। वडा सचिवको अभावमा स्थानीय तहहरूले प्राविधिक, स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिँदै सेवा सञ्चालन गरिरहेका छन्। यसले सेवा प्रवाहदेखि स्थानीय सरकार सञ्चालनमा असर परेको जनप्रतिनिधिहरूको भनाई छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
1: 9 वटा कार्यालय रहेको सिगास गाउँपालिकामा एउटै वडामा पनि सचिवको दरबन्दी परिपूर्ति भएको छैन। वडा सचिव नहुँदा प्राविधिक र स्वास्थ्यतर्फका कर्मचारीलाई अतिरिक्त जिम्मेवारी दिएर वडा सचिवको काम गराउनु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बोहराले बताउनुभयो।
2: जिम्मेवारी त हामीले करारको लागि दिएका छौँ, पहिलेदेखि करारले नै चलाइरहेछन्। कर्मचारी सर भएर गइहाल्छन्, विगत छ, अन्तबाट सर भएर मागेर आउँदैनन्। कर्मचारी अभावै छ, भगाहरू पनि 5-6 वर्ष यतै भइसक्यो भनेर अब स्वाभाविक रूपमा सर मागेर अन्त गए।
1: यस्तै 10 वटा कार्यालय रहेको पुर्सौनी नगरपालिकामा पनि एउटा वडा कार्यालयमा मात्रै वडा सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी 9 वटा वडामा सचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन। प्रशासन सेवा बाहेकका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा दैनिक कामकाज मात्रै धान्ने अवस्था रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण धानुकले बताउनुभयो।
3: प्रशासन तर्फको कामकाज प्राविधिकले त्यति ज्ञान हुँदैन, काम चलाउनलाई जिम्मेवारी दिएदेखि पालिकाको अवस्थामा 3-4 वडामा थिए, सर्व भएर गइसके अलिक समस्या नै आउँछ।
1: जिल्लाका 10 स्थानीय तह अन्तर्गत रहेका 84 वडा कार्यालय मध्ये हाल 22 वडामा मात्रै स्थायी वडा सचिव कार्यरत छन्। बाँकी 65 वडामा करारका कर्मचारी, प्राविधिक, स्वास्थ्य कर्मी तथा कम्प्युटर अपरेटरलाई वडा सचिवको जिम्मेवारी दिइएको छ। यसले कर्मचारीमाथि दोहोरो कार्यभार बढ्नुका साथै सेवा प्रवाहमा समेत समस्या सृजना भएको डिलासिनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले गुनासो गर्नुभयो।
4: संरचना हुनुपर्ने हो नि, एउटामा वडा सचिवहरू, त्यो नहुँदाखेरि त निकै धेरै शास्त्र गर्नु परेको छ। न नीति कार्यक्रम कार्यान्वयन गर्न मिल्छ, न माथिको केन्द्रीय सरकारको अथवा प्रदेशको नीति योजना कार्यक्रम अनुसार कामहरू कार्यान्वयन गरिन्छन्। एकदमै धेरै असुविधा भएको छ। यसले सरकार सञ्चालनमा पनि असुविधा भयो, जनताले पाउने सेवाबाट पनि वञ्चित भएको छ।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
10: आया, मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
13: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
9: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-590-222।
11: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
17: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
16: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
18: शुद्ध महका लागि कहाँ जाने त?
19: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
18: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
20: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
21: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
20: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
0: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847। भर्ना सम्बन्धी सूचना।
3: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
23: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
0: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
24: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
24: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गंभीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्यूरो सर्जरी,
24: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
24: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
25: सीता के भयो तिमीलाई? घुम्छ र बसी छौ
26: के हुनु नि?
25: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेन। अब त आशै मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
26: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
27: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
24: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
27: शिशु क्लिनिक फर्टिलिटी दिपुचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-43-572।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
28: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
0: छाती, दम, निमोनिया, खोकी, छेरो,
28: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
28: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
28: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यापिएको,
0: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
28: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
28: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
28: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
28: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
4: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
4: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 ब्रिटिस रोड दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढ़ी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
2: धन्यवाद।
1: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौं?
2: ठाडो उडान त नभनौं, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा, त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो। त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौ होइन, राजनीतिमा रहेर बुझेर आएको हो।
1: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनुभयो, छानिनुभयो।
2: हजुर।
1: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँले निरन्तर रहनुभयो। तपाईँसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोस जाँगर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
2: होइन, म चाहिँ होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा, तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने, राजनीतिमा आउने मुड बनाएको थिइनँ। तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो, त्यसपछि चाहिँ हामीले त्यो हामी साथीभाइहरू सल्लाह गर्यौं र मलाई पनि यो पार्टीको नीति र यो पार्टी, यो हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ।
1: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै, त्यो परिकल्पना गरेकै, सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
2: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय सङ्घ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ। वीरगंज उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसे र होटल तथा पर्यटन व्यवसाय महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहे। भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि यो व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि राजनीति नै भन्नुपर्छ। अब केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग लगभग म व्यावसायिक राजनीतिमा थिएँ। यो चाहिँ यो मूल राजनीति भनौँ, यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो, अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढेको अवस्था थियो, त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ।
1: व्यावसायिक जीवनबाट राजनीतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेको छ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
2: होइन, यो त बिल्कुल फरक हुने नै भयो। व्यावसायिक राजनीति र यो जो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो। धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्दाजुल्दा छन्, केही कुराहरू फरक छन्। अहिले चाहिँ संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव त हुने नै भयो।
1: पर्सा एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा, अहिलेसम्मको अवस्थामा मैले पर्सा एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै अथवा मैले काम गर्न थाले भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
2: होइन, अब यसको सुरुवाती हुँदैछ, सुरुवात हुँदैछ। जस्तै मैले अब पर्सा एकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रङ्गशालाको कुरा उठाएको थिएँ। अब अहिले त्यो नारायणी रङ्गशालामा चाहिँ 15-16 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ। मैले पर्सा एकबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ। त्यसको पनि अब डीपीआरको चरणमा गइसकेको छ, त्यसलाई पनि धेरै परिवर्तन गर्नुपर्ने छ। निर्वाचनमा हुँदै गर्दाखेरि सिर्सिया नदीको कुरा उठाएको थिए, त्यो पनि अब सिर्सिया नदी सरसफाईको कुरा उठाएको थिए, त्यो पनि एउटा चाहिँ शुरूआती चरणमा प्रवेश गरिसकेको छ। अब विशेष गरेर केन्द्रीय रूपमा जुन सुशासनको कुरा छ, त्यो केन्द्रीय रूप सुशासनको कुराले त सबै क्षेत्रलाई जिल्लालाई छुने नै भयो। त्यस कारणले गर्दाखेरि त्यहाँका जनताले हाम्रो चाहिँ यो नयाँ अनुभूति गर्न शुरू भइसकेको अवस्था छ अहिले।
1: त्यो तपाईँले निर्वाचनको बेलामा जुन प्रतिबद्धता बाचा गर्ने हुन्छ नि हरेक सांसदले, हुन त सांसदको काम कानून निर्माण गर्ने हो भनेर सैद्धान्तिक रूपमा थियो भनेर बहस गर्छौं, तर चुनावको बेलामा पुल पुलिसा बाटोघाटोको कुरा गरिएन भने सायदै नागरिकले अहिले नै मतदान गर्ने स्थिति भइसकेको छ कि छैन सायद अर्को बहसको विषय होला। संख्यात्मक रूपमा हेर्ने हो भने तपाईँको त्यो प्रतिबद्धता र बाचा दर्जनौं संख्यामा छ कि अथवा सीमित विषय वस्तु मैले भनेको छु त्यो भित्र रहेर नै तपाईँले बाचा पूरा गर्दै जाने हो भविष्यमा?
2: मैले यो राजनीतिमा आउँदै गर्दा मैले एउटा के सिकेँ भने धेरै बाचाहरू गर्नुहुन्न, धेरै गर्न नसकिने कुराहरू बोल्नुहुन्न, जनतालाई झुक्याउनुहुन्न, किनभने अहिलेसम्म पुराना राजनीतिक दलहरूले त्यही गरे, गर्न सक्ने कुरा पनि भने, गर्न नसक्ने कुरा पनि भने, घर घरमा चाहिँ ग्यासको पाइपको कुराहरू पनि जोडिदिन्छु भने त्यो पनि भने, पानी जहाजको टिकट चाहिँ अर्को वर्ष हामी यहीँबाट काट्ने हो भने त्यो पनि भने। त्यस कारणले गर्दाखेरि यी पुराना राजनीतिहरूले गरेका गल्तीहरूबाट चाहिँ हामीले सिक्ने हो, त्यो गल्तीहरूबाट उहाँहरूले गरेको गल्तीको चाहिँ हामीले चाहिँ पार सिक्दै गर्दाखेरि त्यही गर्न नसकिने कुरा नभन्नु पर्ने रहेछ, अझ गर्न सक्ने। अब त्यो त मैले मात्र होइन, समग्र मेरो पार्टीले पनि, हामी त अब त्यो चाहिँ घोषणापत्र पनि भनेनौ, करार पत्र भनेर भन्यौं, वाचा पत्र भनेर भन्यौं। वाचा पत्र भन्नाले वाचा भनेपछि अब एउटा नर्मली बुझ्ने भाषामा वाचा भनेपछि गर्नै पर्ने कुरा, त्यसरी चाहिँ केन्द्रीय लेभलबाट पनि म त्यसरी प्रशिक्षित भएँ र मैले चाहिँ स्थानीय लेभलमा पनि मैले त्यही प्रशिक्षण अनुसारै मैले चाहिँ एउटा राजनीतिबाट जानेको बुझेको अनुसारै मैले गरेँ, धेरै वाचा मैले गरिनँ।
1: जति गर्नुभएको छ त्यो पूरा गर्ने नै विचार गर्नुभएको छ होला पाँच वर्षभित्रमा?
2: हो, होइन, त्यो गर्न सक्ने किसिमले नै बाचा गरिएको छ। हुन त तपाईँले भनेको जस्तै एउटा संसदको चाहिँ संसदीय भूमिका अलग्गै हुन्छ।
1: तपाईँले अघि जुन रंगशालामा पैसा परेको कुरा र सिर्सिया नदी जो वर्षौंदेखि दुर्गन्धित भएको बारेमा सम्भवतः बीचमा यो उद्योग विभागले त्यहाँ ज जसले गल्ती गरेका छन् केही उद्योगहरूलाई कार्यवाहीको लागि परिपत्र गरेको त्यो निर्णय गरेको पनि हामीले सुन्यौं, होइन, यो सबैमा सांसद प्रत्यक्ष संलग्न हुँदो रहेछ कि अथवा सांसद पृष्ठभूमिमा हो निर्णय गर्ने चाहिँ फेरि सरकार मार्फतकै निकायहरू हुँदो रहेछन्? तपाईँको यो प्रारम्भिक चरणको अनुभवले चाहिँ के बताउँछ?
2: अब हामीले अब जस्तै म संसद छु, म संसदीय समितिमा छु, संसदीय समिति मार्फत हामी सरकार निर्देशन दिने होला। जस्तै अब त्यो सिर्सिया नदी फोहोर भइरहँदा प्रदूषित भइरहँदाखेरि हामीले अब संसदीय समिति मार्फत त्यहाँका उद्योग व्यवसायीहरूलाई सचेत गराउनेदेखि लिएर अब सम्बन्धित सरकारी निकायहरूलाई चाहिँ त्यहाँनिर चाहिँ उचित कदम चाल्न, व्यापारीहरूलाई सचेत, व्यवसायी उद्योगी व्यवसायीहरूलाई सचेत गराउन, यदि उहाँहरूले त्यो सचेत गराउन गर्दा गर्दै पनि मान्नु भएन भने केही निर्णय लिन पनि हामी त्यसरी चाहिँ निर्देशन दिइरहेका हुन्छौँ। त्यस कारणले गर्दाखेरि संसदको अब चाहिँ अब यो प्रत्यक्ष कार्यकारी भूमिका नभए पनि चाहिँ संसदले आफ्नो भूमिका पनि राम्रोसँग निभाइदियो भने धेरै कुराहरू गर्छ।
1: सांसदले
2: आफ्नो भूमिका धेरै भूमिका निभायो भने पनि धेरै काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
1: त्यो अनुभव भयो प्रारम्भिक चरणमै। तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो, र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो, म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ?
2: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन। अब त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता हाम्रो मेरो हुने नै भए, मैले त इभन म जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल रुङ्टाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेरै अब यो चुनावको हार जित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्याए र कसले कम ल्याए भन्ने त्यो पाटो एकातिर रह्यो। अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ, मैले नजाने कुराहरू मलाई सिकाइदिनुहोला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवजीलाई फोन गरेको थिएँ।
1: सिकाउनु भयो पछि
2: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचनको बेलामा टेलिफोन सम्वाद तपाईँले गर्नुभयो।
2: निर्वाचन जितिसकेपछि
1: त्यस पछाडि चाहिँ जितिसकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव र रुङ्गाटासँग कतिपटक तपाईँको सम्वाद भयो टेलिफोनमा अथवा प्रत्यक्ष रूपमा?
2: मेरो अनिल रुङ्गाटाज्यूसँग त लगभग धेरै पटक नै सम्वाद भइरहेको छ र प्रदीप यादवजीसँग चाहिँ एकपल्ट प्रत्यक्ष भेटघाट पनि भयो, बीचमा त्यही एक दुई पटक फोन भयो होला।
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि तपाईँले पूरा गर्नु परिराखेको अथवा उहाँको निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमै हो?
2: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै हामी भइहाल्यो,
1: जितिसकेपछि तपाईँ साझा हुनुहुन्छ,
2: साझा भइहाल्यौँ। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, यहाँका जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यस कारण हाम्रो सबै साझा समस्याको रूपमा आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कतिपटक आफ्नो विचार राख्नुभयो यहाँले
2: सदनमा?
1: हजुर,
2: मैले सदनमा 9 पटक जति 8-9 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका सुन्ने समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
2: यहाँले भन्नुभयो जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
2: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन। अब तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, त्यसभन्दा बाहेक मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले समग्र देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
2: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो र हामी गयौँ र हामी त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरिदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू चाहिँ फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गर्यौं र त्यो हामी त्यसमा सफल पनि भयौं।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कतिको स्वीकार्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
2: अब हामीले त पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै चाहिँ अब एउटा राजनीति तपाईँले भन्नुभएको जस्तै अब राजनीतिक चाहिँ
1: कुनै स्वार्थ
2: कुनै राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो, तर त्यसमा भन्दा पनि हामीले एउटा सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि एउटा चाहिँ गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा एउटा चाहिँ सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ एउटा चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब यस्तो समाजलाई चाहिँ गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
1: तपाईँ आफै पनि अब पर्यटन क्षेत्रबाट अलि धेरै अनुभव सङ्गारेर आउनुभयो, तपाईँबाट एउटा सांसदको रूपमा तपाईँले संसदमा उपस्थिति जनाउँदै गर्दाखेरि पर्यटन क्षेत्र अथवा व्यवसाय पेसा क्षेत्रले चाहिँ तपाईँबाट कतिको अपेक्षा गर्नु ठिक हुन्छ अहिले?
2: होइन, अब स्थानीय लेभलमा मैले त्यहाँको पर्यटन प्रवर्धनको हिसाबले होटल तथा पर्यटन व्यवसायीहरूलाई चाहिँ एउटा चाहिँ एउटा व्यावसायिक उन्नति एउटा मा ल्याउनको लागि त्यहाँको क्षेत्रको चाहिँ नि पर्यटकीय सम्भावनाका क्षेत्रहरूलाई पहिचान गर्नको पहिचानको निमित्त प्रवर्धनको निमित्त मैले आफूले गर्न सक्ने गर्छु र एउटा राष्ट्रिय रूपमा पनि एउटा हाम्रो पर्यटन भनेपछि एउटा देशको एउटा आर्थिक मेरुदण्डकै रूपमा छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले आफूले यतिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर मैले चाहिँ एउटा व्यवसायको किसिमले त गर्नुपर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म कहीँ पनि कसरहरू छोडिन म गर्छु।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्त अर्थात हरिको नामले पनि उहाँ बढ़ी चर्चित चिनिनु भएको छ, उहाँसँग कुराकानी गर्दैछौ। संसदको यात्रामा कस्तो लाग्दैछ? अब अरू सांसद अरू पार्टीबाट आएका सांसदसँग आफ्नै पार्टीभित्रका सांसदसँगको त्यो हिमछिम त्यो जति बाक्लो हुनुपर्थ्यो त्यस्तो भइसक्यो कि अझ अथवा तपाईँ अझै पनि त्यो सम्बन्ध स्थापित गर्ने त्यो रिमझिम त्यो र्यामिने झ्यामिने भन्छौ नि त्यस्तो खालको वातावरणमै हुनुहुन्छ माने चाहिँ?
2: अब सदनमा जाँदै गर्दाखेरि पहिलो कुरो त अब एउटा नयाँ अनुभव, त्यहाँ सिक्नुपर्ने कुराहरू पनि धेरै छ, सिक्नुपर्ने कुराहरू एउटा पाटो रह्यो र अब तपाईँले भन्नुभयो जस्तै अब संसदको किसिमले चिनजान जान पहिचान अब हाम्रै पार्टीका पनि 182 सांसदहरू छन् होइन, त्यो किसिमले गर्दाखेरि अब बिस्तारै चाहिँ सबैजनासँग चाहिँ एउटा एक किसिमको चिनजान चाहिँ एउटा मित्रताको भावना अझै प्रगाढ हुँदैछ।
1: आफ्नै पार्टीभित्रको बाहेक अरूकोमा अझै तपाईँ प्रवेशै गर्न पाउनु भएको छैन कि अथवा कुनै अरू पार्टीको सांसदसँग पनि त्यो आत्मीयता चाहिँ वातै बढ्दो रहेछ? फेरि
2: अरू पार्टीका अब यस्तो भयो, मेरो हाम्रो मधेसबाट आएका अरू पार्टीका चाहिँ हाम्रा एकजना माननीय मातृका यादवज्यू भन्दा बाहेक अरू र एकजना चाहिँ रौतहरूको एकजना हुनुहुन्छ, त्यहाँ मधेसका मा त अब त्यो एउटा आत्मीयता हुने नै भयो र यतातिरका चाहिँ अरू पार्टीका चाहिँ सांसदहरूमा त्यति अहिलेसम्म मेरो चाहिँ त्यहाँका दलका नेता सचेतक भन्दा बाहेक अरूसँग त्यति चिनजान चाहिँ मित्रता कायम हुन सकेको छैन, त्यो बिस्तारै त्यसलाई
1: चाहिँ
2: विकास गर्दै लैजाने योजना छ।
1: आफ्नै पार्टीभित्रका सांसदहरूसँगको त्यो घुलमिल अझै बढाउनको लागि पार्टीले यस्तो खालको कुनै कार्यक्रम अभियान चलाइदियो भने सजिलो हुन्थ्यो भन्ने हो कि अथवा 182 सबैका आफ्ना आफ्ना काम हुन्छन् सबैले आफ्नै तरिकाले काम गर्यौन् भन्ने जस्तो लाग्छ तपाईँलाई सांसदको रूपमा?
2: होइन, पार्टीले त गरिरहेकै छ, जस्तै अब यो अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूलाई चाहिँ त्यहाँलाई जम्मा गरिदिएकै छ होइन, अनि त्यसपछि अब कुनै एकपल्ट अर्को एउटा प्रशिक्षण कार्यक्रम पनि भएको थियो, अब फेरि चाहिँ हुँदै पनि छ, यो केन्द्रीय सदस्य र संसदलाई चाहिँ एउटा प्रशिक्षण कार्यक्रम फेरि पनि दिँदैछ पार्टीले होइन, त्यस किसिमले गर्दाखेरि पार्टीले चाहिँ गर्नुपर्ने भूमिकाहरू गरिरहेको छ, हामी चाहिँ अब घुलमिल हुँदैछौँ त्यसमा।
1: संसद र संसदीय समितिको अनुभव चाहिँ कस्तो छ? संसद अलि बढी महत्व अथवा संसदीय समितिमा अलिक कम रहँदो रहेछ कि अथवा के छ यहाँको अनुभव छ अहिले?
2: अब संसद त अब समग्र देशैभरका संसद हुने नै भए, अब संसदीय समिति पनि एउटा मिनी संसद एउटा मिनी पार्लियामेन्ट अब एउटा विषयमा केन्द्रित हुनुभयो, त्यसमा अब संसदमा सबै विषयहरू उठ्ने भए, अब संसदमा यो संसदीय समितिमा जस्तै म
1: आफ्नो संसदीय समितिको बारेमा केही बताउनुहुन्छ नागरिकसँग के छ यो समितिले के गर्छ?
2: जस्तो हाम्रो यो उद्योग चाहिँ समिति उद्योग उपभोक्ता सँग चाहिँ जोडिएको चाहिँ यो समिति हो, अब यसले चाहिँ हाम्रो क्षेत्रको अधिकारभित्र रहेर अब आफ्नो क्षेत्रका चाहिँ समस्याहरू पहिचान गर्ने त्यो समस्याहरूको लाई लिएर चाहिँ सरकारलाई सम्बन्धित मन्त्रालयलाई सम्बन्धित मन्त्रीलाई चाहिँ निर्देशन दिनेदेखि लिएर काम गरिएको छ।
1: भनेको तपाईँको अनुभव अनुसारकै तपाईँले समिति पाउनुभयो। उद्योग व्यवसाय वीरगंज पर्सा क्षेत्र भनेपछि त्यसै पनि यो व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण रह्यो, पर्यटन क्षेत्र पनि महत्वपूर्ण रह्यो। तपाईँले केही सोच्नु भएको छ यो विषय चाहिँ समितिमा छलफल चलाएर अगाडि बढाउने अथवा अब उपलब्ध कानूनको मस्यौदा छ भने त्यसमा अलि बढी मेहनत गरेर आफ्नो योगदान त्यहाँ प्रस्तुत गर्ने सन्दर्भमा?
2: हजुर, मैले त जस्तै उद्योगकै सिलसिलामा जस्तो मैले अब यो चाहिँ नि सिर्सिया खोलामै सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनलाई चाहिँ नि त्यो समिति मार्फत गर्नुपर्ने कुराहरू मैले खेल्नुपर्ने भूमिकाहरू खेलेर त्यसमा चाहिँ नि अगाडि बढ्ने कुरो रह्यो। उद्योगिक व्यवसायीहरूको चाहिँ हकहितमा अब विभिन्न समयमा चाहिँ निर्माण भइरहेका ऐनहरूमा पनि जस्तो अब कुनै ऐन निर्माण हुँदै गर्दाखेरि सरकारले चाहिँ आफू केन्द्रित मात्रै नभएर अब उद्योगिक व्यवसायीलाई पनि चाहिँ एउटा केन्द्रित चाहिँ सम्झेर उसलाई पनि सम्झेर त्यो ऐन बन्नुपर्छ होइन। त्यो ऐन बनाउँदाखेरि कहीँ चाहिँ आफूले चाहिँ त्यसमा थप घट गर्नुपर्ने कुराहरू उद्योग व्यवसायसँग सम्बन्धित कुराहरू त्यो त मैले गरि नै भए त्यसमा म गर्छु पनि।
1: अहिले सांसदको रूपमा तपाईँ निर्वाचित भएर संसदमा अगाडि बढ्दै गर्दाखेरि मतदाताहरूको अथवा अरू सरकारवाला निकायको कतिको सम्बन्ध कस्तो भइरहेको छ? घनिष्ठै बाक्लै अत्यधिक राम्रै हो कि अथवा कस्तो खालको हुँदो रहेछ?
2: होइन, आफ्नो मतदाताहरूसँग सम्बन्ध त घनिष्ठ बनाउनै पर्यो। यहाँबाट म चाहिँ राजधानीबाट जाने बित्तिकै हाम्रो पहिलो कामै त्यही हुन्छ, आफ्नो क्षेत्रमा जाने, आफ्नो मतदाताहरूसँग भेट्ने, घुलमिल हुने, उनीहरूका समस्याहरू सुन्ने, समाधान गर्न सकिने कुराहरू समाधान गर्ने। तर
1: त्यो चाहिँ बोलाएर हो कि नबोलाएर पनि यसो त्यतिकै टोल टोलमा कतै कार्यक्रमहरूमा?
2: होइन, टोल टोलमा जाने हामी त हामी चाहिँ यो मैले अघि तपाईँलाई भने
1: सामान्यतया अरू अथवा यस अगाडिको राजनीति कस्तो हुन्थ्यो भने सांसद कोही काठमाडौँबाट झर्दैछ भने त्यहाँ अब टोल टोलमा कहाँ कस्तो खालको कार्यक्रम बनाएको छ त्यो ठेक्का पार्ने अनि गाडी चढ्ने टक्क गाडी कार्यक्रम स्थलमा पुग्ने मञ्चमा चढ्ने भाषण भूषण गर्ने ल सक्यो है धन्यवाद भन्यो अर्को कार्यक्रम छ भन्यो फेरि अर्कोमा गयो दौड्यो त्यसरी एकजना राजनीतिज्ञ अथवा सांसदको दिनचर्या त्यस्तो हुने हो। त्यो अरू सांसदको भन्दा तपाईँको दिनचर्या के कारणले फरक छ यदि तपाईँ काठमाडौँबाट झर्नुभयो भने?
2: होइन, मैले त्यही कुरा तपाईँलाई भने हामीले त्यही कुराहरू पहिलाको राजनीतिक दलहरूले गरेका कुराहरू पहिलाका सांसदहरूले गरेका कुराहरू सिकेर नै चाहिँ अगाडि बढिरहेको छौँ अहिले।
1: भनेको राम्रो कुरा चाहिँ सिक्ने नराम्रो कुरा छोड्ने होला?
2: राम्रो नराम्रो कुराबाट पनि एउटा के सिक्ने भने यो गर्नु नहुने रहेछ भनेर त्यो एउटा त्यही कुरा त्यही पाठहरू भनौँ त्यही पाठहरू सिकेर हामी अगाडि बढिरहेको छौँ। हामीले म त निर्वाचनतिर आइसकेपछि त्यस्तो तपाईँले भन्नुभएको जस्तो त्यो भाषणका कार्यक्रम हो त्यसमा हामी कहिले पनि सरी लगभग नभएको अवस्था हो।
1: त्यो भनेको पार्टीले त्यो निर्देशन दिएर हो कि अथवा आफ्नै रुचि चाहनाले?
2: होइन, पार्टीको पनि एक किसिमको निर्देशन छ जनतामा चाहिँ अब त्यो धेरै चाहिँ मञ्चमा बस्ने कार्यक्रमदेखि लिएर यसमा चाहिँ सकेसम्म यसलाई चाहिँ एभोइड गरेरै अब त्यो जनतासँग चाहिँ प्रत्यक्ष भिज्ने जनताको मतदाताका प्रत्यक्ष कुराहरू सुन्ने त्यसैमा फोकस हुने भन्ने एउटा पार्टीको निर्देशन एकातिर रह्यो। हामीले जानेका हाम्रो भोगाइ पनि हाम्रो सिकाइ पनि एकातिर रह्यो। त्यस किसिमले हामी चाहिँ जनताकोमा चाहिँ प्रत्यक्ष रूपमा गएर घर घर गएर चाहिँ अहिले उहाँहरूको चाहिँ गुनासोहरू सुनिरहेको अवस्था हो। तर यसरी सुन्दै गर्दाखेरि एउटा संसद भएर सुन्दै गर्दाखेरि धेरै कुराहरू त्यहाँ जनताको समस्याहरू समाधान गर्न सकिने अवस्था पनि नरहँदो रहेछ किनभने अब त्यहाँनिर स्थानीय सरकार हाम्रो हातमा छैन होइन। धेरै कुराहरू स्थानीय सरकारसँग जोडिएका कुराहरू हुन्छन्, एउटा नालाको कुरा, रोडका कुरा, सामातिना कुराहरू, त्यो गर्नुपर्ने कुराहरू स्थानीय सरकारसँग चाहिँ जोडिएका कुराहरू हुन्छ।
1: तपाईँ एक फोन लगाइहाल्नु कुरा गरिदिइहाल्नु भन्ने जस्तो हुन्छ होला नि सांसदलाई?
2: त्यो त भनिन्छ नै, त्यो त अब त्यो जनताले समस्या सुनाइसकेपछि त्यो सम्बन्धित वार्ड अध्यक्षलाई, सम्बन्धित पालिकाका अध्यक्षलाई, उपाध्यक्ष, प्रशासकीय अधिकृतहरूलाई हामी भन्छौँ नि। र यो चाहिँ जनताको गर्नै पर्ने काम हो, एकदम आधारभूत एकदम आवश्यकताको काम हो। यो चाहिँ तपाईँहरूले गरिदिनुहोस्, यो गर्नै पर्छ। यसमा धेरै ठूलो बजेटको कुरा पनि छैन। दुईवटा एउटा चाहिँ रोड चाहिँ हिलामी भइरहेको अवस्थामा दुईवटा ट्याक्टर त्यहाँनिर ग्रेबल खसाइदिँदाखेरि त्यो जनतालाई चाहिँ जनताको चाहिँ एउटा के आवश्यकताहरू पूरा हुन्छ भन्ने त्यो त्यति चाहिँ तपाईँले गरिदिनुपर्छ भनेर हामीले चाहिँ त्यो भनिरहेका हुन्छौँ, फोन गरिरहेका हुन्छौँ र गर्न सक्ने कुराहरू गराइरहेका पनि हुन्छौँ। तर स्थानीय सरकार आफ्नो स्थानीय सरकार नहुँदाखेरि चाहिँ जति गर्न सकि गर्नुपर्ने हो त्यो चाहिँ गर्न नसकिँदो रहेछ भनेर मैले यसरी तपाईँलाई भन्न खोजेँ।
1: ब्याट्री चेन्ज गरिहाल्नु त्यसपछि अब सक्छ। कति मिनट भएको छ सन्देश सर? यसो बारी छ ओके डन। कति मिनट? 33 आइरहेको छ ओके डन ठिक छ। त्यसो भए जनताहरूले अथवा नागरिकले तपाईँलाई सम्पर्क गर्नु पर्यो भने कसरी? सिधै भेट्न पर्ने हो कि अथवा फोन गर्नुपर्ने हो कि इमेल इन्टरनेट हो कि मेसेन्जर? अहिले त विभिन्न सामाजिक सञ्जाल पनि आइसक्यो। कुन कुन कुन कुन विधि प्रक्रिया त्यो खालको अभ्यास गरिराख्नु भएको छ?
2: जनताहरूले जुन माध्यमबाट जनता मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ म त्यसै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
1: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
2: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
1: यो तिनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
2: फोन त 24 घण्टा आउँछ, 24 घण्टा आउँछ र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने र अब अति जरुरी हुँदाखेरि अब कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गर्ने।
1: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
2: त्यसम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ र मैले त बिरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु, सचिवालयमा मैले चाहिँ साथीहरूलाई राखेको छु र
1: पैसा दिएर राख्नुभयो कि नदिएरै अथवा स्वयंसेवकको रूपमा?
2: अब यस्तो छ, अब अहिले त सरकार
1: अब त तपाईँलाई केही राहत हुने भयो,
2: अब त केही राहत होला, तर यो अब अहिले योभन्दा अगाडिको अवस्थामा अब पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नुभएको
1: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो?
2: एकदम एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी चाहिँ त्यो त्यहाँ चाहिँ फोकल पर्सन तोकेर राखिदिएको छु।
1: समयको लागि, कुराकानीको लागि धेरै धन्यवाद मानिन्छ यहाँलाई।
2: धन्यवाद तपाईँलाई पनि, तपाईँले तपाईँ र हाम्रो यो सञ्चार माध्यमले मेरो कुरा चाहिँ आम जनतामा चाहिँ पुर्याउनुलाई एउटा प्लेटफर्मको रूपमा चाहिँ तपाईँले उपलब्ध गराइदिनु भयो, यसको लागि तपाईँलाई हाम्रो सञ्चार माध्यमलाई धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिन लागेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गर्यौं। विशेष त निर्वाचित भइसकेको अवस्थामा निर्वाचनको बेलामा गरिएका वाचा र ती वाचा पूरा गर्नको लागि चालिएका कदम, तयारी र आगामी योजनाको बारेमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधि साथ दिने रवि धितानलाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्? कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
0: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
6: मध्य पश्चिम चाङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजे को मध्यपश्चिम खबर देवा भूषाल को नमस्कार। राष्ट्रीय परीक्षा बोर्डले यही साउन 2 र 3 गते सञ्चालन गरेको कक्षा 12 को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबरको हो। यस्तै 3 जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख गरिएको छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np, एसएमएस र आईबीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ। राप्ती गाउँपालिका 5 कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा आज विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। राप्ती गाउँपालिकाको आयोजना लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसिसार स्वास्थ्य परामर्श बुटोलको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा हाड जोड्ने तथा नसारोग, जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवा सम्बन्धी विशेष चिकित्सकले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले विशेष स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराएर नागरिकको उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले विशेष गरी हाड जोड्ने तथा नसा सम्बन्धी समस्या, मृगौला तथा पिसाब सम्बन्धी समस्या भएका बिरामीलाई अवसरको सदुपयोग गर्दै शिविरमा उपस्थित भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन आग्रह गर्नुभएको छ। शिविरमा हाड जोड्ने तथा नसारोग विशेषज्ञ डाक्टर राजकृष्ण श्रेष्ठ, जनरल सर्जन डाक्टर नवीन श्रेष्ठ, युरो सर्जन डाक्टर सगुन थापा, रेडियोलोजिस्ट डाक्टर तृष्णा श्रेष्ठ तथा एनेस्थेसियोलोजिस्ट डाक्टर विमेश साक्य सहभागी हुने अस्पतालले जनाएको छ। अस्पतालले सम्बन्धित स्वास्थ्य समस्या भएका सबै बिरामीलाई समयमै स्वास्थ्य परीक्षण गराई निशुल्क विशेषज्ञ सेवाको लाभ लिन आग्रह गरेको छ। सामुदायिक प्रहरी सेवा केन्द्रको 24 औं स्थापना दिवस हिजो सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष कैलाश रोकाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

0: दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, केन्द्रका पूर्व अध्यक्ष भूपेन्द्र सुवेदी, संस्थापक सचिव राजेन्द्र श्रेष्ठ लगायतले बोल्नु भएको थियो। स्थापना दिवसको अवसरमा केन्द्रमा महत्वपूर्ण योगदान पुर्याएका आजीवन सदस्यहरूलाई खादा तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। उपाध्यक्ष माया पोखरेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव केवी घरतीले गर्नुभएको थियो। यसै सन्दर्भमा रहेर हामीले समुदायमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी बीचको भूमिका कस्तो हुनुपर्छ भनेर कार्यक्रममा सहभागी केही नागरिकहरूलाई सोधेका छौं।
1: मेरो नाम कैलाश रोका मगर, सामुदायिक प्रहरी सेवा केन्द्र दाङ घोराईको अध्यक्ष। समुदाय र प्रहरीको नङ्ग्र मासुको सम्बन्ध हुनु जरुरी छ। यसमा समुदायप्रति प्रहरीहरू पनि उत्तरदायी हुनुपर्छ, एकदम पोजिटिभ हुनुपर्छ र जति पनि समाजमा समुदायमा विकृतिहरू लागू औषधका कुराहरू अनि ट्राफिक सचेतनाका मूलक कार्यक्रमहरू जुन जति पनि भइरहेछ त्यो पर्याप्त छैन। यदि हामीले यो बृहत अभियानमा चलायौँ भने समुदायसँग मिलेर सामुदायिक प्रहरीले समुदायसँग मिलेर चलायो भने यो अवश्य पनि यिनी विकृतिहरूलाई केही समयसम्म त नियन्त्रण गर्न सकेला, पूर्ण रूपले नगरे पनि केही समय गर्न सकिन्छ र त्यो अभियानमा सामुदायिक प्रहरी सेवा केन्द्र सधैँ तत्पर भएर लाग्नेछ र प्रहरी साझेदार केन्द्रसँग हातमिले गर्ने गर्दोरहेछ। हामीले धेरै कार्यहरू गरिसकेका छौँ। म अध्यक्ष भएर आएको 7 महिना भएको हुनाले अब 2-3 टोलमा टोलमा हामीले कार्यक्रम गरिसकेका छौँ। स्कूलमा पनि +2 लेभलसम्म पनि हामीले यो प्रशिक्षण कार्यक्रम लागू औषधि दुर्वेशनिकाहरू सचेतक ट्राफिक सचेतकमूलक कार्यक्रम हामीले गरिसकेका छौँ। अब हाम्रो दाङका जति पनि सामुदायिक स्कूल र निजी स्कूल छ त्यसमा हामीले केन्द्रित गरेर कार्यक्रमको हामीले योजनाहरू बनाएको छौँ।
2: म खुमा खड्का, म गराई उपमहानगरपालिका वडा नम्बर 15 बस्छु। यो यसमा चाहिँ प्रहरीले एक्लै पनि कहिले पनि अपराध अनुसन्धान गर्ने होस्, अपराधलाई नियन्त्रण गर्ने होस्, त्यो काममा एक्लै कहिले पनि सफल हुँदैन। त्यसैले समुदाय र प्रहरी बीचको मैत्रीपूर्ण सम्बन्ध भयो भने चाहिँ अपराध नियन्त्रण गर्नलाई केही कुरा सजिलो हुन्छ। समुदाय नभएर प्रहरी नै अपुरो छ।
3: मुक्त बुढा मगर, म नेपाल महासंघ दाङ जिल्ला समन्वय समितिको अध्यक्ष। यो समुदायमा हुने अपराधको नियन्त्रणको लागि समुदाय र प्रहरीको बीचमा मलाई जहाँ सम्बन्ध जसरी हाम्रो नङ र मासुको सम्बन्ध त्यस्तै सम्बन्ध रहनुपर्छ भन्ने मैले मान्यता राख्दछु। किनभने पहिला हामी चाहिँ एउटा प्रहरी देख्दैमा डराउने, उहाँको के अरे बर्दी देखेर डराउने थियो, तर अहिले चाहिँ यो प्रहरीहरूको हाम्रो साथी भन्ने जुन चाहिँ एउटा नारा छ त्यसले गर्दा धेरै सहज भएको छ र जुन खालको सम्बन्ध छ त्यो सम्बन्धलाई अत्यन्तै प्रघात रूपमा चाहिँ लग्नुपर्छ र सहज सामान्य मान्छेले पनि प्रहरी देखिन कुनै पनि हिचकिचाहट बिना कुराकानी गर्ने चाहिँ वातावरण हुनुपर्छ भन्ने चाहिँ मेरो मान्यता।
4: नारायण प्रसाद श्रेष्ठ, म नागरिक समाज दाङको सचिव। समुदायमा प्रहरीलाई हेर्ने जुन दृष्टिकोण छ त्यो दृष्टिकोण जनताले समुदाय अन्तर्गत रहेको जुन समिति छ त्यसलाई हेर्ने दृष्टिकोणमा अहिले व्यापक परिवर्तन भएको छ। जनताले प्रत्यक्ष प्रहरीमा जान अहिले हिचकिचाइरहेको अवस्था थियो हिजोको अवस्था। अहिले त जनतासँग प्रहरी भन्ने नाराको साथ जब अगाडि आइपुगेपछि अहिले केही व्यक्तिहरू साक्षर व्यक्तिहरू प्रहरीमा जान अलिकति हिचकिचाइरहेको अवस्था छैन। तर अहिले हाम्रो समाज अझ पनि त्यति एडभान्स भइसकेको छैन। एडभान्स नभइसकेको अवस्थामा त्यस्ता व्यक्ति प्रहरीमा जान सकिरहेको अवस्था छैनन्। जस्तो सामुदायिक प्रहरी सेवा भनेको समुदायमा आधारित व्यक्तित्वहरू त्यहाँ उपस्थित हुने भएको हुनाले उहाँ गएपछि मलाई सहज हुन्छ है भन्ने किसिमको अवधारणा पनि विकसित भइसकेको कुराले त्यहाँ जाँदाखेरि म न्याय पाउँछु, मेरो सुरक्षाको अनुभूति हुन्छ र मैले अन्याय परेका कुराहरूलाई पनि बताउन सक्छु भन्ने किसिमको जुन विचार अहिले सलबलाइरहेको समाजमा देखा परिरहेको छ त्यसले पनि यो रोकथाम गर्ने जस्तो कुनै पनि जघन्य अपराधहरू छन्, चाहे त्यो चोरीका अपराधहरू हुन्, चाहे त्यो महिला हिंसाका अपराध हुन् वा त्यो लाउ पदार्थ अधिवेशन अवस्था हुन् वा कुनै पनि सामान्य घरका झैझगडादेखि लिएका कुराहरूलाई पनि अब सहजीकरण गर्न सामुदायिक प्रहरीमा हामी जाँदाखेरि हामी सुरक्षित हुन्छौँ र हाम्रो न्याय पाउँछौँ भन्ने किसिमको अवधारणा जुन विकसित भएको छ यसले त्यो समुदायमा भएका जुन अपराधहरू छन् त्यो न्यूनीकरण गर्न सहज पुग्छ भन्ने हामीले मान्यौँ।
0: अब बाँकी समाचार। संघीय संसद प्रतिनिधि सभाको बैठक आज 1 बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा 5 विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। कार्यसूची अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। त्यसै गरी प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083

राशि प्रस्तुति गर्ने हुने कार्यसूची रहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्न हुनेछ। त्यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा अवसर पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। र देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। हाल लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशका पहाड़ी भागमा तथा तराई भूभागमा साधारणतया बदली भएको छ। महाशाखा अनुसार आज दिउँसो देशभर साधारणतया बदली भई देशका हिमाली तथा पहाड़ी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। यसै गरी आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले वर्षाका कारण गेग्रान बहाव, बाढ़ी पहिरो तथा भूछेल जस्ता विपदको जोखिम बढ़न सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसम सम्बन्धी सूचनामा आफूलाई नियमित रूपमा अध्यावधि गर्दै आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ। हौस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: यो दाँत दुखेर मर्गुलै भयो
2: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
1: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
1: आफ्नो यहाँ दुखेर मर्ने भइसक्यो तिमी भन न कहाँ जाउँ म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
3: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र तल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
7: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-5-62-601 98-5-78-35-990 98-5-78-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
9: भर्ना खुल्यो
10: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
10: हाम्रा विशेषताहरू
9: उत्कृष्ट शैक्षिक वातावरण
10: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
9: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
10: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
4: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98-4-80-96-600 98-5-80-36-086 र 98-4-81-72-73
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
12: डाक्टरद्वारा दिइने सेवाहरू
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान
12: घाँटीको जाँच तथा शल्यक्रिया।
13: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
12: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
13: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
12: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
13: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
14: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
15: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
15: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
14: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
16: थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
14: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
17: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
18: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
19: समय बिहान 10 बजेदेखि।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
14: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: वायरनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: मैले मेरो मुट्टु गुट्टुबाट अरूलाई सुम्पिएको छु मेरो चेली दुखेन त
2: थिएटर सिनेमा घोराई दस पौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
3: आमा म पढ्छु नि
4: के रे बाउलाई सिक्याउ सलाई पढाउनलाई बिदर ल्याउ
5: तिमीले पढ्न आउँछ
6: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
7: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
9: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
13: ठाउँ अनुसारको नामले पनि राखेको छ कोही काभ्रे कोदो कोही चरीकोट कोदो होइन त्यस्तो त्यस्तो कोही जिरी कोदो अब त्यो चाहिँ ठाउँ अनुसारको नामले पनि राखिदिएको छ कोदोको तर कोदोको परिकार कोदो धेरै खालका हुन्छन् कोही लाम्चो बाला कोही डल्ले बाला होइन अब त फरक फरक हुन्छन् र कोदो चाहिँ हामी मैले अचेल चाहिँ त्यति धेरै देखेको छैन हामी बच्चा हुँदा हामी कहाँ दुई खालको कोदो भन्यो एउटा सेतो कोदो एउटा कालो कोदो
14: सेतो र कालो
13: सेतो र कालो अहिले पनि मैले त्यति धेरै देखेको छैन अब हामी कहाँ पनि त्यो सेतो कोदोको बिउ चाहिँ गाउँमा छैन
14: सेतो कोदोको बिउ नासियो भनौ तपाईँले नै देख्नु भएको छैन भने अहिलेको युवा पुस्ताले
13: गाउँमा नासियो तर छ यहाँ अब
14: संग्रह गरेर राख्ने निकायहरूसँग होला कुनै कुनै ठाउँमा
13: चाइनामा धेरै छ अरे चाइनिजहरूसँग कोदो सेतो कोदो प्रशस्त हुन्छ अरे त्यहाँबाट बिउहरू लिएर आएर गर्नेहरूले पनि गरिराख्नु भएको छ
14: कुराकानीमा हुनुहुन्छ कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज विशेष गरी कोदो र कोदोजन्य बाली सँगसँगै फापरका विषयमा चाहिँ गरिएको कुराकानी सुनिरहनु भएको छ कोदोलाई सञ्चय गरेर राख्न सकिन्छ त्यो पनि वर्षौंसम्म पुस्तौंसम्म भन्ने सुनिन्छ तपाईँको अनुभवमा त्यस्तो अघि बाजेका कुरा चाहिँ जोड्नुभयो त्यस्तो सञ्चय गुण कोदोमा चाहिँ के छ
13: पानीले भिज्यो स्टोर गरेको ठाउँमा भने त्यो कुहिन्छ होइन नभएदेखि चाहिँ त्यो जति वर्ष राख्यो भने त्यसमा घुन अरू किराहरू केही पनि लाग्दैन कोदोमा
14: त्यस्तो गुण
13: हजुर हजुर त्यो चाहिँ जति वर्ष राखे पनि त्यो खाना हुन्छ हामी खान्छौँ नै हाम्रो घरमा हामीले हामी बच्चा हुँदाखेरि हामीले 10-12 वर्षको पुरानै कोदो खाने हो नयाँ कोदो स्टोर गर्ने र पुरानो खाने चलन थियो हामी कहाँ अब अहिले पनि छ त्यस्तो राख्नेहरूले राखेका छन् र कोदोमा चाहिँ चिसोमा नराखिदिनु बाँकी जति वर्ष राखे पनि कोदो बिग्रिँदैन केही घुनले केहीले केहीले किराले केहीले खाँदैन
14: उसो भए त जसले कोदो र कोदोजन्य बालीहरूको चाहिँ कारोबार गर्नुहुन्छ अथवा ल्याएर थुपारेर भण्डारण गरेर चाहिँ राख्नुहुन्छ उहाँहरूले पनि घाटा बेहोर्नु पर्ने अवस्था चाहिँ रहने देखिएन यो कुराकानी अनुसार
13: कोदो व्यापार गर्ने साथीहरूले नै भन्नुहुन्छ अहिले पनि हामीले चाहिँ स्टोर गरेकोमा दुई महिना तीन महिना स्टोर गर्यो भने झन् काठमाडौँ जस्तो ठाउँमा त्यो सिमेन्टको भुइँहरूमा थुपारेर राख्यो कोदो भनेदेखि त्यो चाहिँ एक दुई महिना स्टोर गर्दाखेरि अरू चाहिँ धान घट्छ मकै घट्छ होइन अब तर त्यो कोदो चाहिँ बढ्छ अरे
14: बढ्ने भयो ओसिलोले फुलिने पो हो कि
13: अलिअलि त्यस्तो हो कि त कोदो चाहिँ घट्दैन
14: घट्दैन यसलाई चाहिँ सञ्चय
13: व्यवसायी साथीहरूकै अनुभवको कुरा भयो
14: राम्रोसँग सञ्चय गर्न सक्ने हो भने घाटा चाहिँ बेहोर्नुपर्ने अवस्था रहेन जसले कारोबार गर्नु
13: अरू अरू अन्न बालीलाई जस्तो धेरै टेम्परेचर मेन्टेन गरेर पनि राख्नु पर्दैन कोदो
14: परेन
13: हजुर
14: तपाईँले अघि जोडे जस्तै पुरानै गाउँ ठाउँका कुरा, पुरानो अभ्यासका कुरा, कोदोले चाहिँ धानेको विगतको चाहिँ खाद्य श्रृङ्खलाका चाहिँ कुराहरू भइहाले, कोदोलाई रोपाई पनि गर्न सकिन्छ भन्ने हो कि, अथवा छर्ने क्रममा चाहिँ बारी र खेतमा प्रयोग जुन गरिन्छ काम, यो कसरी गर्ने दुई थरी?
13: हामी हाम्रो घरमा अहिले अलरेडी अहिलेकै बेलामा पनि बारीमा चाहिँ हामी बिउ बनाएर ब्याड बनाएर बिउ निकालेर अनि रोप्ने हो, खेतमा चाहिँ हामी कोदो छरेरै फलाउँछौ अनि पानी लगाउने कोदो छर्ने छरेर
14: छरुवा धान जस्तै अभ्यास हो के छ?
13: छरुवा धान जस्तै हो, गहुँ जस्तै, गहुँ जसरी छरिन्छ, तोरी जसरी छरिन्छ, कोदो पनि त्यसै गरी छरिन्छ, त्यसै गरी फल्छ। अब टिप्ने प्रोसिडियर चाहिँ एउटै हो, बारीको पनि
14: पानी दिने, त्यसै गरी मलजल गर्ने कुराहरू पनि छन् नि कोदोमा।
13: कोदोमा
14: कसरी चाहिँ अभ्यास गर्ने, कसरी व्यवस्थापन मिलाउने?
13: पहाड़मा हामी अहिलेसम्म चाहिँ कोदो रोपिसकेपछि बीचमा मल दिने चलन छैन,
14: छैन।
13: कोदो अझ भन्ने हो भने मकै रोप्ने बेलामा हामी कम्पोस्ट मल राख्छौं, त्यो मकै निकालेपछि मकै अझ ननिकालिकन पनि मकैभित्रै पनि हामी कोदो रोप्छौं बारीमा, होइन, अनि त्यो कोदोलाई फेरि छुट्टा मल हाल्ने चलन छैन।
14: कोदो किसानहरूले त मल हाल्ने क्रममा पनि कोदोलाई चाहिँ हेला नै गर्नु
13: हो, कोदोमा चाहिँ छुट्टा मकै बारीभित्र थोरै बारी हुनेहरूले मकै बारीभित्र लगाउने हो। हामी बसेको ठाउँमा चाहिँ हामीसँग बारीहरू ठिकै ठिकै भएको हुनाले हामी मकै बारीभित्रै लगाउँछौ, अनि छुट्टा बारी बाँझो राखेर कोदो मात्रै रोप्नेहरूले चाहिँ मल हालेर रोप्नुहुन्छ।
14: बारीमा रोपेर फलाउने कोदा एउटा भयो, त्यसै गरी खेतमा छरेर फलाउने कोदो चाहिँ सँगसँगैको उत्पादनको अर्को कुरा भयो। यो दुईवटा मैले किनेर खाने हो भने बारीको किनेर खाने कि खेतको किनेर खाने, कुनले चाहिँ स्वादमा फरक पार्ला अथवा स्वास्थ्यमा फरक पार्ला, त्यस्तो छ कि छैन तपाईँको अनुभवमा? मैले चासो
13: स्वादमा चाहिँ पानी नलगाउने ठाउँको कोदो चाहिँ मिठो हुन्छ,
14: सुक्खा
13: ठाउँको कोदो चाहिँ, कोदो चाहिँ जति सुक्खा ठाउँ हो त्यति मिठो हुन्छ, जति हाई अल्टिच्युडको भयो त्यति मिठो हुन्छ।
14: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेतसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
16: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
15: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
16: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्डा हुने,
15: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थायराइड
16: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
18: हेलो पिंकी
19: बोल दिन
18: एलईडी टीवी किन्न जाने
19: जान्न
18: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
19: जान्न
18: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
19: जान्न
18: किन
19: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
18: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
19: पाइनी भएर त जान लाग्यो नि
18: हो र कहाँ
19: भन्दिन के
18: सत्य भन्दिन
19: आई लभ यू पिंकुली भनेको
18: हो एसी कूलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
20: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
19: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
18: फोन नम्बर
19: 082-562-452
18: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
21: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
18: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-560-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई
1: पराल र अब हिउँदे घाँस भनेको त पराल र कोदोको नल हो पराल र कोदोको नलमा चाहिँ हिउँदमा खुवाउने घाँस पराल भन्दा टु टाइम्स राम्रो कोदोको नल
2: भनेको उसै दिन काटेर गाईवस्तुलाई नखुवाए पनि त्यसलाई संग्रह गरेर पछिसम्मका लागि सुक्खायामका लागि
1: सुकाएर राखेको कोदोको नल चाहिँ अब हामी गहुँलाई छुवाली भन्छौँ कोदोलाई नल भन्छौँ होइन कोदोको नल चाहिँ सुक्खायाममा पनि धेरै पछिल्लो हुन्छ अब अहिले त अनेक काटेर सानो भुसा बनाएर खुवाउने प्रविधिहरू आए पहिले पहिले त हामीले त्यो नल त मुठो पारेर हाल्दै ल फुकाएर हालिदिने मात्रै हो त्यति पनि वस्तुहरूले त्यसलाई चाहिँ हिउँदको टाइममा चाहिँ एकदम वस्तुलाई पोसिलो खाना नै हुन्थ्यो त्यो
2: नल पनि उपयोगमा ल्याउन सकियो त्यसै गरी भुसालाई पनि उपयोग गर्न सकिन्छ
1: भुसा चाहिँ हामीले मैले त अब झन्डै म 20 वर्ष 22 वर्ष 25 वर्षको उमेरसम्म चाहिँ मेरो घरमा हाम्रो परिवारहरूले सिरानी तकिया हाल्ने चाहिँ कोदाको भुसकै हो
2: ए सिरानी घरको सिरानी कोदाको भुसको
1: हो त्यसलाई कोदाको भुसलाई त्यसमा हुने छेस्काहरू सबै निकाल्यो कोदाको भुस ए ग्रेडको कोदाको भुस बनायो त्यसलाई अनि त्यो कोदाको भुसको चाहिँ सिरानी चाहिँ त्यो एकपटक बनाएपछि फेरि सालैपछि फेर्नु पर्दैन थियो त्यो एकपटक बनाएपछि 5-10 वर्षलाई त्यो टिक्छ त्यो अनि एकदम सफ्ट हुने नरम हुने अझ बच्चाहरू सानो सानो भर्खर भर्खर जन्मेको बच्चाहरूलाई पनि त्यो तकियाहरू सानो सानो बनाइदिँदा के गर्थ्यो भने कोदाको भुसको बनाउने त्यसभित्र अलिअलि त्यो चाहिँ तोरीको गेडाहरू कोदाको गेडाहरू राखेर त्यसलाई चाहिँ चलायमान चल्ने चल्ने बनाउने हो अहिले पनि पहाड़तिर चाहिँ फर्स्ट क्लासको तकिया त
2: यसलाई चाहिँ व्यवसायिकसँग व्यवसायसँग जोड्न सकिन्छ के छ त्यस्तो चाहिँ सक्ने सम्भावनाका कुराहरू
1: होइन त्यो त एकदम मैले हामीले चाहिँ खै अब अहिलेको हामी यो विभिन्न फाइबरहरू भयो कपासहरू भयो यिनीहरूको कपासको कति दिनपछि एकदमै च्यापिएर आइसक्छ होइन अनि फाइबरहरूको पनि त्यति हुन हो त्यसले यो गर्दन दुख्ने टाउको दुख्ने यिनीहरू त्यस्तो चाहिँ कोदाको भुसको चाहिँ हुँदैन अत्यन्तै सफ्ट हुन्छ त्यो कोदाको भुसको
2: आराम
1: त्यो चाहिँ हामीले त्यसलाई अब पुग्दैन नि त्यत्रो ठूलो जति चाहिने हो जति डिमान्ड होला भोलि त्यति ल्याउन सक्दैन होला तर कोदाको भुस चाहिँ एउटा अर्ग्यानिक र आयुर्वेदिक हुन्छ होला जस्तो लाग्छ मलाई
2: कोदो फलाउने किसानले कोदो जन्य बालीबाटै तपाईँको 20-22 प्रकारको चाहिँ विभिन्न खानेकुरा बनाउन सक्नुभयो ढिँडो मात्रै होइन रोटी मात्रै होइन अरू विविधीकरण पनि गर्न सक्नुभयो नल भनेर तपाईँले भन्नुभयो नललाई चाहिँ गाईवस्तुलाई दिन सक्ने एउटा घाँसकै रूपमा चाहिँ भयो अनि भुसा पनि खेर फाल्नु परेन तकिया सिरानीहरू बनाउन सक्ने सम्भावनाका कुरा यति धेरै महत्व छ कोदो र कोदो जन्य बालीहरूको तर हामी सहर बस्न थाल्यौं सहर पस्न थाल्यौं उपभोग सहरमा चाहिँ बढ़ी हुन थाल्यो पछिल्ला वर्ष भनेर तपाईँले अघि जोड्नुभयो जसको कारण हामीले चाहिँ बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ उत्पादन बढ़ेन गाउँबाट सहर आउनेले चाहिँ आफ्ना बाबाआमाहरूसँग चाहिँ पाहुरकै रूपमा चाहिँ माग्ने पनि कोदो फापर भइसक्यो जुन पिठो खानाका लागि स्वास्थ्यको हिसाबले उत्पादन चाहिँ कसरी बढ़ाउने त भनेर सरकारको कुरा त तपाईँले अलिकति जोड्नुभयो किसान आफै अथवा किसान नजिकमा रहेका चाहिँ पालिका सरकारहरू उहाँहरूले केही गर्न सक्नुहुन्छ उत्पादन त घट्दैछ भनेर भन्नुभयो नि
1: गाउँपालिकाहरूले केही केही सपोर्ट गरेका छ सरकारले सपोर्ट गर्नलाई एउटा हामी अहिले के भने यो कृषिमा अनुदान दियो भने कृषि बिग्रियो भन्ने सरकारहरूलाई छ अब हामी के भनिरहेछौँ सरकारलाई भने अब पालिकाहरूलाई जसले चाहिँ यो क्षेत्रमा सपोर्ट गर्नेहरू छन् टेक्नोलोजीको लागि सपोर्ट गरिदिनु होइन कस्ट सेयरिङ बेसिसमा गर्दा पनि हुन्छ र कोदोलाई चाहिँ उत्पादनमा अनुदान दियो भने धेरै राम्रो हुन्छ उत्पादनमा अनुदान जसले कोदो उत्पादन गरेर उसले आफ्नै घरमा खायो भने सरकारले अनुदान दिनु पर्दैन कोदो उत्पादन गरेर उसले बेच्यो भने कति बेच्यो बेचेको आधारमा उसलाई अनुदान दियो भने अनि मार्केटमा कम्पिटिसन गर्न सक्ने गरी बनाइदियो भने हुन्छ अहिले अहिले पनि अलरेडी हाम्रो यो कोदो फापर सँगसँग हामी विभिन्न गाउँपालिकाका जहाँ कोदो फापर उत्पादन हुन्छ त्यो गाउँपालिकाका अध्यक्षहरूसँग हामीले के कुरा गरिरहेछौँ भने परल मोलमै आउँदैन भन्छन् किसानहरूले उहाँहरूलाई चाहिँ उत्पादन गरेको कष्ट आउँदैन भन्नुहुन्छ भनेर भन्ने कुरा गर्दाखेरि हामीले के भन्यो भने तपाईँ काठमाडौँसम्म ढुवानी गरेर तपाईँ ल्याइदिनुहोस् उनीहरूलाई केही अनुदान पनि दिनुहोस् ढुवानी खर्च तपाईँहरू बिहोरेर यहाँ ल्याइदिनुहोस् र हामी काठमाडौँको मार्केटमा जे रेट छ त्यसमा तपाईँसँग हामी किन्छौं त्यसो गर्दा किसानले कोदो उत्पादन गर्छ होला उनीहरूको परल कस्ट पनि आउँछ होला भनेर भन्छौं पालिकाहरूलाई सिधा तपाईँलाई पैसा दिएर ल कोदो रोपिस भने यति पैसा दिन्छु भनेर किन दिनु पर्यो उसले बेचेको उत्पादनको हिसाबले दियो भने अहिले जस्तो सरकारले विभिन्न ठाउँहरू जस्तो बागमती प्रदेशले के गरिरहेछ भने बागमतीले गरेछ कोशीले गरेछ गण्डकीले गरेछ दुधमा अनुदान दिन्छ क्या दूध प्रति लिटर बेच्यो भने प्रति लिटरमा यति अनुदान दिने भनेर अब प्रदेश अनुसार फरक फरक छ दूधमा अनुदान त्यसै गरी यो कोदोमा अनुदान दिनुपर्छ सरकारले र प्रविधिमा चाहिँ सरकारले कस्ट सेयरिङमा जानु पर्यो किसानसँग सरकारले 100% पनि प्रविधि दिनुपर्छ जस्तो लाग्दैन होइन एकदमै तल्लो गरिबीको रेखा मुनि रहेका मान्छेहरूका लागि सरकारले कुनै एउटा प्रोजेक्ट बनाएर सामूहिक रूपमा काम गराउँदा त्यो एउटा कुरा भयो सरकारले पूरै अनुदानमा दिए भयो बाँकी अरू किसानहरूको लागि चाहिँ प्रविधिमा अलिकति अनुदान दियो भने र लेबर कस्ट कम गराउन सकियो भने कोदो खेती हुन्छ होला भन्ने लाग्छ अर्को चाहिँ मलाई अब जनशक्तिको कुरा गर्दाखेरि म चाहिँ केही वर्ष अगाडिदेखि नै के भनिरहेको छु भने सरकारले अब कृषि आर्मी बनाउनु पर्छ भन्ने कुरा हो मेरो चाहिँ
2: कृषि आर्मी सुरक्षा आर्मी होइन कि
1: कृषि आर्मी होइन अहिले नेपाल सरकारसँग 1,00,000 चाहिँ आर्मीहरू छन् 50,000 आर्मी कृषि उत्पादनमा लगायो भने नेपाललाई सबै खाने अन्न उत्पादन चाहिँ पुग्छ त्यहाँ चाहिँ कृषि टेक्निसियनहरू राखेर सबैको जग्गा लिजमा लिने काम गर्न चाह्यो भने उनीहरूलाई काम गर्न दिने र सरकारले जग्गा लिजमा लिएर एउटा व्यावसायिक रूपमा काम गर्यो भने नेपालमा अन्न खान पुग्छ र अब पहाड़ी एरियाको लागि त झन् जरूरी नै भइसक्यो कि अब जुम यत्रो दिनमा 2,000 मान्छे बाहिर गइरहेछ लेबर काम गर्नलाई ती लेबरलाई उहाँ पाउनेको 25% मात्रै नेपालमा तलब दियो भने यहीँ काम गर्छन् क्या
2: भनेको विदेशमा पाउने जति पनि चाहिएन
1: नेपालमा काम गर्नलाई 25% दियो भने आफ्नो परिवारसँग बस्न पाउँछन् यहाँ 25% मात्रै तलब उनीहरूले पाए भने पनि नेपालमा बसेर काम गर्छन् त तिनीहरूका लागि सिजनेबल काम होइन पर्मानेन्ट काम उनीहरूले पायो भने त्यसमा चाहिँ
2: स्थायी प्रकृतिको काम हुनु पर्यो
1: हो भनेपछि एउटा कृषि आर्मी भर्ना गरेर कृषि अभियान कृषि आन्दोलन सरकारले चलाएन भने अहिलेको नेपालको यो जनशक्ति पलायन हुने कुराले धेरै गाह्रो
2: कृषि क्षेत्रमा चाहिँ धेरै चुनौतीहरू छन् समस्या छन् भनेर भन्नुभयो कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कुराकानीमा हुनुहुन्छ उत्पादन बढ़ाउन सक्ने सरकारले चाहिँ केही योजना नीति कार्यक्रम चाहिँ बनाउनु पर्छ भनेर भन्नुभयो स्वदेशी कोदोकै कुरा गर्ने हो भने र फापरकै पनि बजारको कुरा गर्ने हो भने एउटा तहको चाहिँ उपभोग बढ़ने हिसाब त पछिल्लो समयको कुरा भइहाले तर विदेशी आयातित बजारले नै ओगट्ने समस्याहरू पनि छ त्यसै गरी अब जो खेती गर्नु भएको छ र बजारसम्म पुर्याउन नसक्ने अवस्था छ यसको चाहिँ सुनिश्चितता अथवा ग्यारेन्टी भावको ग्यारेन्टी होला बजारको ग्यारेन्टी होला चाहिँ यो कसले गरिदिने हो संघले त पुलको काम गरेका छ भनेर भन्नुभयो तर अझै स्थायित्व रूपमा चाहिँ कसले गर्ने
1: ठ्याक्कै हामीसँग कसै न कसैले प्रोजेक्टले कोही कुनै पनि प्रोजेक्टले अथवा कुनै पनि सरकारले हामीलाई सपोर्ट गरेन भने प्रोडक्सनमा जान उत्पादनमा हामी जान सक्दैन हाम्रो सँगको क्षमता अहिले उत्पादन जान सक्ने छैन हामी यति मात्रै क्षमता अहिले विकास गर्यौं कि उत्पादन भएको कुरा बिक्री भएन भनेर चाहिँ चिन्ता गर्नु नपरोस् भन्ने हो अब प्रति हामीले लिने भने त यो प्रतिस्पर्धी बजारमा मार्केटमा पाउने रेटमा उनीहरूले दिनु पर्यो र उनीहरूको चाहिँ हामीले मार्केटमा पाउने रेटमा हामीले दियो भने हामीलाई घाटा हुन्छ भनेपछि सरकारले त्यसमा अनुदान दिनु पर्यो होइन अथवा पालिकाले त्यसलाई अनुदान दिनु पर्यो तिनलाई बचाउनु पर्यो कृषकलाई र अब हाम्रो दक्ष जनशक्ति जुन बाहिर जान खोजिरहेछ तिनलाई अनुदान दिएर भए पनि हामीले गाउँमै बस्न सक्ने वातावरण बनाएर उनीहरूलाई 2-3 वर्षपछि आफू सर्भाइभ हुन सक्ने बनाएर क्षमतावान बनाइदियो भने सधैँ त सरकारले लगानी गर्नु पर्दैन नि होइन एउटा बाटो तयार गर्ने र कुन ठाउँमा के बाली हुन्छ भन्ने कुराको आइडेन्टिफाई गरेर एक गाउँ एक उत्पादन एउटा गाउँमा एउटै किसिमको चाहिँ बाली उत्पादन हुने परिपाटी चाहिँ सरकारले शुरू गरेर 1-2 वर्ष सपोर्ट गर्यो भने त त्यसपछि आउने त्यसमा आउने ट्याक्स त्यसपछि आउने रेभिन्यू तिनीहरूले त्यसको जनशक्तिको सबै कुरा त सरकारलाई त्यसको सरकारलाई नै अप्रत्यक्ष रूपमा सरकारलाई नै आउने हो आफ्नो जनताहरू सबै चाहिँ स्वरोजगार भयो भने त त्यसको बेनिफिट त सरकारलाई नै आउने हो त्यसमा अहिले नेपाल सरकारले हुन त नेपाल सरकारको आफ्नो साधन स्रोत नभएको कारणले पनि होला यो कृषिमा राम्रो पोलिसी पनि ल्याउन सकेका छैन भर्खरै एउटा कृषि नीति आएछ हामीले त्यति धेरै गहिरो अध्ययन गर्न सकेका छैनौँ त्यो 10 वर्षपछि आएको कृषि नीति हो हामी त्यो नीतिका लागि कति मात्रै लडेनौँ होइन 10 वर्षपछि हेर्ने नीति आएको छ अब सरकारले पनि नीति पनि दिनु पर्यो र सपोर्ट पनि गर्नु पर्यो हामीले जुन ठाउँ पुग्यो भने तपाईँले पुगेको ठाउँमा कति ठाउँ सुन्नुभएको होला हामीले सामान उत्पादन गर्छौं बिक्री हुँदैन सामान उत्पादन गर्छौं बिक्री हुँदैन भन्ने किसानहरूका लागि बिक्री हुँदैन भन्ने कुरा चाहिँ काठमाडौँको रेटमा अर्को पसलमा कतिमा किन्न पाउँछ त्यतिमा हामी किन्नेछौं त्यो बिक्री हुँदैन भन्ने कुरालाई चाहिँ हामी एउटा बजारीकरणको सुनिश्चितताको लागि मेन सङ्घले अहिले पहिलो काम चाहिँ बजारीकरण र त्यो कोदो फापरबाट बन्ने परिकारहरूलाई विविधीकरण यी दुईटा कुरालाई मेन बजारीकरणभित्रै पर्ने विषय हो त्यो यो दुईटा कुरालाई हामी काम गर्ने गरी लागेका छौं तर अब अहिले पनि अहिलेसम्म हाम्रो स्रोत साधन भनेको हाम्रो मेम्बर फीहरूबाट हामीसँग जे मेम्बर फीबाट उठ्छ त्यही कुराले हो सरकारी एनजीओ आईएनजीओ हामीलाई त्यस्तो कसैले त्यो सपोर्ट गरेको छैन यो सेक्टरमा सायद हाम्रो पहुँच नपुगेर पनि होला होइन बिस्तारै त्यतातिर हामी लाग्छौँ हामी काम चाहिँ यसलाई सरकारले दियोस् नदियोस् कसैले सपोर्ट गरोस् नगरोस् हाम्रो जे क्षमता छ त्यो क्षमता
2: तपाईँ संघको अध्यक्ष पनि हुनुहुन्छ यो संघले आफैले यसरी काम गर्न लागेको चाहिँ कति भयो
1: कृषिमै काम गरेको त म झन्डै दुई दशक जति भइसक्यो अब म दुई वर्ष अगाडि चाहिँ अलि यस्तै एकदम गहिरेर चाहिँ मकै खेतीमा अलिकति अध्ययन गरेर हामीले मकै खेती सम्बन्धी प्रोजेक्टहरू चलायौं किनभने मकैको पनि नेपालमा अहिले जति मकै उत्पादन हुन्छ नेपाललाई चाहिने मकै चाहिँ पुग्दैन क्या नेपालमा
2: होइन पुग्छ चाहिँ के त तपाईँ मकै पनि पुग्दैन पनि पुग्दैन भन्नुहुन्छ पनि आयात हुन्छ
1: 70% मकै त अहिले बाहिर ल्याउनु पर्छ 30% मात्रै नेपाली मकैले उत्पादनले धानिरहेछ अब नेपाली दाना उद्योगहरूमा धेरै मकै जान थाल्यो कि यो जब पोल्ट्री फार्मको विकास भयो गाई भैँसीलाई दाना खुवाउने चलन शुरू भयो त्यसपछि जब मकैको धेरै खपत चाहिँ त्यहाँ गएर भयो त्यो भएको हुनाले हामीले मकै खेती कसरी विस्तार गर्न सकिन्छ भनेर मकै खेती विस्तारको लागि कृषि उद्यम केन्द्र उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र मार्फत हामीले दुई तीन वर्ष मकै खेतीको विकासको लागि काम हामीले गर्यौं र हामीले केही नमूना अरू देशहरूको नमूना हाम्रो अरू देश भन्दा पनि भारतमा हामीले त्यसको मोडलहरू हेर्यौं र भारत सरकारले मकै उत्पादन गर्ने किसानहरूले दिएको अनुदानको स्थिति र सबै कुरा हामीले त्यसमा चाहिँ अध्ययन गरेका थियौं अब त्यो रेसियोमा नेपालले गर्न सक्यो भने पनि नेपालको कृषि उत्पादन चाहिँ बढ्छ
2: हो तपाईँसँग विगतदेखिकै कृषि र यो क्षेत्रका चाहिँ कुराहरूको ज्ञान पनि छ अनुभव पनि छ सरकारले हरेक वर्ष साउन 16 गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गर्यो र अघिल्लो हप्ता चाहिँ दोस्रो औपचारिक रूपमा चाहिँ राष्ट्रिय दिवस कार्यक्रम मनाएको पनि अवस्था छ विगतमा पनि स्वतस्फूर्त रूपमा चाहिँ मनाउने गरिएको थियो खास गरी यही कोदो फापरको क्षेत्रमा चाहिँ किसानले चाहिँ वास्तविक राहत चाहिँ के पाएका छन् त त्यस्तो केही छ
1: अहिले अलिकति कन्सियस स्थानीय निकाय भएका ठाउँमा किसानलाई केही सपोर्ट गरेका छन् कन्सियस
2: हामीले केही पनि भएन केही पनि भएन मात्रै भन्ने गर्छौं गुनासा मात्रै सुन्ने गर्छौं त्यस्तो हो कि होइन
1: स्थानीय होइन के सबै ठाउँ छैन केही स्थानीय निकायहरूमा स्थानीय निकायहरूले कोदो खेतीको विकासको लागि केही मल दिने बिउ दिने र उत्पादनलाई केही अनुदान दिनेहरू काम चाहिँ केही ठाउँहरूमा चाहिँ गरेको पाइन्छ
2: गरेका पनि छन् गरेकोलाई गरेको भन्न पनि सक्नु पर्यो
1: र कसै कसैले कुनै कुनै गाउँपालिकाहरूले कलेक्सन गर्यो भने ट्रान्सपोर्टेशन सुविधा पनि गरिदिया छ
2: संकलनका लागि ढुवानी खर्च
1: ढुवानी खर्चको व्यवस्था अथवा कुनै कुनै गाउँपालिकाहरूले यो कृषि एम्बुलेन्स भनेर आफ्नो चाहिँ एउटा आफ्नो गाडीले बजारसम्म पुर्याउने व्यवस्था पनि कुनै पालिकाहरूले चाहिँ गरे
2: त्यसमा कोदो र फापरको पनि विषय पर्यो
1: उहाँहरू सबै त्यहाँको कृषि उत्पादन सबै नै ल्याइदिनुहुन्छ बजारसम्म
2: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ खास गरी रैथाने बाली अन्तर्गतकै एउटा कोदो र कोदोजन्य बाली रहे यी बालीको संरक्षण उत्पादनका कुरा भए उपभोग यो विषय जोड़ियो त्यसगरी पछिल्लो समय जलवायु मैत्री खेती र यसका चाहिँ प्रविधिका कुराहरू पनि भइरहेका छन् संघको तर्फबाट तपाईँहरूको आफ्नै विषय र सरकारलाई सुझाव केही छ त त्यस्तो
1: कोदो खेतीमा अहिलेसम्म जलवायु परिवर्तनले धानमा असर पारेको छ बिउमा असर पारेको छ होइन फलफूल खेतीमा धेरै ठूलो असर पारेको छ हाम्रै एरियामा पनि र कोदोमै जहाँ हिजो कोदो हुने ठाउँ छ त्यहाँ कोदो त भइरहेकै छ
2: कोदो जहाँ हुन्थ्यो त्यहाँ चाहिँ कोदो भइरहेको छ भनेपछि संकट त्यस्तो छैन
1: कोदो खेती चाहिँ जलवायुले खासै होला अलिअलि केही न केही फरक त परेको होला तर अब कोदो बालीमा जलवायुले त्यति धेरै असर परेको जस्तो चाहिँ मलाई लाग्दैन जहाँ अब समस्या भनेको मलबिउकै
2: मल बिउका समस्याहरू जनशक्तिको कुरा छँदैछ. अब उत्पादन गरिहाले बजारसम्म कति मूल्यमा पुर्याउने भन्ने एउटा वास्तविक मूल्यको पनि अभाव होला. धानको त सरकारले तोक्ने पनि गरेको छ, अहिले चाहिँ पाँचवटा बाली वस्तुलाई चाहिँ तोक्ने भनेर अभ्यास पनि सरकारले गरेको छ. यो कोदो र फापरको क्षेत्रमा त्यस्तो केही छ?
1: होइन, सरकारले त्यस्तो मोल तोक्ने काम त कोदो फापरमा त गराएको छैन. होइन,
2: गर्ला अपेक्षा गरौँ.
1: अब होइन, प्रतिस्पर्धी बजारमा छोडि नै दिनुपर्छ क्या, म्याक्सिमम मिनिमम भन्ने मात्रै कुरा हो. होइन, सरकारले जुन रेटमा धानको मूल्य तोकेको छ त्यो मूलमा किन्ने चाहिँ हुँदैन नि. होइन, किन्ने चाहिँ हुँदैन, एकदम मिनिमम कुरा हो. यस्तै अब यसलाई पहिले काम चाहिँ यसको मूल्य तोक्नुभन्दा नि सरकारले प्रडक्सन नै गयौं भने, गए वर्ष गएको 85 करोड पैसा चाहिँ बाहिर जुन कोदो किन्नलाई गयो, त्यो 85 करोड पैसा चाहिँ नेपालमै लगानी गर्ने वातावरण बनाएर उत्पादनलाई बढावा दियो भने, होइन अब कसैले चाहिँ व्यावसायिक रूपमा म यति जमिनमा कोदो खेती गर्छु भनेर भन्यो भने, तिमीले यति खेत बिघामा यति हेक्टरमा जमिनमा कोदो खेती गर्यो भने सरकारले अब केही नगरोस् के, एउटा प्रविधिमा अलिकति सपोर्ट गर्यो, होइन टेक्नोलोजीमा. अब उत्पादन भएको कोदो उसले बेचेको कोदोमा अनुदान दियो भने पुग्यो नि त, उसले काम गर्छ कि गर्दैन कि अनुदान लग्यो उसले खायो उसले बिगार्यो उसले काम गरेन भन्नुपर्ने. हिजो जुन अनुदानको प्रोसिडियर थियो सरकारको जुन तरिकाबाट अनुदान दिन्थ्यो त्यस्तो गर्नै परेन. बेचेको प्रमाणित गर्ने गरेपछि त्यो किलोको हिसाबले अनुदान दियो भने व्यावसायिक रूपमा काम गर्ने मान्छेहरू पनि झाला प्रविधि भएपछि भन्ने लाग्छ मलाई.
2: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कुराकानीमा हुनुहुन्छ. तपाईँले अघि जुन सरकारले प्रोत्साहन गर्नुपर्ने कुरालाई जोड्नुभयो, कोदो र फापरलाई नै प्राथमिकतामा राखेर रा, अहिलेको जुन युवा पुस्ता तपाईँले अघि जोड्नु भएको छ नि, विदेश पलायन हुने जनशक्ति, यो जनशक्तिले कसरी व्यावसायिक अवसरको रूपमा चाहिँ आय आर्जनको रूपमा चाहिँ लिन सक्छन् होला त, ग्रहण गर्न सक्छन् होला त, अथवा खेतीमा लाग्न सक्छन् होला त, के छ सम्भावना?
1: कोदोभन्दा फापर खेती गर्न धेरै सजिलो छ. फापरलाई जोतेर झार केलाएर बिउ छरिदियो भने पुग्छ.
2: एउटा सम्भावनाको क्षेत्र फापर भयो.
1: फापर, फापर. अनि फापरको बजार मूल्य पनि कोदोभन्दा बढी छ, कोदोभन्दा बढी मूल्यमै बिक्री हुन्छ. तितो तितो र मिठो फापर दुई प्रकारको फापर छ. दुईटै फापरको बजार त्यत्तिकै राम्रो छ. अलि धेरै मिठो फापर बिक्री हुन्छ, तर तितो फापरको पनि त्यो आयुर्वेदिक भ्यालु भएको हुनाले त्यसको पनि व्यापार चाहिँ बिजनेस चाहिँ राम्रै हुन्छ. अनि फापरको अर्को इन्ट्रेस्टिङ कुरा के छ भने, एकचोटि फापर बारी भित्र आएपछि कतिपय ठाउँहरूमा चाहिँ किसानहरूले के भन्नुहुन्छ भने, दोस्रो चोटि चाहिँ बिउै छर्नु पर्दैन. त्यो पाकेको बेलामा ती झर्छ, त्यही उम्रिन्छ, फेरि अर्कोचोटि फापर फल्छ अरे.
2: यो चाहिँ किसानले भनेको
1: हो. गए साल म यो फापर खेतीको अनुगमन गर्न भने हामी हेर्न भनेर सिन्धुपाल्चोकमा गएको थियौँ. उहाँले के भन्नु भने, फापर चाहिँ तीनचोटि उम्रिन्छ भन्नुभयो. उहाँले दोस्रो चोटि निकालेपछि पनि फेरि पनि उम्रिन्छ अरे. अनि तर अब जुन बेलामा फेरि उम्रिन्छ त्यो बेला हामीलाई आलु रोप्नुपर्छ. आलु नखाइ हुँदै हुँदैन, हामीलाई आलु न चाहिन्छ नै. त्यसैले यो फापरले अलिक डिस्टर्ब गर्यो भन्नुहुन्थ्यो. मैले के भने उहाँहरूलाई भने, तेस्रो चोटि उम्रेको फापरलाई चाहिँ टिप्नुहोस् र तोरी के अरे गुन्द्रुक बनाउनु, फापर फापरको गुन्द्रुक बनाउनुहोस् र त्यो फापरको गुन्द्रुक चाहिँ तोरीको गुन्द्रुक रायोको गुन्द्रुक जति रुपियाँमा बिक्री हुन्छ त्यसको डबलमा बिक्री हुन्छ,
2: दोब्बरमा
1: बिक्री हुन्छ. अनि त्यो चाहिँ मलाई सम्पर्क गर्नुहोस्, तपाईँको त्यो मार्केटमा हामी पुर्याउँछौँ. तपाईँ गुन्द्रुक हाल्नुहोस्,
2: फापरको सागको गुन्द्रुक हुने भयो जो तेस्रो चोटि चाहिँ उम्रिएको छ
1: हो,
2: त्यो किसानले बिउ नछरिकन त्यो एउटा अभ्यास हो, त्यसलाई चाहिँ प्रयोग
1: फापरको नजिक बजारको मार्केटको नजिक हुनेहरूले त फापर टिपेर ल्याएर सागै बेचे पनि फापरको साग त अब फेरि धेरै हिसाबले राम्रो छ. त्यो खानामा त्यत्तिकै टेस्टी हुन्छ, अलिकति ओइल आउनुपर्छ, खानामा त्यत्तिकै मिठो हुन्छ.
2: खान मिठास पोषणका कुरा त छँदैछन्, सागै हो, सागलाई खान
1: होइन. त्यो जुम्मै एलर्जीहरू हुने, छालामा आउने समस्याहरूदेखि लिएर अरू धेरै कुराहरूमा काम गर्छ छाला फापरको सागले.
2: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कुराकानीमा हुनुहुन्छ. तपाईँले भने जस्तै विद्यालयका चाहिँ दिवा खाजामा चाहिँ अहिले रैथाने हाम्रा बाली वस्तुहरूको चाहिँ प्रयोग गर्नुपर्छ भन्ने कार्यक्रम पनि छ सरकारको. कतिपय पालिकाहरूले त्यसरी अभ्यास पनि थाल्नु भएको छ. स्थानीय उत्पादनको बजार र स्थानीय अर्थतन्त्रमा यस्ता कुराहरूले कस्तो प्रभाव पारेको छ त? केही त कार्यक्रम पनि छन् नि.
1: होइन, अब केही केही ठाउँहरूमा हामीले पनि हेर्यौं. होइन, अब यो रैथाने खाद्यान्नहरू चाहिँ विद्यालय खाजामा बच्चाहरूको घरबाट पठाउने टिफिनहरूमा त्यसलाई प्रयोग गर्ने गरी चाहिँ देखिन्छ. अनि बच्चाहरू मलाई जहाँसम्म लाग्छ त्यसलाई त्यो खाने परिकारमा विविधीकरण बनाएर आमाहरूले घरबाट हालिदिने खाजामा हालिदियो भने बच्चाहरूले खान्छन् भने, किनभने त्यो टेस्टी पनि छ क्या कोदो कोदो चाहिँ अब अहिले स्वीटनेस त्यसमा बढी छ हैन टेस्टी पनि छ त्यसलाई अब परम्परागत भन्दा पनि त्यसलाई अलिकति आधुनिकीकरण बनाएर त्यो खाजा बनाएर हालिदियो भने बच्चालाई अण्डा हालेर खाजा हालेर पठाउनेहरूले अन्नसँग एक चम्चा त्यो कोदोको पिठो राख्यो भने त्यसलाई पौष्टिकतामा अझ अझ अझ थप योगदान हुन्छ।
2: खालि कोदो चाहिँ बहुगुणी बाली हो भन्ने बुझेरै भारतले चाहिँ सन् 2023 हाम्रो छिमेकी देशले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा चाहिँ मनाउने घोषणा गर्यो र मनायो। भारतले कोदोलाई चाहिँ श्री अन्नका रूपमा चाहिँ राखेको छ तर हाम्रोमा चाहिँ खेती गर्न दुःख छ, खेती चाहिँ घट्दो छ, कतिपय के खाने कसरी खाने भन्ने एउटा बुझाइमा पनि एकरूपता हुन सकेको छैन। खास गरी भारतको घोषणा पछाडि यी बाली प्रवर्धनमा चाहिँ यो कार्यक्रमले कतिको भूमिका खेल्यो।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जुने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
5: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229555।
8: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: ब्लड प्रेसर हाई लो भएका,
8: कोलेस्ट्रोल बढी भएको,
9: मुटुको गति एकनाश नभएको,
8: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
9: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
8: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
9: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095812871।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
13: सीता के भो तिमलाई घुम्छौ र बसिछौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सुख चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छौ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानेको धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
17: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
16: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध शल्यक्रियाहरू
16: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
17: बाल बालिकाको न्यूरो सर्जरी
16: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
17: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
17: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
18: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
19: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
18: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
20: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
17: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ यो मौकाको फाइदा उठाउनुहोस्
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 92-62-23-98-78-17-18-17
21: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। रूकुम पश्चिममा थुनुवा कैदी बोकेको गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, एकजना गम्भीर घाइते हुनुभएको छ। बिहिबार बेलुका 5:45 बजे रूकुम पश्चिमको मुचिकोट नगरपालिका 8 ताउने स्थित मध्यपहाड़ी राजमार्गमा जिल्ला कारागार कार्यालय रूकुम पश्चिमको बाप्र 03001 नम्बरको भ्यान दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वेदबहादुर पौडेलका अनुसार रूकुम पूर्वबाट फर्कदै गरेको भ्यान विपरीत दिशाबाट आइरहेको कर्णाली प्रदेश 09001/0768 नम्बरको पल्सर बाइकसँग ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा परेर मोटरसाइकलमा रहेका एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको प्रहरीले जनाएको छ। डीएचपी पौडेलले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा 8 बिस्कुट नगरपालिकाका 21 वर्षीय निवास बोहरा रहेका छन्। त्यसै गरी 8 बिस्कुट नगरपालिका 10 का 18 वर्षीय गणेश शाही गम्भीर घाइते हुनुभएको छ। उहाँलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएकोमा थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरिएको छ। जिल्ला कारागार कार्यालय रूकुम पश्चिमबाट थुनुवा बन्दीलाई साक्षी बयानका लागि रूकुम पूर्वमा रहेको रूकुमकोट जिल्ला अदालतमा उपस्थित गराई रूकुम पश्चिमतर्फ फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। डिभिजन वन कार्यालय बाँकेले जिल्लामा वार्षिक 10 लाख क्युफिट काठ 1800 चट्टा दाउरा उत्पादन हुने जनाएको छ। डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ताका अनुसार वन सम्वर्धन प्रणाली अन्तर्गत जिल्लामा लागू गरिएको दिगो वन व्यवस्थापनले गर्दा जिल्लामा काठ र दाउरा उत्पादन वृद्धि भई वार्षिक 10 लाख क्युफिट काठ 1800 चट्टा दाउरा उत्पादन हुने बताउनुभयो। उहाँले यस जिल्लाबाट काठ दाउराको माग तथा समस्या समाधान हुनुका साथै करिब 10,000 सर्वसाधारणले 12 महिना पूर्ण समयको रोजगारी पाउने पनि बताउनुभयो। डिभिजन वन कार्यालय बाँकेका योजना शाखा प्रमुख एवं सहायक वन अधिकृत सुशील सुवेदीले राप्ती सुनारी गाउँपालिकाको माथेवा शमशेरगंज क्षेत्रमा एकमात्र चक्ला वन रहेकोमा चालू आर्थिक वर्ष 2082/83 थप 2 चक्ला वन निर्माण गरिएको जानकारी दिनुभयो। यस वर्ष राप्ती सुनारी ओडा नम्बर 3 र 4 भूवर भवानी र ओडा नम्बर 1 खर्चेताल चक्ला वन निर्माण गरिएसँगै बाँकेमा चक्ला वनको संख्या 3 पुगेको उहाँले बताउनु भएको छ। बाँकेमा सरकारी संरक्षित क्षेत्र बाहेक 247 वन क्षेत्र रहेका छन्। तीमध्ये 119 सामुदायिक र 4 धार्मिक र 124 निजी वन क्षेत्र रहेका छन्। कुल 119,939 हेक्टर वन क्षेत्र मध्ये 52% बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ भने बाँकी 48% डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्दछ। संघीय संसद राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ। आज दिउँसो 1 बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएपछि बुधबारका लागि सारिएको छ। राष्ट्रिय सभा नियमावली 2075 नियम 6 उपनियम 3 बमोजिम राष्ट्रिय सभाका अध्यक्षले बैठकको मिति र समय परिवर्तन गर्नुभएको हो। अब राष्ट्रिय सभाको बैठक आगामी साउन 27 गते बुधबार दिउँसो 1:15 बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचना मार्फत बैठकको नयाँ मिति र समयबारे सांसदहरूलाई

0: विलेखबाट सञ्चय नै उल्लेख गरिएको छ। परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np र एसएमएस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविस रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चढेर
9: के गर्ने बाबु,
10: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
11: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
12: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
14: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
15: सम्पर्क मोबाइल 98-478-27-977
0: र 98-578-32-689।
16: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
17: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
16: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
17: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
16: हुलासले बनाउँदैछ परिवार एक साथ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
2: उपचार हुने रोगहरू पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास,

0: खाता पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: भर्ना सम्बन्धी सूचना।
4: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
5: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
6: होइन भाइला,
7: लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।

तर पनि पाइन नि भन्दै जान हुने त होइन नि भेट तर पनि पाइन नि भन्दै छ काया भाया चिउडोमा कोठी देखै मारी भन्देऊ न एकचोटि घर त लगन खेल हातौ खेलौ पातानी दुई दिन बाजुन्जेल हातौ खेलौ पातानी दुई दिन बाजुन्जेल बोला बोला बोलाउँदाखेरि आउँछ मौका पर्खिन्न घत्तेरी घर त लगन खेल

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: गाउँको केटाहरू
1: ए हामीलाई त मान्छे नै त नदेखेको तिम्रो नाच्दो घरबार कसो ठिका
2: हो

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5563-218
6: भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
1: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
8: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72-73

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइज क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भूषालको नमस्कार। बाँकेको डुडुवा गाउँपालिका स्थित खडैचा प्रहरी चौकीले 30 वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गा धनी पूर्जा हालसालै प्राप्त गरेको छ। प्रहरी चौकी खडैचाले लामो प्रयासपछि भवन रहेको जमीन आफ्नै नाममा ल्याउन सफल भएको जनाएको छ। खडैचा प्रहरी चौकीका इन्चार्ज कुलबहादुर विक्रका अनुसार 3 दशक अघि प्रहरी चौकीको भवन निर्माण भए पनि जग्गा धनी पूर्जा प्राप्त हुन सकेको थिएन। हालसा गरिएको पहल र निरन्तर प्रयासपछि भवन रहेको जमीन प्रहरी चौकीको नाममा कायम भएको उहाँले बताउनुभयो। उहाँले लामो समयदेखि रहेको जग्गा धनी पूर्जाको समस्या समाधान भएको बताउँदै अब प्रहरी चौकीको भौतिक पूर्वाधार निर्माणका लागि सहज हुने जानकारी दिनुभयो। इन्चार्ज विकका अनुसार 30 वर्ष अघि स्थानीय समाजसेवी लच्छु अहिरले प्रहरी चौकी निर्माणका लागि 2 कठा 7 धुर जग्गा उपलब्ध गराउनु भएको थियो, तर विभिन्न कारणले उक्त जग्गाको स्वामित्व प्रहरी चौकीको नाममा हस्तान्तरण हुन सकेको थिएन। जमीन आफ्नै नाममा नहुँदा भवन विस्तार र अन्य संरचना निर्माण गर्न कठिनाई हुँदै आएको थियो, तर अब आवश्यक भौतिक संरचना निर्माणको बाटो खुलेको बताउनु भएको छ। आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटबाट भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ता मध्येबाट आज विजेता घोषणा गर्न लागि हो। यस अन्तर्गत साउन 1 गतेदेखि 15 गतेसम्मको हरेक दिनको कारोबारका आधारमा 15 जनाले कर कटी गरेर 1 लाख रूपियाँ नगद उपहार पाउनेछन्। यस्तै साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि बम्पर उपहार घोषणा हुनेछ, जसमा 1 जनाले कर कटी गरेर 10 लाख रूपियाँ नगद पाउने विभागले जनाएको छ। करदाता प्रोत्साहन कार्यक्रम संचालन कार्यविधि अनुसार अबदेखि हरेक महिनाको 16 गते 1 गतेदेखि 15 गतेसम्मको र महिनाको अन्तिम दिन वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गर्ने विभागको तयारी रहेको छ। बैंक तथा वालेटको क्यूआर मार्फत वस्तु तथा सेवा खरिद गरी बिल भएका उपभोक्ता यो कार्यक्रममा स्वत जोडिन पाउने व्यवस्था गरिएको छ। सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी आदेश दिएको हो। बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारका क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्प्रेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको छ। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका, विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। र रूकुम पश्चिममा थुनुवा कैदी बोकेको गाड़ी दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। 1 जना गम्भीर घाइते हुनुभएको छ। बिहिबार बेलुका 5:45 रूकुम पश्चिमको मुसिकोट नगरपालिका 8 ताउने स्थित मध्य पहाड़ी राजमार्ग जिल्ला कारागार कार्यालय रूकुम पश्चिमको बाप्र 03001436 नम्बरको भ्यान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वेदबहादुर पौडेलका अनुसार रूकुम पूर्वबाट फर्कदै गरेको भ्यान विपरीत दिशाबाट आइरहेको कप्र 93001P07-68 नम्बरको पल्सर बाइकसँग ठोकेर दुर्घटना भएको थियो। दुर्घटनामा परेर मोटरसाइकलमा रहेका 1 जनाको मृत्यु भएको छ भने 1 जना घाइते हुनुभएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा आटीपोस्कोट नगरपालिका 7 का 21 वर्षीय

0: चार्ट सकियो प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम नमस्कार
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9841939944 9841939944

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: घर घर अनि गृहिणी को साथ हुलास ने बनाउँदै छ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसा
3: खुशीको खबर
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226
9: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
9: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
9: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु

0: पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
0: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
3: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
4: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: सेवाहरू ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाँ टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
5: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौका फाइदा उठाउनुहोस्।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-5562-23, 98478-1817 र 98478-35-643।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराइदाङमा
4: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
3: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
4: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
3: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
4: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
5: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 0825626601 9858835990 9858831684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
8: यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। दाङका विभिन्न क्षेत्रलाई जोड्ने रणनीति महत्वका पुल निर्माणसँगै गोरखोला अब विकासको अवरोध नभई सहज आवतजावतको माध्यम बन्दै गएको छ। यसले गाउँबस्तीको सम्बन्ध, कृषि उत्पादनको बजार विस्तार, शिक्षा, स्वास्थ्य, सहजता लगायतका गतिविधिमा समेत सकारात्मक प्रभाव परेको स्थानीयवासीको भनाइरहेको छ। घोराई तुलसीपुर सड़क खण्डको चार लेन विस्तारसँगै गोरखोलामा अर्को आधुनिक पुल निर्माण भइरहेको छ। दामोदर मार्ग अन्तर्गत घोराही को कुहिरे पानीदेखि बबे गाउँपालिका सात बेलासपुर जोड्ने सड़कमा पर्ने तुलसीपुर 15, मलबर र तुलसीपुर 12 गरगरुवालाई जोड्ने पुल सञ्चालनमा आइसकेको छ। गोरखोलामा थप पूर्वाधार विस्तारको क्रम जारी छ। तुलसीपुर उपमहानगरपालिका 19 बिजौरी श्रीचौर हुँदै रोल्पाको रुन्टीगढ़ी 6 र 7 होलेरी दहवन र सल्यान जोड्ने सड़क अन्तर्गत रानीबास क्षेत्रमा अर्को पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढ़ाइसकेको छ। तुलसीपुर उपमहानगरपालिका 19 वडा अध्यक्ष प्रेमनाथ योगीका अनुसार स्थानीय तहको निरन्तर पहल, प्राविधिक सर्वेक्षण र लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2082-83 बजेट व्यवस्थापनपछि रानीबास पुल निर्माण प्रक्रिया अघि बढ़ेको हो। उहाँका अनुसार घोराही राप्ती आँखा अस्पताल जोड्ने सड़क अन्तर्गत तुलसीपुर 19 र वडा नम्बर 4 जोड्ने गोरखोलामा अर्को पुल निर्माणका लागि पनि सर्वेक्षण भई संघीय सरकार समक्ष बजेट माग गरिएको छ। मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़दै गएपछि सल्यानमा ग्रामीण तहसम्म विशेषज्ञ सेवा विस्तार गर्ने प्रयास थालिएको छ। यही क्रममा सल्यानको छत्रेश्वरी गाउँपालिकामा सञ्चालन गरिएको मानसिक स्वास्थ्य शिविरमा एकै दिन 46 जनाले विशेषज्ञ चिकित्सकबाट परीक्षण, परामर्श तथा उपचार सेवा लिएका छन्। छत्रेश्वरी गाउँपालिकाको आयोजना सीएमसी नेपालको साझेदारी तथा फिल्म नेपालको आर्थिक सहयोगमा छाया क्षेत्र स्वास्थ्य चौकी भोटेचौरमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। कर्णाली प्रदेश सरकारले साउन महिनालाई मानसिक स्वास्थ्य सचेतना महिनाका रूपमा मनाइरहेका बेला आयोजित शिविरमा प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डाक्टर विवेक रेग्मी, गाउँपालिकाका चिकित्सक डाक्टर विकास केसी सहितको टोलीले सेवा प्रदान गरेको थियो। स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कले आर्थिक वर्ष 2080-81 मानसिक स्वास्थ्य सम्बन्धी बिरामीको संख्या 598 रहेको थियो। आर्थिक वर्ष 81-82 541 जना रहेकोमा जिल्ला अस्पताल सल्यानको तथ्याङ्क अनुसार पछिल्लो अवधिमा यो संख्या बढ़ेर 722 पुगेको छ। जिल्लामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़दो क्रममा रहेको संकेत यी तथ्याङ्कले गरेको स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। बर्दिया प्रहरीले जबरजस्ती करणी कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले बडैयाताल गाउँपालिका एक शान्तिपुर स्थितबाट 29 वर्षीय कर्ण बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका मगर विरूद्ध 2078 सालमा जबरजस्ती करणीको आरोप मा मुद्दा दर्ता भएको थियो। उक्त दिनदेखि नै मगर फरार रहेको प्रहरीले जनाएको छ। खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय मैना पोखरबाट खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनु भएको छ। र आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मका लागि 16 जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको 10 लाख रूपियाँको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान किन्ने एकजना उपभोक्ताले उक्त रकम जित्नु भएको छ। विजेताहरूको छनौट क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म रैंडम सैम्पलिंग प्रविधि गरिएको विभागले जनाएको छ। यो पूर्ण रूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसबाट कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनौट प्रक्रिया पूर्णतया निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभएको छ। साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि
हरेक दिन एक एक जना गरी 15 जना दैनिक विजेता र साउनको पहिलो 15 दिनका लागि एकजना बम्पर उपहार विजेता चयन गरिएको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
1: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
0: प्रोप्राइटर सोमराज रैदास।
3: सम्पर्क फोन नम्बर 0825367775।
0: सम्पर्क नम्बर 98 4 76 8 73।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
5: यो दाँत दुखेर मर्ने भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
5: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
5: आफूले यहाँ दुखेर मर्ने भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
6: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
1: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
1: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 0825367775,
1: 98 41 68 47 46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
9: होइन भाइला,
10: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98 5 78 45 226।
13: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
14: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
13: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
12: थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
13: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
14: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
14: समय बिहान 10 बजेदेखि।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: नो द कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम् सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: सीता के भयो तिमीलाई घुम्सोर बसी छौ
3: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
2: के कुरा गर्छ तिमीले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
6: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
7: हार्दिक आमन्त्रण
8: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन दैनिक भव्य श्रृंगारिक महाआरती रुद्राभिषेक शिवलिंग जलाभिषेक भजन कीर्तन सत्यंग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ
9: अध्यक्ष गणेश कुमार अधिकारी सम्पर्क मोबाइल नम्बर 9858734304 र सचिव विष्णुराम आचार्य सम्पर्क मोबाइल नम्बर 9858732391

0: नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
1: कलकत्ता कहीं यू केक मेरे बाजू आयो फेरी हनीमा।

0: झुलाउले तिमीलाई
1: भन्दै भन्दै भन्दै बाला झुलाउला
2: भेट्छु भन्ने भर छ एन्जी गुम्बज नाटक हो त के को डर छ।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिसियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
1: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-563-683 र सम्पर्क मोबाइल नम्बर 98-4-79-25-700।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-49-41-944

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: होइन भाइला लखर लखर कहाँ हिँडिस
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
2: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाँड च्याक यति बेला मध्याहको 12 बजेको छ।
2: नमस्कार, म उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 250 रुपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार, करदाता प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत। काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरू योजना तयार, झण्डै 14.5 किलोमिटर लामो मेट्रो रेल निर्माण गर्ने लक्ष्य। 25 वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड, 37 प्रकारका औषधि उत्पादनको तयारी। ट्रम्पद्वारा पोली सिलिकन आयातमा 15% भन्सार कर लगाउने आदेशमा हस्ताक्षर, न्यूनतम आयात मूल्य प्रति किलो 21 अमेरिकी डलर निर्धारण। र इन्फान्टिनो प्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिष्कार गर्ने युएफएको चेतावनी। नेपाल खबरमा अब पूरा खबर। आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मका लागि 16 जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ। साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान खरिद गर्ने 1 जना उपभोक्ताले जितेका छन्। विजेताको छनौट क्रिप्टोग्राफिकल्ली सेक्युर्ड युनिफर्म रैंडम सैम्पलिंग प्रविधिबाट गरिएको विभागले जनाएको छ। यो पूर्ण रूपमा कम्प्यूटर कृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7,077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि प्रत्येक दिन 1-1 जना गरी 15 जना दैनिक विजेता र साउनको पहिलो 15 दिनका लागि 1 जना बम्पर उपहार विजेता चयन गरिएको छ। त्यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढ़ी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रूपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रूपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रूपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो। काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले 25 वर्षीय नयाँ काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना तयार गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा योजना तयार पारेको, यो मस्यौदा मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। गुरू योजनाले अबको 24 वर्षपछि अर्थात सन् 2050 सम्म काठमाडौँ उपत्यकाको जनसंख्या झण्डै 43,00,000 पुग्ने अनुमान गर्दै भविष्यको यातायात चापलाई ध्यानमा राखेर दीर्घकालीन योजना अघि सारेको हो। यसमा 22 वटा पूर्वाधार योजना र 13 वटा यातायात सुधार कार्यक्रम समावेश गरिएको छ। योजनाको सबैभन्दा महत्वाकांक्षी प्रस्ताव रत्न पार्कदेखि भक्तपुरसम्म करिब 14.6 किलोमिटर लामो मेट्रो रेल निर्माण हो। मेट्रोको केही भाग भूमिगत र बाँकी भाग आकाशीय संरचनामा निर्माण गर्ने प्रस्ताव गरिएको छ। यस्तै गौशाला चाबहिल खण्डमा भूमिगत सुरुङ मार्ग बनाउने अर्को महत्वाकांक्षी योजना पनि अघि सारिएको छ। गुरू योजना अनुसार यस खण्डमा भूमिगत सुरुङ मार्गको लम्बाई 1,563 मिटर हुनेछ। नेपाल औषधि लिमिटेड 25 वर्षपछि फेरि नाफामा फर्किएको छ। आर्थिक वर्ष 2081-82 10 करोड़ रूपियाँ भन्दा बढ़ी घाटामा रहेको संस्था आर्थिक वर्ष 2082-83 भने झण्डै 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिक्स जीएमपी मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढ़ेका कारण संस्था नाफामा जान सफल भएको हो। उहाँले चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभयो। जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाडौँ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ। हाल नेपाल औषधि लिमिटेडले 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। सरकारले विनियोजन गरेको 24 करोड़ रूपियाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके 22 प्रकारका औषधि उत्पादन गर्न सकिने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तीन दिनमा सुनको भाव तोलामा 13,100 रूपियाँले बढ़्यो, मेची वंशातद्वारा लक्ष्यको 93% राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 250 रूपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार, काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरू योजना तयार लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढ़ेको छ। तीन दिनमा सुन तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि लगातार बढ़ेको छ। गएको आइतबारमा तोलामा 4,310 रूपियाँले कारोबार भएको चाँदीको भाव सोमबार तोलामा 40 रूपियाँले बढ़ेर 4,350, मंगलबार 30 रूपियाँले बढ़ेर 4,380, बुधबार 95 रूपियाँले बढ़ेर 4,475, हिजो पनि 95 रूपियाँले बढ़ेर 4,570 र आज अन्तिम कारोबार दिन तोलामा 10 रूपियाँले बढ़ेर चाँदी 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी 270 रूपियाँले बढ़्यो। हिजो चाँदीको भाव तोलाको 4,570 रूपियाँमा कारोबार भएको थियो। मेची वनसार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्यको 93.30% राजस्व संकलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर 70.21% बढ़ेर 93.30% पुगेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 18,88,77,48,300 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। यो अवधिमा 17,67,72,11,000 रूपियाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन करिब 1,74,60,00,000 वृद्धि भएको हो। मेची वनसारबाट भारत, चीन, बंगलादेश, भूटान लगायत देशमा निकासी पैठारी हुँदै आएको छ। जनकपुरधाममा रहेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा 4,38,00,000 भूरा उत्पादन गरेको छ। केन्द्रका प्रमुख ज्ञान बहादुर जिरेलका अनुसार आर्थिक वर्ष 2082-83 केन्द्रले 4,38,00,000 ह्याचलिङ, 32,00,000 फ्राई भूरा, 13,82,000 फिंगरलिङ तथा 2,053 किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो। भूरा बिक्रीबाट 34,35,536 रूपियाँ आमदानी भएको छ। यसैबीच केन्द्रले सरकारी सम्पत्ति बहालबाट 3,24,300 रूपियाँ तथा अन्य प्रशासनिक सेवा प्रवाहबाट 69,000 रूपियाँ आमदानी गरेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोली सिलिकनबाट निर्मित उत्पादनको आयातमा न्यूनतम मूल्य निर्धारण गर्दै 15% भन्सार महसूल लगाउने सम्बन्धी कार्यकारी आदेशमा बिहिबार हस्ताक्षर गर्नुभएको छ। पोली सिलिकन सौर्य प्यानल र सेमीकन्डक्टर निर्माणमा प्रयोग हुने महत्वपूर्ण कच्चा पदार्थ हो। रोइट्सका अनुसार पोली सिलिकनको न्यूनतम आयात मूल्य प्रति किलोग्राम 21 अमेरिकी डलर निर्धारण गरिएको छ। त्यस्तै पोली सिलिकन इनगट्स र वेफर्सको न्यूनतम मूल्य प्रति किलोमा 100 अमेरिकी डलर कायम गरिएको छ। नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर 4 कार्यान्वयनमा आउने खबरमा उल्लेख छ। राष्ट्रपति ट्रम्पले अमेरिकी वाणिज्य विभागलाई कच्चा पोली सिलिकन तथा यससँग सम्बन्धित अन्य उत्पादनहरूको स्वदेशी उत्पादन बढ़ाउनका लागि प्रोत्साहन गर्ने कार्यक्रम तयार पार्न निर्देशन पनि दिनुभएको छ। अब खेल खबर। युरोपेली फुटबल महासंघ यूएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रति असन्तुष्टि कायमी रहेको जनाउँदै आवश्यक सुधार नभएसम्म फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनी यथावत रहेको जनाएको छ। इंग्ल्याण्डको फुटबल संघ एफएले इन्फान्टिनोको नेतृत्वप्रतिको समर्थन फिर्ता लिएपछि यूएफएको धारणा थप कड़ा बनेको हो। एफएफ इन्फान्टिनो नेतृत्वमा विश्वास घटेको भन्दै उनको पुनर्विचारलाई समर्थन नगर्ने निर्णय गरेको जनाएको छ। विवादको मुख्य कारण फिफाले विश्वकपको व्यावसायिक संरचनामा निजी लगानी भिड्याउने प्रस्ताव अघि सारेको थियो। यो प्रस्तावको यूएफए लगायत विभिन्न राष्ट्रिय फुटबल संघहरूले तीव्र विरोध गरेका थिए। व्यापक आलोचनापछि फिफाले प्रस्ताव फिर्ता लिँदै इन्फान्टिनोले

0: माफी समेत मागेका छन्। यद्यपि यूएफएले प्रस्ताव फिर्ता लिनु र माफी माग्नु मात्र पर्याप्त नभएको स्पष्ट पारेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 250 रूपियाँको सामान किन्नेलाई 10 लाख पुरस्कार, करदाता प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत। काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरु योजना तयार, झण्डै 14.5 किलोमिटर लामो मेट्रो रेल निर्माण गर्ने लक्ष्य। 25 वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड, 37 प्रकारका औषधि उत्पादनको तयारी। ट्रम्पद्वारा पोली सिलिकन आयातमा 15% भन्सार कर लगाउने आदेशमा हस्ताक्षर, न्यूनतम आयात मूल्य प्रति किलो 21 अमेरिकी डलर निर्धारण। र इन्फान्टिनो प्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिष्कार गर्ने यूएफएको चेतावनी।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825362018।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825607138।
13: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
15: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
16: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
14: पिसाब खोल्ने समस्या,
16: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
14: पाठेघरमा मासु पलाउने,
16: निसन्तान महिलाको चेक जाँच,
14: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-5910, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
16: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
19: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
22: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
21: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
22: नोट: धेरै ठाउँ जोचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार।
22: समय बिहान 10 बजेदेखि।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
23: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

टेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सम्राज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: साथै भन्दिनौ।
5: आई लभ यू पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जाल इलेक्ट्रोनिक, घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जाल इलेक्ट्रोनिक, घुराई दाङ।
4: फोन नम्बर
5: 082562452,
4: 082562452। पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: भर्ना सम्बन्धी सूचना
7: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
8: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
9: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: होइन भाइला लखर लखर कहाँ हिँडिस कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
1: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराहे ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
1: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
5: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
7: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
6: सामान्य किराले खाएको दाँत भर्ने
5: मेसिनद्वारा आरसीटी गर्ने
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
5: खोल लगाउने
6: बाङ्गो टिङ्गो दाँत मिलाउने
5: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
6: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
5: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
7: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494
8: मध्य पश्चिम ट्याङ च्याक यति बेला दिउँसोको 1 बजेको छ

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। तुलसीपुरमा मोटरसाइकलले खुट्टा च्यापेको अवस्थामा 28 वर्षीय एक युवक मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका 10 वनगाउँका 28 वर्षीय राजेन्द्र केसी घर नजिक मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर प्राजुलीका अनुसार केसी आफ्नै रातिन ख 5004 नम्बरको मोटरसाइकल सहित घर नजिकै सड़क किनारमा दुर्घटनाग्रस्त अवस्थामा मृत फेला परेका हुन्। केसीको टाउकोमा गम्भीर चोट लागेको थियो। हेलमेट नलगाएका कारण दुर्घटनामा टाउकोमै बढ़ी चोट लागेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार केसी गैराती अरू दुईजना साथीहरूसँग गाउँमा नाच हेर्न पुगेका थिए। फर्कने बेलामा मोटरसाइकलमा पेट्रोल सकेपछि सँगै गएका साथीहरूले पेट्रोल ल्याइदिएपछि मोटरसाइकल चला घरतर्फ लागेका थिए। घर नजिकैको छिमेकीको पर्खालको भित्तामा मोटरसाइकल ठोकिँदा घटनास्थलमा केसीको मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल छिमेकीको पर्खालमा ठोकिएपछि गेटमा लाग्दै अनियन्त्रित भएर सड़क किनारमा पल्टिएको नसक्ने प्रहरीले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़दै गएपछि सल्यानमा ग्रामीण तहसम्म विशेषज्ञ सेवा विस्तार गर्ने प्रयास थालिएको छ। यही क्रममा सल्यानको छत्रेश्वरी गाउँपालिकामा सञ्चालन गरिएको मानसिक स्वास्थ्य शिविरमा एकै दिन 46 जनाले विशेषज्ञ चिकित्सकबाट परीक्षण परामर्श तथा उपचार सेवा लिएका छन्। छत्रेश्वरी गाउँपालिकाको आयोजना सीएमसी नेपालको साझेदारी तथा फिल्म नेपालको आर्थिक सहयोगमा छाया क्षेत्र स्वास्थ्य चौकी भोटेश्वरमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। कर्णाली प्रदेश सरकारले साउन महिनालाई मानसिक स्वास्थ्य सचेतना महिनाको रूपमा मनाइरहेका बेला आयोजित शिविरमा प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डाक्टर विवेक रेग्मी, गाउँपालिकाका चिकित्सक डाक्टर विकास केसी लगायतको टोलीले सेवा प्रदान गरेको थियो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाङ्गीका अनुसार शिविरबाट 46 जनाले प्रत्यक्ष रूपमा मानसिक स्वास्थ्य सेवा लिएका छन्। ग्रामीण क्षेत्रमा अझै पनि मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाएर राख्ने प्रवृत्ति रहेकाले यस्ता शिविरले समस्या पहिचान गर्न, उपचारमा पहुँच बढ़ाउन र मानसिक स्वास्थ्य प्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। दाङका विभिन्न क्षेत्रलाई जोड्ने रणनीतिक महत्वका पुल निर्माणसँगै ग्वारखोला अब विकासको अवरोध नभई सहज आवाजावतको माध्यम बन्दै गएको छ। यसले गाउँ बस्तीको सम्बन्ध, कृषि उत्पादनको बजार विस्तार, शिक्षा, स्वास्थ्य, सहज लगायतका गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको स्थानीय वासीको भनाइ छ। कोराई तुलसीपुर सड़क खण्डको 4 लेन विस्तारसँगै ग्वारखोलामा अर्को आधुनिक पुल निर्माण भइरहेको छ। दामोदर मार्ग अन्तर्गत घोराहीको कुहिरे पानीदेखि बबई गाउँपालिका साथ बेलासपुर जोड्ने सड़कमा पर्ने तुलसीपुर 15 मलवा र तुलसीपुर 12 गरगरुवालाई जोड्ने पुल सञ्चालनमा आइसकेको छ। तुलसीपुर गरगरुवाका हुकुम बस्नेतले 2080 सालमा निर्माण शुरू भएको पुल सञ्चालनमा आएपछि दक्षिणी दाङका बासिन्दाको जिल्ला सदरमुकामसँग पहुँच सहज भएको बताउनु भएको छ। र भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। सूचना मार्फत महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एक पटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाएको हो। सूचनामा इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। इजाजत पत्र प्राप्त गर्न कारोबारको प्रकृति अनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एक पटकमा 5 करोड़ रूपियाँसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले 5 लाख रूपियाँ दस्तुर बुझाउनु पर्ने बताइएको छ। अवस्थ दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: प्रोप्राइटर दीपक के, सम्पर्क मोबाइल 98477 27 9 77
7: र 98578 30 6 8 9।
8: के तपाईँलाई पाइल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।

0: कोकोनट शोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
6: हीरा काट्ने हीरे मा राखे
7: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगा

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: आवाज हिनक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: नमस्कार, म झर्ना थापा। अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-5634-479,
4: मोबाइल नम्बर 98-494-67-487।
6: मैले मेरो गुट्टुगुट्टुहरूलाई सुम्पिएको छु, मेरी छोरीले दुःख नपा।
7: थिएटर सिनेमा घोराई 10 कौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
8: आमा, म पढ्छु नि।
9: के अरे, बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर ल्याऊ, बच्चा
10: तिमीले पढ्न आउँछ, माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
8: आई लव यू।
11: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।
5: मध्य पश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।
6: के तपाईँलाई हिमपात वा

0: दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको हो। यसबाट नागरिकले मन्त्रालय वा निकाय अनुसार छुट्टा छुट्टी वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा संचार प्रविधि परिषदको बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीले प्रविधि मैत्री सुरक्षित पारदर्शी र नागरिक मैत्री बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतिकरण गरिएको हो। बैठकमा चालू आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास तथा स्तर उन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम संचालन गरिने जानकारी दिएको छ। प्रदेश सरकारले एकद्वारा प्रदेश पोर्टल संचालनमा ल्याउने भएको उक्त पोर्टल मार्फत प्रदेश सरकारका सबै मन्त्रालय तथा निकायका सेवा सूचना र डिजिटल सेवामा एकै स्थानबाट पहुँच स्थापित हुनेछ। त्यसैगरी एकीकृत सूचना पोर्टल रिडिजाइन तथा अपग्रेड गरिने भोइस र किवर्ड मार्फत सूचना खोज्न सकिने सुविधा विकास गरिनेछ भने गुनासो व्यवस्थापन प्रणालीलाई समेत थप प्रभावकारी बनाइने बताइएको छ।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा
0: तुलसीपुरमा मोटरसाइकलले खुट्टा च्यापेको अवस्थामा 28 वर्षीय एक युवक मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका 10 बनगाउँका 28 वर्षीय राजेन्द्र केसी घर नजिकै मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर प्राजुलीका अनुसार केसी आफ्नै RA 3X5004 नम्बरको मोटरसाइकल सहित घर नजिकै सड़क किनारमा दुर्घटनाग्रस्त अवस्थामा मृत फेला परेका हुन्। केसीको टाउकोमा गम्भीर चोट लागेको थियो। हेलमेट नलगाएका कारण दुर्घटनामा टाउकोमै बढ़ी चोट लागेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार केसी गैराती अरू 2 जना साथीसँग गाउँमा नाच हेर्न पुगेका थिए। फर्कने बेलामा मोटरसाइकलमा पेट्रोल सकेपछि सँगै गएका साथीहरूले पेट्रोल ल्याइदिएपछि मोटरसाइकलमा चलाएर घरतर्फ लागेका थिए। तर घर नजिकै छिमेकीको पर्खालको भित्तामा मोटरसाइकल ठोकिँदा घटनास्थलमै केसीको मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल छिमेकीको पर्खालमा ठोकिएपछि गेटमा लाग्दै अनियन्त्रित भएर सड़क किनारमा पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ। मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़दै गएपछि सल्यानमा ग्रामीण तहसम्म विशेषज्ञ सेवा विस्तार गर्ने प्रयास थालिएको छ। यही क्रममा सल्यानको 36 गाउँपालिकामा सञ्चालन गरिएको मानसिक स्वास्थ्य शिविरमा एकै दिन 46 जनाले विशेषज्ञ चिकित्सकबाट परीक्षण परामर्श तथा उपचार सेवा लिएका छन्। 36 गाउँपालिकाको आयोजना सीएमसी नेपालको साझेदारी तथा फिल्म नेपालको आर्थिक सहयोगमा छाया क्षेत्र स्वास्थ्य चौकी पोटेचोरमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। कर्णाली प्रदेश सरकारले साउन महिनालाई मानसिक स्वास्थ्य सचेतना महिनाका रूपमा मनाइरहेका बेला आयोजित शिविरमा प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डाक्टर विवेक रेग्मी, गाउँपालिकाका चिकित्सक डाक्टर विकास केसी सहितको टोलीले सेवा प्रदान गरेको थियो। र दाङका विभिन्न क्षेत्रलाई जोड्ने रणनीतिक महत्वका पुल निर्माणसँगै ग्वारखोला अब विकासको अवरोध नभई सहज आवाजावतको माध्यम बन्दै गएको छ। यसले गाउँ बस्तीको सम्बन्ध, कृषि उत्पादनको बजार विस्तार, शिक्षा, स्वास्थ्य, सहजता लगायतका गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको स्थानीयवासीको भनाइ छ। कोराही तुलसीपुर सड़क खण्डको 4 लेन विस्तारसँगै ग्वारखोलामा अर्को आधुनिक पुल निर्माण भइरहेको छ। दामदर मार्ग अन्तर्गत कोराहीको कोइरी पानीदेखि बबई गाउँपालिका साथ बेलासपुर जोड्ने सड़कमा पर्ने तुलसीपुर 12 मलवार र तुलसीपुर 12 गरगरुवालाई जोड्ने पुल सञ्चालनमा आइसकेको छ। तुलसीपुर गरगरुवाको हुकुम बस्नेतले 2080 सालमा निर्माण शुरू भएको पुल सञ्चालनमा आएपछि दक्षिणे दाङका बासिन्दाको जिल्ला सदरमुकाम संघको पहुँच सहज भएको बताउनु भएको छ। अवस्त दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
3: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीबी रोड खोराहिदाङ।
5: फोन 562-521।
1: सम्पर्क मोबाइल
4: 98578-32819 र 98578-32223।

0: Chakatra, no, it like pro. Rashita Pao from 2 and 4. Sayas ma hamro patro.
1: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnu hos. Kineki esma sabai cha.
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478240।

0: पाक्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू,
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
5: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-585-0523, 98-478-1817 र 98-478-35-643।
9: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
9: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
1: पाइनि भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिन
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराइदान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: नमस्ते म गायक जगदीश तमाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सब

0: तपस गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई दांग बिरामी भए गोरखा हॉस्पिटल दांग फोन नंबर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदार
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
11: उपचार हुने रोगहरू
8: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँको 3 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय, प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक। धनुषाको ढल्केवर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा, स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद सतहमा। ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पूर्वबहादुर गुरूङको आज अन्त्येष्टि, दोलखाको एलुंग्री हिमालको आधार शिविरमा 5 वटा शव भेटिए। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गयो, गोली चलाउने विद्यार्थी पनि मृत भेटिए। र महिला टी20 एशिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 मा। नेपाल खबरमा अब पूरा खबर। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाण्डुमा साउन 16 र 17 मा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। आर्थिक वर्ष 83-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। महासंघले ती शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय अर्थात दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए, भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यसअघि शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 82 वैशाख 17 गतेसम्म झण्डै 1 महिना काठमाण्डु केन्द्रित आन्दोलन गरेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 82-83 मा 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएका उल्लेख छ। गएको चैत 13 मा बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलनपछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाबदेही बनाएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा 21 वटा मन्त्री परिषद बैठक बसेर 384 वटा निर्णय भएका छन्। मन्त्री परिषदका विभिन्न समितिका 8 वटा बैठकबाट 12 वटा निर्णय भएका छन्। मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्य योजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेका कार्य योजना कार्यान्वयनबारे सरकारवाला निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सम्पन्न भएको छ। लामो समयदेखि अल्पत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 वटा ठेक्काको विश्लेषण गरिएको छ। सार्वजनिक निकायमा खर्च मितव्ययता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ। धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्तै सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने भएको हो। संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरेको छ। समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष, धरना र अनशन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ। यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केबरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनु भएको छ। मन्त्री मेहताले सिराहाको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सत्तामा आएको हो। सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनु भएको छ। सभामुख डोलप्रसाद अर्यालले सांसद यादवले उठाएको ट्रमा सेन्टर सम्बन्धी विषयमा आजै जवाब दिन सरकारलाई निर्देशन समेत दिनुभएको छ। अहिलेको मिथिला नगरपालिका साथमा इलानी जग्गामा आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 को बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो। त्यसै त हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ़न सकेको छैन। पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणको क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको आज अन्त्येष्टि गरिएको छ। वहाँको शवयात्रासहित काठमाण्डको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ब्रोडपिकको हिमपहिरोमा गुरूङ र निर्मल पूर्जासहित 10 जनाको निधन भएको थियो, जसमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव एक हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुदन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धांजलि अर्पण गर्नुभयो। गृहमन्त्री गुरूङले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उड़ाएर सम्मान समेत व्यक्त गर्नुभएको छ। यसैबीच दोलखाको गौरीशंकर गाउँपालिका 9 मा पर्ने रोलवालिङ हिम श्रृंखला अन्तर्गत एलुङ री हिमालको आधार शिविरमा 5 वटा शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 वटा शव भेटिएका हुन्। जिल्ला प्रहरीकारले दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 मा एलुङ री आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्केको दोलखा प्रहरीले जनाएको छ। एलुङग्रीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन। गएको कार्तिक 17 गते आरोहणको क्रममा हिम पहिरोमा 5 विदेशी सहित 2 जना नेपाली सम्पर्कविहीन भएका थिए। त्यसबेला 2 जनाको मात्रै शव भेटिएको थियो। सोलुखम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1-1 गरी 5 जनाको शव भेटिएको थिएन। अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चरीकोट ल्याउने प्रहरीले जनाएको छ। एलुङ्ग्री रोलवालिङ हिम श्रृंखलाको 5,630 मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चारभन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो।

0: प्रयोग गरी मस्तिष्कमा रहेको ट्यूमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493334955।
4: कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 जना पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साले ट्याङ्कर सहित चोरीमा संलग्न 7 जनालाई पक्राउ गरेको हो। इण्डियन आयल कर्पोरेशन आईओसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगल काठमाडौँ आउनुपर्ने 20,000 लिटर क्षमताको नासाथ 1539 नम्बरको ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाको आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। ट्याङ्करको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचाली तेल चोरेर ग्यालिनमा निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाईपास खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनैन मिया, पम्पका कर्मचारी असलम हवारी र रफिक मिया सहित सन्देश राणामगर, केशर राम सुनार, मन्द सिंह लामा र उमेश राणामगर पक्राउ परेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो। अब विदेशको खबर। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गएको छ। राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरी प्रान्तको देवीश्रीन विद्यालयमा पुगेर 5 जना शिक्षकको हत्या गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। गोली चलाउने आरोपी 14 वर्षीय विद्यार्थी पनि मृत भेटिएका खबरमा उल्लेख छ। यस्तै घटनामा 15 जना घाइते भएका छन्। प्रहरीका अनुसार गोली चलाउन प्रयोग भएको 9 MM को पिस्तोल किशोरका हजुरबुवाको रहेको थियो। उनका हजुरबुवा शिक्षक रहेका प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनले कम्तीमा 26 राउण्ड गोली चलाएका थिए र उनीसँग थप 34 राउण्ड गोली फेला परेको छ। अब खेल खबर। एसियाली क्रिकेट परिषद एसीसीले महिला टी20 एसिया कपको तालिका सार्वजनिक गरेको छ। एसीसीका अनुसार प्रतियोगिता अगस्त 28 देखि यूएईको दुबईमा शुरू हुनेछ। 8 टोलीको सहभागिता रहेको यो प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेका हङकङ र थाइल्याण्ड बीच हुनेछ। त्यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 तारीखमा हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साबिक विजेता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लड लाइटमा सञ्चालन हुनेछन् र फाइनल खेल सेप्टेम्बर 13मा हुनेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11मा हुनेछन्। टी20 फर्म्याटको महिला एसिया कपको यो 6ठौं र समग्रमा 9वां संस्करण हो। भारतले 4 पटक एक दिवसीय फर्म्याटको र 3 पटक टी20 फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018मा उपाधि जितेको थियो। चारभन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक। धनुषाको ढल्केवर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा। स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद सतहमा। ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पूर्वबहादुर गुरूङको आज अन्त्येष्टि। दोलखाको यलुंग्री हिमालको आधार शिविरमा 5 शव भेटिए। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गयो। गोली चलाउने विद्यार्थी पनि मृत भेटिए। र महिला टी20 एसिया कपको तालिका सार्वजनिक। भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5मा।
5: सीता के भयो तिमीलाई? घुम्छौ बसी छौ
6: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिस।
5: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। केसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जानु त

0: धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
1: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
1: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
4: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक बङ्गालीबाट किनेर हेर न।
3: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
4: प्रोप्राइटर सोमराज रैदास।
2: सम्पर्क फोन नम्बर 0825635775।
4: सम्पर्क नम्बर 9847268773।
5: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
7: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825635218।
11: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: हाड जोड्नी क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
12: हाड जोड्नी, नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला, मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल, एमबीबीएस एनजीएमसी कोहलपुर, एमएस बीएस एमएमयू ढाका।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
9: हाड जोर्नी सम्बन्धी क्यान्सर भएको,
12: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने,
9: शरीर झमझमाउने, दुख्ने, सुन्निने, गाँठागुटी सिल्किने,
12: बाथ युरिक एसिड हड्डी खिएको,
9: ढाड कम्मर घुँडा तथा जोर्नी दुख्ने,
12: खेलाडीहरूको चोट तथा जोर्नी सम्बन्धी समस्या।
9: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825945410, मोबाइल नम्बर 9848728913 र 9905912871।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
15: हाम्रा विशेषताहरू:
12: उत्कृष्ट शैक्षिक वातावरण,
15: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
12: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
15: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
16: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
9: सम्पर्क फोन 081536086
12: र मोबाइल नम्बर 98480096 98580386 र 98481273।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804 98430088804 www.pashupatiicare.com।
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू:
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
18: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
18: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
15: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाघ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
15: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
11: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
19: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
12: सामान्य किराले खाएको दाँत भर्ने,
11: मेसिनद्वारा आरसीटी गर्ने,
12: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
11: खोल लगाउने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
12: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
11: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
19: सम्पर्क मोबाइल नम्बर 98228777794, 98228777794।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
6: प्रोप्रेटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98475779770
7: र 98578-3689।
5: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
8: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
5: हाम्रा विशेषताहरू:
8: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
5: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
8: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
9: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवित रोड, खोराहीदाङ।
10: फोन 562-5121।
5: सम्पर्क मोबाइल
9: 98578-32819 र 98578-32223।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान: राई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
17: मध्य पश्चिम ट्राङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङ प्रहरले गाउँघरमा लुकाई छिपाई राखेका र विभिन्न समयमा आपराधिक घटनामा परेको हुन सक्ने अवैध हतियार खोजतलाश र बरामद गर्ने अभियानलाई तीव्रता दिएको छ। विगत 3 आर्थिक वर्षको तथ्याङ्क र चालू आर्थिक वर्षको सन् 19 गतेसम्म हेर्दा जिल्ला प्रहरी कार्यालय दाङले 144 नाल भरूवा बन्दुक बरामद गरेको छ। प्रहरीले बरामद गरेका हतियारमा धेरैजसो हतियार घरमा निर्माण गरेका रहेका छन् भने पिस्तोल 2 थान र 1 थान एयरगन रहेका छन्। समाजमा हुन सक्ने सामान्य झैझगडा, वन्यजन्तुको चोरी शिकारी र अन्य आपराधिक क्रियाकलापमा यस्ता हतियारहरू परेको हुन सक्ने र मानवीय क्षतिको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरी अवैध हतियार बरामद गर्ने कामलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। दाङ प्रहरीले यही आर्थिक वर्ष 2083-84 को साउन महिनामा मात्रै 90 नाल भरूवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार पछिल्लो 4 दिनको अवधिमा 55 नाल अवैध भरूवा बन्दुक बरामद गरेको छ। जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाई छिपाई राखिएको 55 नाल अवैध भरूवा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरेका सबै अवैध भरूवा बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। प्रहरीले गाउँघरमा कसैले यस्ता खालका बिना इजाजतका अवैध हतियार राखेको पाइएको सूचना दिन नागरिकलाई आग्रह गरेको छ। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाण्डुमा साउन 16 र 17 गते सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनु पर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। त्यस्तै आर्थिक वर्ष 2083-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब विरोधी प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। महासंघले ती शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुला बहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए पदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यससँगै शिक्षकहरूले 2081 साल चैत्र 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म काठमाण्डु केन्द्रित आन्दोलन गरेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 3 महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरेको सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत्र 13 गते बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाबदेही बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। र लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ। यसबाट नागरिकले मन्त्रालय वा निकाय अनुसार छुट्टा छुट्टै वेबसाइटबाट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा र सूचना प्राप्त गर्न सक्नेछन्। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा संचार प्रविधि परिषदको बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीलाई प्रविधि मैत्री, सुरक्षित, पारदर्शी र नागरिक मैत्री बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतिकरण गरिएको हो। बैठकमा चालू आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास तथा स्तरोन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।
अवस्था प्रान्त 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 082-5900-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
6: हुलास फुड्सका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी खाइ नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई? गुम्सेर बसेछु।
9: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
8: के कुरा गर्छु निम्ले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा 37/17/83/84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
13: हाम्रा विशेषताहरू:
14: उत्कृष्ट शैक्षिक वातावरण,
13: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
14: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
13: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
15: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतलनगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
16: सम्पर्क फोन 081536086
14: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
17: के तपाईँलाई पायल फुस्दा फुस भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
18: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9847193944 9847193944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: मध्यपश्चिम जाइन्ट चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: निन्यानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्, तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला वा

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: छत्र नो इट लाइक प्रो फ्रम टू एन्ड यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ
3: भर्मा खुलियो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73

0: मध्ये पशु हो।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू,
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
18: सम्पर्क फोन 082-595-0079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
6: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
21: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
21: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
6: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
22: नोट: धेरै ठाउँ जोचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
21: समय बिहान 10 बजेदेखि।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
23: खुशीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
25: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
26: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
27: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
25: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
28: लो हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
25: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
29: सम्पर्क मोबाइल 98-4-77-27-976
30: र 98-5-78-30-6-89।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
4: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
4: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
10: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ सम्पर्क फोन नम्बर 082-592-8029 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
11: होइन भाइला लखर लखर कहाँ हिँडिस्
12: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
11: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
12: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
12: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
12: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-578-45-226
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती दम निमोनिया खोकी छेरो
13: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
4: मधुमेह सुगर मृगौला रोग पिसाब
13: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
13: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
13: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
4: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
13: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001
4: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioamp.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङद्वारा 21 जना फरार प्रतिवादी पक्राउ। अवैध रूपमा नदी जन्ने पदार्थको उत्खनन गर्ने 11 ट्र्याक्टर र 1 ट्रिपर प्रहरी नियन्त्रणमा।
1: दाङमा पहिलो पटक स्याउको व्यवसाय खेती शुरू। 3 वर्ष अघि लगाएका बिरूवाले उत्पादन दिन थाले।
0: लुम्बिनी प्रदेशमा एकीकृत सूचना पोर्टल कार्यान्वयन हुँदै दाङका विभिन्न क्षेत्रलाई जोड्ने पक्की पुल निर्माणसँगै आवत जावतमा सहज।
1: र रुकुम पश्चिमको आरबीसको नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय।
0: अब खबर विस्तारमा।
1: अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने 11 ट्र्याक्टर र 1 टिप्परलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ। साउन 14 गतेदेखि 21 गतेसम्म जिल्लाका विभिन्न खोला तथा नदीहरूमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसार पसारमा संलग्न रहेका ट्र्याक्टर तथा टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। प्रहरी नियन्त्रणमा लिएका मालवाहक सवारी साधनलाई 4,30,000 जरिवाना गरी सम्बन्धित सवारी धनीलाई सवारी साधन जिम्मा लगाई को पनि प्रहरीले जनाएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी खोला खोला तथा नदीबाट नदीजन्य सामग्रीको उत्खनन ओसार पसार गर्न नपाइने प्रावधान अनुसार हाल कुनै पनि खोला तथा नदीहरूबाट नदीजन्य पदार्थ निकाल्न पाइँदैन। सम्बन्धित गाउँपालिका नगरपालिकाको सिफारिश जिल्ला समन्वय समितिको प्राविधिक मूल्याङ्कन तथा अनुगमन र राष्ट्रपति चुरे संरक्षण केन्द्रको सिफारिश पछि मात्र ठेक्का टेण्डर गरी नदीजन्य पदार्थको उत्खनन तथा ओसार पसार गर्न पाउने कानूनी व्यवस्था छ। यसैगरी दाङ प्रहरीले फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। यही साउन 14 गतेदेखि 21 गतेसम्मको अवधिमा 21 जना प्रतिवादीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूबाट 1,45,780 रूपियाँ जरिवाना असूल गरिएको छ भने 11 वर्ष 25 दिन कैद तोकिएको प्रहरीको भनाइछ।
0: लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ। यसबाट नागरिकले मन्त्रालय वा निकाय अनुसार छुट्टा छुट्टै वेबसाइट खोज्नु पर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा संचार प्रविधि परिषदको बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीलाई प्रविधि मैत्री सुरक्षित र पारदर्शी र नागरिक मैत्री बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतीकरण गरिएको छ। बैठकमा चालू आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास र स्तर उन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ। प्रदेश सरकारले एकद्वार प्रदेश पोर्टल सञ्चालनमा ल्याउनु भएको हो। उक्त पोर्टल मार्फत प्रदेश सरकारका सबै मन्त्रालय तथा निकायका सेवा सूचना र डिजिटल सेवामा एकै स्थानबाट पहुँच स्थापित हुनेछ। यसै गरी एकीकृत सूचना पोर्टल रिडिजाइन तथा अपग्रेड गरिने, भ्वाइस तथा किवर्ड मार्फत सूचना खोज्न सकिने सुविधा विकास गरिनेछ भने गुनासो व्यवस्थापन प्रणालीलाई समेत थप प्रभावकारी बनाइने जनाइएको छ। यसबाट प्रदेश सरकारका सबै सूचना ईआई प्रविधि मार्फत भ्वाइस तथा किबोर्ड मार्फत खरिद र सेवा सम्बन्धी कार्य एकै स्थानबाट प्राप्त गर्न सकिने जनाइएको छ। प्रदेश सरकारका वेबसाइटहरूको फ्रेमवर्क स्तर उन्नति गरिने, त्यस क्रममा वेबसाइटहरूलाई अपाङ्ग मैत्री बनाइने, प्रणालीमा रहेका प्राविधिक कमजोरी हटाइने र साइबर अपराध तथा अनाधिकृत पहुँचबाट सरकारी सूचना प्रणालीलाई सुरक्षित बनाइने योजना रहेको छ। बैठकमा सूचना तथा संचार प्रविधि परिषदका कार्यकारी निर्देशक अनुप बास्कोटाले गत आर्थिक वर्षमा भएका उपलब्धिहरू प्रस्तुत गर्दै प्रदेशका विभिन्न विभिन्न निकायबाट सेवा अटोमेसनका लागि आवश्यकता संकलन गरिएको अडियो भिजुअल किट तयार गरिएको सातवटा स्थानको वेबसाइट माइग्रेशन सम्पन्न गरिएको तथा 45 बढ़ी सार्वजनिक निकायलाई सूचना प्रविधि सम्बन्धी सेवा उपलब्ध गराइएको जानकारी दिनुभएको थियो।
1: दाङका विभिन्न क्षेत्रलाई जोड्ने रणनीतिक महत्वका पुल निर्माणसँगै गोर्खाला अब विकासको अवरोध नभई सहज आवाजातको माध्यम बन्दै गएको छ। यसले गाउँ बस्तीको सम्बन्ध, कृषि उत्पादनको बजार विस्तार, शिक्षा, स्वास्थ्य, सहजता लगायतका गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको स्थानीयवासीको भनाइ छ। कोराई तुलसीपुर सड़क खण्डको 4 लेन विस्तारसँगै गोर्खोलामा अर्को आधुनिक पुल निर्माण भइरहेको छ। दामोदर मार्ग अन्तर्गत कोराईको कोइरे पानीदेखि बबई गाउँपालिका साथ बिलासपुर जोड्ने सड़कमा पर्ने तुलसीपुर 15 मलवार र तुलसीपुर 12 गरगरूवालाई जोड्ने पुल संचालनमा आइसकेको छ। तुलसीपुर गरगरूवाका हुकुम बस्नेतले 2080 सालमा निर्माण शुरू भएको पुल संचालनमा आएपछि दक्षिणी दाङका बासिन्दाको जिल्ला सदरमुकाम संघको पहुँच सहज भएको बताउनुभयो। बबई गाउँपालिका 7 पुल निर्माणपछि पश्चिम दाङको सड़क सञ्जाल जिल्ला केन्द्रसँग प्रभावकारी रूपमा जोड़िएको छ। यसले वर्षौंदेखिको आवाजाव समस्या हटाएर स्थानीय जनजीवन सहज बनाएको हो। यहाँको पुरानो मानपुर बजारलाई तुलसीपुरसँग जोड्ने गोर्खोलामा बनेको पुलले स्थानीय आर्थिक गतिविधिलाई समेत टेवा पुर्याएको तुलसीपुर 16 साईपुरका अर्जुन रेग्मीले बताउनुभयो। गोर्खोलामा थप पूर्वाधार विस्तारको क्रम जारी छ। तुलसीपुर उपमहानगरपालिका 19 बिजौरी श्रीचौर हुँदै रोल्पाको रुन्टीगढ़ी हुलेरी दहबन र सल्यान जोड्ने सड़क अन्तर्गत रानीबास क्षेत्रमा अर्को पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढ़िसकेको बताइएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको 8 कोट नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्यविधि विपरीत करोड़ौं रूपैयाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको आयोगको भनाई छ। आयोगका अनुसार 8 कोट नगरपालिका 9 जनक बटालाले दुग्ध सहकारीका नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपैयाँ अनुदान प्राप्त गरे पनि 2 वर्षसम्म डेरी सञ्चालन नगरेको पाइएको छ। सहकारीका नाममा प्राप्त सहकारी गाड़ी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्ने उजुरीपछि आयोगले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2076-77 पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिम मार्फत संचालित दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रममा गम्भीर अनियमितता भएको आयोगको निष्कर्ष छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि 2076 विपरीत प्रस्तावहरूको वस्तुनिष्ठ मूल्याङ्कन नगरी बदनियतपूर्वक अनुदान वितरण गरिएको आयोगले जनाएको छ। 8-20 कोट दुग्ध सहकारी संस्थासँग सम्झौता गरी चिस्यान केन्द्र निर्माणका लागि 91,17,873 रूपियाँ अनुदान उपलब्ध गराइएको थियो। साथै चिस्यान केन्द्र स्थापना भएको 2 वर्षसम्म पनि सञ्चालनमा नआएको जानकारी हुँदाहुँदै 8-20 कोट नगरपालिकाले त्यही सहकारीलाई थप 80,23,051

0: त्रिहत्तर रूपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ। त्यस्तै आठ पिसकोड दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाए, सचिव गोविन्द प्रकाश खड्का, कोषाध्यक्ष जुन कुमारी चनेल विरूद्ध मुख्य कसूरदारबाट प्राप्त गैर कानूनी लाभका मतियार भएको अभियोग लगाइएको छ। उनीहरूमाथि चिस्यान केन्द्र निर्माण तर्फको 91,17,873 रूपियाँ र गाड़ी खरिद तर्फको 80,23,051 रूपियाँ बिगो कायम गरी मुख्य कसूरदार सरह कैद जरिमाना र बिगो असूल उपरको सजाय माग गरिएको आयोगले जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। चिसुवा हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर विगत तीन वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। सगरमाथा नर्सरी नाम दिएर संचालनमा आएको नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएको छ भने केहीले उत्पादन दिन समेत थालेका छन्। एक रिपोर्ट।
2: दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 11 पलासीपुरमा स्याउको व्यावसायिक उत्पादन र बिरूवा उत्पादन शुरू भएको छ। जिल्लामा पहिलो पटक यसरी व्यावसायिक रूपमा शुरू भएको यो फर्मको अवलोकन गर्न, बिरूवा खरिद गर्न आउनेहरूको अहिले भीड़ लाग्ने गरेको छ। स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल आवश्यक पर्दछ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरा कसैका कल्पनामा थिएन, तर विगत तीन वर्षदेखि दाङमा परीक्षणका रूपमा गरिएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 11 विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन शुरू गरेका छन्। नेपालको विभिन्न हावापानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम अहिले भइरहेको छ।
3: हामी तीन वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ सर, अनि आउँदो समयमा फल पनि फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ सर, 12-15,000 जति, अनि केही बेर्नामा चाहिँ अब कलम काटेर हामी यहाँ उ गरेको छौँ, आउँदो समयको लागि चाहिँ तपाईँको यो बेर्ना बेच्नको लागि राखेको छौँ सर।
4: यो लगाएको तीन वर्ष भयो सर, यसमा हामीले दुई वर्ष फल खाएर खाइसक्यौँ हामीले, अब यो तीन वर्षमा हिँडिरहेको छ सर। यो
2: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनु बुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनुभयो। स्याउको बेर्ना उमार्नेदेखि फल टिप्ने काममा 2 दशक बढी समय बिताउनुभएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही कल्पनालाई साकार पार्न विद्यालयको 3 बिगा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेतीले अहिले व्यापकता पाएको छ। खुर्सानी पनि नफल्ने बंजर जमिनमा स्याउ फल्न थालेपछि स्थानीय दंग परेका छन् भने स्थानीय तहले पनि सघाइरहेका छन्।
3: यो ठाउँमा त अब यतातिर डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो, अहिले आएर के अरे ज्ञान भएको मान्छे आएर जे होस् उसले यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ। यहाँ पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न सुरु गरिसक्यो, अनि के भन्छ अन्जीर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवाबेद पलम लगायतका अरू के अरे 3-4 वर्षभित्रमा यहाँ थोर थोरै उत्पादन भएर खान पनि चाख्न पनि चाखिहाल्यो हामीले।
5: र यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घोराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं।
2: सगरमाथा नर्सरी प्राली दर्ता गरी संचालनमा आएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरूवा उत्पादन भएका छन् भने यहाँ उत्पादन भएका बिरूवा जिल्लाका विभिन्न स्थानका साथै दाङ भन्दा बाहिरका जिल्लामा पनि बिक्री हुने गरेको छ।
6: रोल्पाबाट भारतको सिमलामा गएर स्याउ खेतीकै बारेमा अध्ययन र स्याउ खेतीमै 25 वर्ष बिताएका मनु बुढा मगरले अहिले दाङमा यो रहर लाग्दो व्यवसाय गर्नुभएको छ। यसबाट अहिले धेरैलाई सिकाइ भएको छ।

0: स्थानीय स्तरमा केही पनि हुँदैन भन्नेहरूका लागि मनु बुढा उदाहरणीय बन्नु भएको छ।
1: अब बाँकी प्रसंग, दाङको राप्ती गाउँपालिका पाँच कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार आयोजित निशुल्क स्वास्थ्य विशेषज्ञ स्वास्थ्य शिविरमा 319 जनाले स्वास्थ्य सेवा लिएका छन्। राप्ती गाउँपालिकाको आयोजना लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीआर स्वास्थ्य परामर्श बोटवलको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा 213 महिला र 96 पुरूषले स्वास्थ्य परीक्षण परामर्श तथा आवश्यक उपचार सेवा लिएका हुन्। शिविरमा भिडियो एक्सरे सेवा 29 जना, एक्सरे सेवा 64 जना, प्रयोगशाला सेवा 72 जनालाई प्रदान गरिएको अस्पतालले जनाएको छ। आवश्यक औषधि समेत उनीहरूलाई वितरण गरिएको थियो। शिविरमा हाड जोड्ने तथा नसा रोग जनरल सर्जरी, युरोलोजी, रेडियोलोजी तथा एनेस्थेसिया सेवा सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए। राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रका नागरिकहरूलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार हाड जोड्ने तथा नसा मृगौला तथा पिसाब सम्बन्धी समस्या समाधान गर्न बिरामीलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण र परामर्श लिन सहज भएको छ। यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले बताउनु भएको छ। शिविरमा हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजकृष्ण श्रेष्ठ, जनरल सर्जन डाक्टर नवीन श्रेष्ठ, युरो सर्जन डाक्टर सगुन थापा, रेडियोलोजिस्ट डाक्टर तृष्णा श्रेष्ठ र एनेस्थेसियालोजिस्ट डाक्टर विमेश साक्यले सेवा प्रदान गर्नुभएको थियो।
2: नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाण्डुमा साउन 16 र 17 गते सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनु पर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो। त्यस्तै आर्थिक वर्ष 2083-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। महासंघले शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन पनि उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ। साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ। अध्यक्ष सुवेदी र महासचिव तुला बहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। यससँगै शिक्षकहरूले 2081 साल चैत्र 20 गतेदेखि 2082 वैशाख 17 गतेसम्म काठमाण्डु केन्द्रित आन्दोलन गरेका थिए।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्यविवरण प्रगति सार्वजनिक गरिएको हो। सूचना हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन, प्रवर्धन, विकास निर्माण र जनगुनासाको सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख गरिएको छ। गएको चैत 13 गते बालेन्द्र शाह बालेन प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलनपछिको अवस्था ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन पनि दिएको छ।
2: तुलसीपुरमा मोटरसाइकलले खुट्टा च्यापेको अवस्थामा 28 वर्षीय एक युवक मृत फेला परेका छन्। तुलसीपुर 10 वनगाउँका 28 वर्षीय राजेन्द्र केसी घर नजिकै मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होम बहादुर प्राजुलेका अनुसार केसी आफ्नै राहा 3X5004 नम्बरको मोटरसाइकल सहित घर नजिकै सड़क किनारमा दुर्घटनाग्रस्त अवस्थामा मृत फेला परेको जानकारी दिनुभएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। भारतमा गएको महिनामा भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन संचार माध्यमहरूप्रति बढ़दो अविश्वासलाई सतहमा ल्याएको छ। प्रदर्शन स्थलमा संचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत संचार माध्यम र स्वतन्त्र डिजिटल माध्यम बीचको बढ़दो दूरीलाई पनि उजागर गरेको समाचार संस्था एएफपीले जनाएको छ। पक्रो जनता पार्टी सीजेपी आन्दोलनको नेतृत्व मा देशभर आयोजित प्रदर्शनमा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु भन्दै विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग निकट रहेको आरोप लगाउँदै मूलधारका संचार माध्यमलाई ल्यापडग मीडियाको संज्ञा दिएका थिए।
2: अब खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलले एसियाली फुटबल महासंघ एफसीको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्सको खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा थियो। यससँगै नेपालले फिफाको निलम्बनका कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 70% रहेको मौसम कार्यालयकी प्रमुख श्री यारीजालले जानकारी दिनुभएको छ।
2: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय दाङद्वारा 21 जना फरार प्रतिवादी पक्राउ। अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गर्ने 11 ट्राक्टर र 1 ट्रिपर प्रहरी नियन्त्रणमा।
2: दाङमा पहिलो पटक स्याउको व्यवसाय खेती शुरू। 3 वर्ष अघि लगाएका बिरूवाले उत्पादन दिन थाले।
1: लुम्बिनी प्रदेशमा एकीकृत सूचना पोर्टल कार्यान्वयन हुँदै दाङका विभिन्न क्षेत्रलाई जोड्ने पुल निर्माणसँगै आवत जावतमा सहज।
2: र रूकुम पश्चिमको 8 विस्फोट नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
2: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो गुट्टु गुट्टुको हजुरले सुतिएको छु। मेरी छोरीले दुःख
6: सिनेमा घोराई दस तौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस।
7: तेरो अवस्था चाहिँ बाँकी के हो
8: के रे बौलाई सिक्या तँलाई पढाउनलाई बेगर ल्याओ
9: तिमीले पढ्न आउँछ
10: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
11: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
12: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
13: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
14: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
12: बाङ्गा टिङ्गा दाँत मिलाउने
14: शल्यक्रिया गरेर दाँत निकाल्ने
12: खाली ठाउँमा दाँत भर्ने
14: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
12: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
14: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
15: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
16: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
15: हुलासले बनाउँदैछ परिवार एक साथ।
17: सीता के भयो तिमीलाई घुम्चेर बसी छौ के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छु निले हाम्रै घुराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
18: ए ठिकै छ म जानको धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-478-43-572।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
9: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
20: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
9: फोन नम्बर 082562601 98578 35990 98578 31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
22: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
24: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944 98471 93944।

0: 100% offer ma 3 महिना को 125 mbps internet र 2700 मा खरीद गर्दा सुई इन्टरनेट प्याकेज नया जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विकिशोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: हजुर, तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम।
1: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
2: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुहास जहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
1: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
2: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
1: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार।
2: समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 र 98128 89 028।
4: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते।
6: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
9: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाङ।
10: सम्पर्क मोबाइल 98477 27977
11: र 98578 30689।
1: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।
4: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला है बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
11: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक। 3 महिनामा 21 मन्त्री परिषद बैठक, 384 निर्णय। संसदमा राष्ट्रियता, ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने।
1: भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ।
0: एक वर्षमै करिब 4.5% बढ़्यो अपराध। सतर्क रहन प्रहरीको आग्रह। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद। समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघको आन्दोलनको चेतावनी।
2: राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ संविधानले।
0: नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा। वैदेशिक रोजगारमा एक वर्षमा 5,592 उजुरी, करिब 31% मात्रै फर्ज्योट।
3: हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्तिको लागि जान्छौं। न्यायाधिकरणबाट पक्राउ पूर्ति आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौं।
0: र एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा अपराधका घटना बढ़दै जानु केवल प्रहरीका लागि होइन, राज्य र समाज दुवैका लागि चिन्ताको विषय हो। विशेष गरी साइबर अपराध, अनलाइन ठगी र बैंकिङ कसुरको वृद्धि हुँदै जानुले डिजिटल सुरक्षामा अझ प्रभावकारी नीति र कड़ा कानूनी कार्यान्वयन आवश्यक रहेको देखाउँछ। अपराध नियन्त्रणसँगै जनचेतना अभिवृद्धि, प्रविधि मैत्री अनुसन्धान र दण्डहीनताको अन्त्य सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्छ। सुरक्षित समाज निर्माणका लागि राज्य सुरक्षा निकाय र नागरिक बीचको सहकार्य अब झन अपरिहार्य बनेको छ।
5: वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 वटा बढ़ी उजुरी अझै फोर्सेट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागका आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 वटा उजुरी दर्ता मध्ये करिब 31% मात्रै फोर्सेट भएका छन्। करिब 68.56% उजुरी अझै टुंगिन बाँकी रहेका छन्। विभागका अनुसार 1,134 वटा उजुरी मिलापत्र मार्फत समाधान भएका छन् भने 574 वटा मुद्दा अदालतमा दायर गरिएका छन्। तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी, सम्झौता उल्लंघन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी फर्चोट लक्ष्य अनुसार गर्न किन सकेको छैन? सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्य।
6: जुन मुद्दा छ त्यो मुद्दा चाहिँ विभागले आफै मात्रै फर्चोट गर्ने मुद्दा होइन। हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्तिको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउ पूर्ति आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौँ। प्रहरी प्रशासनले मानिस नेपालमा छ कि बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ, त्यसपछि लिएर आइसकेपछि भएन हुन्छ, अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेश गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ। त्यसैले पनि मुद्दाहरू चाहिँ फर्चोटको क्रम चाहिँ अलिकति अलिअलि धेरै ठुलो
5: यसैबीच वैदेशिक रोजगार व्यवसायीहरूले आज राति 12 बजेदेखि सरकारी सेवा नलिने घोषणा गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले 15 बुधे माग अघि सार्दै आजदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने कार्य बन्द गरेको घोषणा पनि गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा संघले नीतिगत सुधार, अव्यवहारिक व्यवस्था हटाउन र व्यवसाय मैत्री वातावरण बनाउन सरकारसँग माग गर्दै माग पूरा नभएसम्म श्रमिक नपठाउने निर्णय गरेको जनाएको हो। संघका अध्यक्ष डिकबहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो। नेपाल शिक्षक महासंघले सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई समान तलब वृद्धि महँगी भत्ता र अन्य सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ। तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्दै महासंघले आर्थिक वर्ष 2083-84 को बजेटमा ईसीडी शिक्षक विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि प्रोत्साहन र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै त्यसलाई विभेदपूर्ण निर्णय भनेको छ। महासंघले शिक्षक मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न राहत करार विशेष शिक्षा र प्राविधिक धारका शिक्षकको पेशागत सुरक्षा सुनिश्चित गर्न तथा सरूवा व्यवस्था जटिल बनाएको शिक्षा नियमावलीको 10 संशोधन खारेज गर्न पनि माग गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो।
2: चाहना र अहिले भएको 10 नियम शिक्षा नियमावलीको 10 संशोधनले गरेको प्रबन्ध अनुसार सबै शिक्षकहरू सदस्य हुन पाउने र राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ अहिले विधानले।
5: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियता सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विपन्न नागरिकका समस्यालाई लिएर सरकारको ध्यान आकर्षण गराएका छन्। नेकपा एमाले सांसद कृपा राम राणाले लिपुलेख, लिम्पुराधुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारले के पहल गरिरहेको छ भन्दै प्रश्न उठाउनुभयो।
7: हामी कुनै पनि हालतमा आफ्नो भूमि खैर त्यो लिपुलेख, लिम्पियाधुरा, कालापानी किन नहोस्, झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि 1 इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
5: नेकपा सांसद युवराज दुलालले अरण्यको राजमार्ग 1 महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। वहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन पनि माग गर्नुभयो।
8: नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई सच्याउन अथवा स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौं। जुन माग हामीले छोड्न सक्ने मागको रूपमा रहेको छैन। राष्ट्रियताको सवाल छ, हाम्रो जमीनको सवाल छ, राज्य प्रतिको कुनै पनि विवादास्पद भनाईलाई हाम्रो राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौ। त्यसकारणले यो विषयलाई हामी सबै प्रतिपक्षी दलहरूको तर्फबाट फेरि जोरदारका साथ सभामुख मार्फत आह्वान गर्न चाहन्छौ कि यसलाई रेकर्डबाट हटाइयोस्, संसदमा बोलाइयोस्, उहाँले यहाँबाट जवाब दियो भने यो समस्या समाधान हुन्छ।
5: राज्यसभा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्दै गरीब नागरिकले अन्तिम संस्कारका लागि पनि शास्ति भोग्न नपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
9: एउटा नागरिकले बाँचे जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ, कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ। त्यसैले सभामुख महोदय, यो देशको गरीब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरीब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनुपर्छ भन्ने मेरो धारणा छ। राज्यले कर मात्र लिने होइन सभामुख महोदय, राज्यका नागरिकहरू मर्दै गर्दा त्यो नागरिक यदि विपन्न छ भने उसप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ। जसको कोही छैन त्यसको सरकार बन्नुपर्छ सभामुख महोदय।
5: राप्रपा सांसद खुशबू अलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छुट दिन सरकारलाई आग्रह गर्नुभयो।
10: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ। म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि जस्तो पनि लाग्छ।
5: यस्तै राज्यसभा सांसद रमेश प्रसादले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो।
11: सम्माननीय सभामुख महोदय, म कहिलेकाहीँ कन्फ्युज हुन्छु, कसलाई के भनौं, मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, राष्ट्रपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा, र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ सभामुख महोदय।
0: नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन 29 गतेदेखि काठमाण्डुमा आयोजना गर्ने राष्ट्रिय भेलालाई पूर्व सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने हुनुभएको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता डाक्टर शशांक कोइरालाले राष्ट्र सामु रहेको चुनौतीहरूको सामना गर्न कांग्रेसका नेता कार्यकर्तालाई एकताबद्ध गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो। वहाँले राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: 2083 श्रावण 29 देखि 31 गतेसम्म काठमाडौँमा नेपाली कंग्रेसको राष्ट्र भेलाको आयोजना गरेको कुरा सर्वविदितै छ। भेलालाई आदरणीय सभापति श्री शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ। यो ऐतिहासिक राष्ट्र भेलामा सहभागिताका लागि पार्टी संगठन, भारतीय संस्था तथा शुभेच्छुकहरू सबैमा हार्दिक अनुरोध गर्दछु।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिक वैशाखदेखि असारसम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार 3 महिनामा 21 वटा मन्त्री परिषद बैठकबाट 384 निर्णय भएका छन् भने विभिन्न समितिका 8 बैठकमा 12 निर्णय भएका छन्। कार्यालयका अनुसार यस अवधिमा मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना, भ्रष्टाचार विरूद्धको 2 राष्ट्रिय रणनीति र नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनमा ल्याइएको छ। पूँजीगत खर्च 68.26% पुगेको तथा प्रमुख विकास आयोजनाको अनुगमन गरिएको जनाइएको छ। नेपाल मेडिकल काउन्सिलले साउन 7 र 8 गते सञ्चालन गरेको विशेष परीक्षामा 93.48% परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले आज नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी 1013 जना मध्ये 947 जना उत्तीर्ण भएको जनाएको छ। परीक्षामा जम्मा 65 जना उत्तीर्ण भएका छन्। पाकिस्तान र अमेरिकाबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण हुँदा भारतबाट 17 मध्ये 13 जना सफल भएका छन्। चीनबाट अध्ययन गरेका 37 जना मध्ये 8 जना मात्रै उत्तीर्ण भएका छन् भने बेलारूसबाट सहभागी 1 जना उत्तीर्ण भएका छन्। नेपालका 14 वटा मेडिकल तथा डेन्टल कलेजका विद्यार्थी 100% उत्तीर्ण भएका छन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नायुका हुने 20 एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले बुधबार एसियन गेम्समा नेपालको सहभागिताका लागि खेल र खेलाड़ी संख्याको टुंगो लगाएसँगै यस पटकको नेपाली टोलीको स्वरूप स्पष्ट भएको हो। 20 एसियन गेम्स सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म जापानमा आयोजना हुँदैछ।
12: डडेलधुराका 15% आमाहरू पूर्ण स्तनपान गराउन असमर्थ।
13: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ।
12: कामकाजी महिलाका लागि अझै कठिन रिपोर्ट, अमृत कोषका 4 वर्ष, नवजात शिशुको जीवन जोगाउने अभियान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
15: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
16: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
14: अनुहार हड्डी भाँचिएको जोड्ने,
16: दाँतको एक्सरे सेवा,
14: सामान्य तथा जटिल दाँत निकाल्ने,
16: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
14: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
16: मेसिनबाट जरेदेखि दाँत फरिने,
14: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
16: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
14: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
16: साथै
15: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
16: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि गरिनेछ।
17: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: दोष होइन विश्वास आवश्यक छ
3: छोरा छोरी सँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
2: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाउं शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति सुम्निमा उदासले कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढ़ाउने अकुराब नेपाल र सामुदायिक सूचना नेटवर्क सीआईएनको पहलको प्रशंसा गर्नुभएको छ अकुराब सीआईएनले संचालन गरेको कार्यक्रम हेलो सांसद सम्वाद श्रृंखला मार्फत अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र पर्यटन विधेयक बारे संकलित सुझाव तथा विज्ञको रायसहितको प्रतिवेदन आज समितिलाई बुझाइएको हो प्रतिवेदन बुझ्दै सभापति उदासले प्राप्त सुझावलाई समिति र संसदमा हुने छलफलको आधार बनाइने बताउनु उहाँले रेडियो र डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावलाई पनि स्वागत गरिने स्पष्ट पार्नुभयो यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा संचालित हेलो सांसद सम्वाद श्रृंखला हरेक बिहिबार बेलुका 7:30 बजे र शुक्रबार बिहान 6:30 बजे सीआईएन मार्फत प्रसारण हुँदै आएको छ नेपालमा अपराधका घटना बढ़दो क्रममा देखिएका छन् नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष 2082-83 देशभर 61,016 मुद्दा दर्ता भएका छन् यो अघिल्लो आर्थिक वर्षको 58,472 मुद्दाको तुलनामा 4.35% बढ़ी हो विश्व स्तनपान सप्ताह आज सकिँदैछ सप्ताह मनाइरहँदा डडेलधुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़दै गएको छ तर कामकाजी महिलाका लागि भने 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु अझै पनि चुनौतीपूर्ण छ स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई पूर्ण स्तनपान गराएका छन् तर शहरी क्षेत्र र जागिरे महिलामा यसको अभ्यास अपेक्षाकृत कम देखिएको छ
5: डडेलधुरामा संस्थाका सुत्केरी बढेसँगै जन्मेको 1 घण्टाभित्रै शिशुलाई स्तनपान गराउने अभ्यासमा सुधार आएको छ स्वास्थ्य कार्यालयका अनुसार गाउँघर क्लिनिक र स्वास्थ्य संस्था मार्फत सञ्चालन भइरहेको परामर्श तथा सचेतनामूलक कार्यक्रमले पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़ाउन सहयोग पुगेको छ तर पूर्ण स्तनपानको महत्वबारे जानकारी भए पनि व्यवहारमा भने धेरै कामकाजी महिलाले चुनौती भोगिरहेका छन् भागेश्वर गाउँपालिका 2 की डमरी भट्ट
6: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ यो चाहिँ हाम्रो बाध्यता हो होइन रहर होइन बाध्यताले गर्दा हो
5: कार्यालयको समय छोटो सुत्केरी विदा र बच्चासँग पर्याप्त समय बिताउन नपाउँदा पूर्ण स्तनपानलाई निरन्तरता दिन कठिन भएको सरकारी तथा गैर सरकारी निकायमा कार्यरतहरूको अनुभव छ अमरगढी 5 की ममता पौडेल
7: मैले चाहिँ मेरो आफ्नो दुध साथसाथै ल्याक्टोजिन पनि खुवाइरहन्छु कहिले काहीँ बाहिर हिँड्नु परेको कारण काम गर्नु परेको कारण चाहिँ ल्याक्टोजिन पनि खुवाउँछु ल्याक्टोजिन साथै मेरो दुध पनि उसले खाइरह हुन्छ
5: पूर्ण स्तनपानले शिशुलाई आवश्यक सम्पूर्ण पोषण दिनुका साथै रोगसँग लड्ने क्षमता विकास गर्ने स्वास्थ्य कर्मी बताउँछन् जन्मेको 1 घण्टाभित्रै स्तनपान शुरू गरी 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु शिशुका लागि लाभदायक हुन्छ स्तनपानले शिशु मात्र होइन आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ डडेलधुरा अस्पतालकी नर्सिङ निरीक्षक गंगा देउवा
8: जन्मेको 1 घण्टाभित्रै हामीले बच्चालाई स्तनपान गरायौं भने आमाको जुन पाठ्यघर संकुचन हुन मदत गर्छ जसले गर्दा चाहिँ हाम्रो यो पछिल्लो समयमा जुन रक्तस्राव हुन्छ नि त्यसलाई पनि कम गर्ने भयो र आमाको जुन स्तन र अण्डाशयको क्यान्सरको जोखिमबाट पनि बचाउने भयो
5: स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षण अनुसार डडेलधुरा जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई 6 महिनासम्म पूर्ण स्तनपान गराएका छन् तर शहरी क्षेत्रमा बसोबास गर्ने तथा कामकाजी महिलामा पूर्ण स्तनपान गराउने अभ्यास अझै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर बहादुर साउद।
9: शहरमा बस्ने भन्दा कम पढेका गाउँमा ग्रामीण समुदायमा बसेका आमाहरूले चाहिँ यसमा आफ्नो शिशुहरूलाई बढी मात्रामा चाहिँ स्तनपान पूर्ण स्तनपान गराएको देखिन्छ। तर यो बजारहरूमा जो बढी पढेका आमाहरू छन् उनीहरूमा चाहिँ यो स्तन पूर्ण स्तनपान घट्दो क्रममा छ। बच्चालाई दुध चुसायो भने अलिकति स्वास्थ्यमा केही समस्या आउँछ भन्ने खालको नकारात्मक बुझाइ हो कि त्यो झन् फाइदा हुन्छ होइन। आफ्नो शिशुलाई स्तनपान गरायो भने ब्रेस्ट क्यान्सर हुँदैन, यो पाठेघरको मुखको क्यान्सर पनि घट्छ।
5: स्वास्थ्य कर्मीका अनुसार पूर्ण स्तनपानलाई सफल बनाउन स्वास्थ्य संस्थाको प्रयास मात्र पर्याप्त हुँदैन, परिवार कार्यस्थल र राज्यले पनि स्तनपान मैत्री वातावरण निर्माण गर्नुपर्ने उनीहरूको जोड छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
3: पाए सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चार वर्षदेखि नवजातको जीवन बचाउँदै अमृत कोष
10: त्यही आएर दान गर्नुपर्छ होइन। तर अब उहाँको रगतको जाँच जसले जचाउनै पाउनु भएन, बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ। सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौं।
3: नेपालकै पहिलो ह्युमन मिल्क ब्याङ्कको चार वर्षको प्रेरणादायी यात्रा, सम्भावना र चुनौती बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
15: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
16: फोन नम्बर 082-563-479,
15: मोबाइल नम्बर 98-494-67-487।
17: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
18: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
17: सेवाहरू ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
19: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
20: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-562-523, 98-478-1617 र 98-478-3643।
21: भर्ना सम्बन्धी सूचना।
22: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
21: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
5: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-226।
10: सबै बच्चाको लागि होइन, फर्मुला दुध भनेको त गाईको दुधहरू, गाई अरू जनावरको दुधबाट बनेको हुन्छ, जसमा चाहिँ उनीहरूले सबै प्रशोधन गरेर आमाको दुधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छन्। तर पनि त्यो दुध पचाउन गाह्रो हुन्छ, झन् गाई भैँसीको दुधमा त त्यो जुन पेटभित्र गएर प्रोटिन त हुन्छ, त्यसमा त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि। आमाको दुधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो हो, अरू जनावरको दुधले चाहिँ कडा दही भन्छ अरे, जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाला लाग्ने, एलर्जी हुने, त्यसमा प्रोटिन बढी हुन्छ, त्यसले गर्दा एलर्जी हुन्छ नि, एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ, दमको रोगहरू लाग्ने, त्यो सबै चाहिँ नै त्यही प्रोटिनले गर्दाखेरि हो। जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन, पचाउन पनि सजिलो हुन्छ। त्यसैले यदि अस्पतालमा भर्ना भएको बच्चा छन् जुन चाहिँ समयभन्दा अगाडि जन्मेको छन्, उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न, भने यो आमाको दुध, आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो, आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको
0: जसको भए पनि आमाको दुध आमाकै दुध हो, त्यो
10: त्यो आमाको दुधबाट हुने फाइदा त उसले पाउने भयो। त्यसले गर्दा पहिला पहिला हामीले केही नलाई बच्चालाई खुवाउनु त पर्यो होइन, सुरु सुरुमा त हामी पानी चढाएर राख्छौँ, तर अब खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने, आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो, बट्टाकै दुध खुवाउनु पर्थ्यो। त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस भन्छ, आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ, त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
0: प्रसूति गृहमा त्यो समस्या कम भयो। अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्रै छ कि अन्य ठाउँमा पनि विस्तार?
10: अब सरकारले सबैतिर गर्ने जो जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि, जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने, एक घण्टाभित्र दुध खुवाउने, आमालाई दुध खुवाउनलाई सहयोग गर्ने, आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने, त्यो सबै चाहिँ नि अरू अस्पतालहरूमा पनि हुन्छ। तर दुध निचरेर राख्ने व्यवस्था होइन भने नि मैले 24 घण्टासम्म नर्मल फ्रिजमा पनि राख्न सकिन्छ, त्योभन्दा बढी पनि राख्न सकिन्छ। यदि प्रशोधन नगरे पनि 3 महिनासम्म चाहिँ डिप फ्रिजमा, डिप हाम्रो घरको फ्रिज होइन, 27 देखि 22 -17 देखि -22 डिग्री टेम्परेचरमा राख्यो भने चाहिँ 3 महिनासम्म राख्न सकिन्छ। त्यस्तो त्यो त्यो राख्ने व्यवस्था, निचर्ने र भण्डारण गर्ने व्यवस्था भएको चाहिँ नै अहिले त्यसलाई चाहिँ हामीले के अरे यो ल्याक्टेसन म्यानेजमेन्ट युनिटहरू भनेर भन्छ होइन, त्यस्तो चाहिँ अन्ततिर पनि खुलेको छ। तर प्रसंस्करण गर्ने, पास्चराइज गर्ने भन्छन् त्यो दुधलाई चाहिँ, भने चाहिँ जुन हाम्रो अमृत कोष छ त्यो अहिले प्रसूति गृहमा मात्रै छ काठमाडौँमा, गर्दा अहिले बिपिकेआई धरानमा पनि खोलेको छ।
0: आमाहरू कतिको आइरहनु भएको छ दुध दान गर्न? कतिको हुनुहुन्छ
10: बाहिरबाट आउने आमाहरू चाहिँ कमै हुनुहुन्छ, धेरैलाई थाहा पनि छैन होला, तर अब कसैलाई समस्या भयो, एकदमै गाह्रो भयो, के गर्ने भन्दा उहाँ आउनु भनेर हामी बोलाउँछौँ, अनि बढी भएको दुध उहाँहरूले दिनुहुन्छ। तर धेरै जसो आमाहरू चाहिँ नि हाम्रो अस्पतालमै जुन चाहिँ सानो बच्चा जन्मेको हुन्छ नि, टाइम समय नै नपुगिकन, त्यस्तो बच्चाहरू धेरै दिनसम्म बस्छन्, अनि सुरुमा चाहिँ नि आफ्नो दुध आएको हुँदैन, अनि त्यति बेला आफ्नो बच्चालाई अरू आमाको दुध त्यस्तै प्रशोधन गरेको दुध दिएको हुन्छ भने, मेरो बच्चाले सुरुको अवस्थामा मेरो दुध नआउँदा त्यो दुध पाथ्यो भने, अब मेरो आउन थाल्यो, मेरो बच्चालाई पुगेर बाँकी भएको दुध म पनि दान गर्छु भनेर, त्यस्तो चाहिँ धेरै हुन्छ। त्यसरी नै हाम्रो चाहिँ अहिले चलिरहेको छ।
0: बाहिरको कोही महिलाले म चाहिँ अब मेरो दुध दान गर्छु भनेर आउनुभयो भनेदेखि पाउनुहुन्छ कि अथवा के हुन्छ?
10: हुन्छ, कोही दान गर्छु भनेर आउनुहुन्छ, खालि उहाँले चाहिँ नि त्यहीँ आएर दान गर्नुपर्छ होइन, तर अब उहाँको रगतको जाँच जस्तो सुत्केरी हुनुभन्दा बच्चा प्रेग्नेन्सीको बेलामा हामीले जाँचहरू गरे हुन्छ नि, रगतको जाँच, त्यो जाँचहरू गरेको छ भने त्यसैले पनि हुन्छ, उहाँको गरेको छैन कहिले कहिले जचाउनै पाउनु भएन, बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ, अनि उहाँले चाहिँ अनि उहाँमा कुनै नयाँ मतलब सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौँ, आमा स्वस्थ हुनुहुन्छ, रगत पनि ठिक छ, दान गर्न चाहनुहुन्छ भने चाहिँ उहाँले दान गर्नुहुन्छ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजे।
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: ग्यासको अभावले राजसपा सरकार आलोचित, आफ्नै पार्टीका सांसद विरोधमा हुँदा विपक्षी प्रधानमन्त्रीकै खोजीमा।
0: सरकारले विदेश स्थित पाँच कूटनीतिक नियोग बन्द गर्ने, खुला सीमानाकै कारण 526 जना रोहिंग्या नेपाल प्रवेश।
1: श्रमिक नपठाउने वैदेशिक रोजगार व्यवसायी संघको घोषणा, जनकपुर धाममा मिटर ब्याजका साहु महाजनहरूको प्रदर्शन।
0: अमेरिकी जन्मसिद्ध नागरिकताको अधिकार फेरि सीमित गर्ने ट्रम्पको प्रयास, थाइल्याण्डमा विद्यार्थीले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु।
1: र एसियाड तयारीका लागि बक्सिङ टोली भारत जाँदै इंग्ल्याण्डका क्रिकेटर रवि भोपाराले फेरि चितवनबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारी कार्यालयमा नो लाइन, राजसपा सरकारमा ओन्ली अनलाइनको नारा र भाषण गर्दै 4 महिना अघि चुनाव लडेकाहरू अहिले लाज लागेको बताउन थालेका छन्। झण्डै 2/3 मतसहित चुनाव जितेर आफ्नो पार्टीको सरकार बनाउँदा पनि जनताले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको भन्दै उनीहरूले संसदमा आवाज उठाएका छन्। आजको संसद बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकै सांसद रमेश परसाईले नै चुनाव ताका गरेको भाषण सम्झिँदा अहिले लाज लाग्न थालेको बताउनु भएको हो।
3: मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, राजसपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा, र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ। सभामुख महोदय, मेरो दुईटा प्रश्न छन्। एउटा, यो ग्यासको अभाव जुन देशैभरि छ, मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन? अर्को, यदि कृत्रिम अभाव सृजना भएको हो भने, सरकारले भने जस्तै ग्यास वारवार्ती आएर पनि कालो बजारी भएको हो भने, ती कालो बजारी गर्नेहरूलाई कानूनको कठघरामा ल्याएर कठोर दण्ड दिन केले रोकेको छ 2/3 सरकारलाई? जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्सम नयाँ अनुहार खोजेको होइन, नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ।
0: कर्णालीका एकमात्र राजसपा सांसद रमेश प्रसाद सापकोटाले त आफ्नो आलोचना भएको भन्दै सुर्खेतको भेरी ग्यास उद्योगलाई नै चेतावनी दिनुभएको छ।
4: र कर्णालीमा सबैभन्दा बढी सिलिण्डर बजारीकरण भएको र 143 बुलेट दैनिक 10,000 सिलिण्डर उत्पादन क्षमता भएको भेरी ग्यासले सामाजिक दायित्व र व्यावसायिक जिम्मेवारी वहन गर्दै कर्णालीमा थप परिणाममा ग्यास पठाउनुपर्छ।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भने, नियमित माग धान्न सक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री कुमारीले यस्तो दावी गर्नुभएको हो।
5: पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिएको छ। साथै वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम तथा ग्यास उद्योगी संघको समन्वयमा ग्यास आयात भण्डारण तथा वितरणको कार्यलाई पारदर्शी र अनुमान योग्य बनाउने तर्फ समेत सुधारका कार्यहरू प्रारम्भ भएका छन्।
0: भारतबाट नियमित आपूर्ति भइरहँदा पनि नेपाल आयल निगमको अक्षमताका कारण उपभोक्ताले भने ग्यासको लागि लाइन बस्नु परेको छ। संसददेखि सड़कसम्म ग्यास अभावले हंगामा हुने र ग्यास डिपोसम्म लाइनको फोटो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न संसदीय समितिले सरकारलाई निर्देशन दिइरहेका छन्। त्यसै गरी सरकारी अरू निकाय पनि निर्देशन र आदेशको भरमा चलिरहेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज सूचना जारी गरी कालोबजारी गर्नेलाई कानून बमोजिम हदैसम्मको कार्यवाही हुने बताएको छ।
1: ग्यासको मात्र होइन, सांसदहरूले चुनाव अघि राजसभा सभापति रवि लामिछानेले भनेको 13 मन्त्रालय लिएर 100 दिन सरकार चलाउन पाए भन्ने अभिव्यक्ति पनि संसदमै सुनाउन थालेका छन्। नेकपा एमालेका सांसद मोहम्मद इस्तियाकर राईले संसद सञ्चालनदेखि सरकार गठनसम्ममा सरकार उल्टो बाटोतर्फ गइरहेको आरोप लगाउनु भएको छ।
6: हिजो अनियमितता बढ़्यो, जनताका कुरा सुनिएन भन्ने रोड सड़क र समितिमा मुर्दाबाद प्रधानमन्त्री नारा लगाउने मान्यजीहरूलाई म आग्रह गर्न चाहन्छु। अहिले चाहिँ गरीब निमुखा आम जनता पिसिया छन्, त्यसको बारेमा भनाइ के छ भन्ने म जवाब चाहन्छु।
1: त्यति मात्र होइन, सरकारले मीडिया हाउसका अगाडि गाड़ी पार्किङ गरेर संचार माध्यमलाई तर्साउने प्रयास गरेको अर्थमन्त्रीले कार्यकारी निर्देशकको सामूहिक अन्तर्वार्ता लिएर नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गरेको अस्पताल तथा स्वास्थ्य संस्थामा औषधिको हाहाकार तथा बजारमा ग्यासमा अभाव रहेको प्रति उहाँले सरकारको ध्यान आकर्षण गराउनुभयो। कम्सल कार्ड छापेर सवारी लाइसेन्स बाँडेको यातायात कार्यालयमा अहिले नयाँ सिस्टमले काम नगरेको भन्दै 3 हप्तादेखि लाइसेन्सको लिखित ट्रायल दुवै परीक्षा रोकेको छ। प्रधानमन्त्रीका सल्लाहकारले नै राहदानी छपाईमा चलखेल गरेपछि पासपोर्ट छपाई समेत केही समय भद्रगोल भएको थियो। नयाँ बजेटमा विद्युतमा कर थपेको सरकारले अहिले लोडसेडिङ गर्न थालेको छ। सरकारका अर्थमन्त्रीले नै स्वास्थ्य बीमा कार्यक्रमलाई बन्द गर्ने अभिव्यक्ति दिए कांग्रेस एमालेका सांसदले यसलाई प्रतिष्ठाको विषय बनाएका छन्। उनीहरूले आफ्नो सरकारले शुरू गरेर निरन्तरता दिएको स्वास्थ्य बीमा रोक्न नहुने बताइरहेका छन्। पार्टीको महामन्त्री र सरकारको मन्त्री दुवै नपाएपछि रासोपाका सांसद मनीष झा पनि असन्तुष्ट देखिनु भएको छ। उहाँले पनि आजको संसद बैठकमा राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गर्नुभयो।
7: इन्टिग्रिटीको क्वेसन छैन, इन्टिग्रिटीमा कुनै पनि शंका छैन, इन्टेन्सनमा पनि कुनै प्रश्न छैन, तर कता कता ढंग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ र त्यो स्वीकार्नुपर्छ। इफ यु डोन्ट नो वाट यु डोन्ट नो देन यु डोन्ट नो रियली यु डोन्ट नो। त्यसैले गर्दाखेरि मलाई के थाहा छैन भन्ने कुरा आफूले जान्नुपर्दछ र त्यो कुरा सिक्नुपर्दछ।
0: रासोपाकी सांसद रचना खतिवड़ाले भने जेएनजी आन्दोलनका शहीदका परिवार र घाइतेसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ। सरकारले शहीदका परिवार र घाइतेसँग एक महिनाभित्र पूरा गर्ने गरी गरेको 23 पुदी सहमति 4 महिना पुग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो। खतिवड़ाले घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरन्त सुचारू गर्न तथा घाइते तथा शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालयमा धाउन नपर्ने वातावरण निर्माण गर्न समेत सरकारको ध्यान आकर्षण गराउनुभयो।
8: घाइते र शहीद परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस्, उनीहरूका लागि एकद्वार सहायता कक्ष बनाइयोस्। शहीद परिवारले आफ्नो सन्तान अभिभावक र जीवनसाथी गुमाएका छन्, उनीहरूलाई भाषणको सहानुभूति होइन व्यवहारिकमा देखिने न्याय सम्मान चाहिएको छ। शहीदको बलिदानलाई श्रद्धाञ्जलीमा सीमित नराखौं।
1: विपक्षी दलले प्रधानमन्त्रीको जवाब खोजिरहँदा नेपाली कांग्रेसका सांसद भरत कुमार स्वारले भने आफूले प्रधानमन्त्रीलाई 4 महिनासम्म पनि भेट्न नपाएको गुनासो गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा निवेदन दिएर भेट्ने समय माग्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न नपाएको भन्दै गुनासो पोख्नु भएको हो। गत फागुन 21 गते भएको निर्वाचनबाट अछाम क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य बन्नुभएका स्वारले चैत 21 गते निवेदन दिएको तर प्रधानमन्त्रीले आफ्ना पार्टीका सांसदलाई मात्र भेटेको भन्दै असन्तुष्ट जनाउनु भएको हो।
9: 4 महिनामा अहिलेसम्म चाहिँ हामीले भेट्ने टाइम दिएको छैन। सभामुख भन्दै यो प्रधानमन्त्रीज्यूको आफ्नोलाई हेर्ने चस्मा एक, अर्कोलाई हेर्ने चस्मा एक हो कि के हो, यसमा मेरो घोर आपत्ति छ। हामीलाई अहिलेको जमानामा पनि यस्तो किसिमको व्यवहार पक्षपातपूर्ण यो चाहिँ हुन्छ भने यसको म घोर भर्सना गर्न चाहन्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाकी प्रमुख सचेतक खुशबू ओलीले अनशनरत इन्टर्न चिकित्सक दिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। आकस्मिक समय लिएर वहाँले अनशनरत इन्टर्न चिकित्सक हरिजनको जीवन रक्षाका लागि समेत सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। वहाँका अनुसार चिकित्सक हरिजन वीर अस्पतालको आईसीयूमा रहेका छन्। प्रमुख सचेतक ओलीले इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलब मानको 50% बराबर निर्वाह भत्ता सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाले अनिवार्य उपलब्ध गराउनु पर्ने तथा श्रम ऐनमा व्यवस्था भए अनुसारको कार्य घण्टाको कार्यान्वयन गर्न माग गर्नुभयो।
1: नेपाल शिक्षक महासंघले विगतमा भएका सहमति कार्यान्वयन र शिक्षक कर्मचारीका माग सम्बोधन नभए आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सहमति कार्यान्वयन र माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्ने

0: संघका अध्यक्ष डिगबहादुर खत्रीले वर्तमानलाई शून्य समय मानेर वर्तमानमा श्रमिक पठाउन बन्द गर्ने र माग सम्बोधन भएपछि व्यवसायमा फर्कने बताउनुभयो। व्यवसायले विशेष परिस्थितिमा कार्यवाहीमा परेका इजाजत पत्रवालाको कार्यवाही फिर्ता, वैदेशिक रोजगार ऐन 2064 समयानुकूल संशोधन, श्रमिकको वास्तविक लागत र व्यवसायको वैज्ञानिक सेवा शुल्क निर्धारण, श्रम गन्तव्य मुलुकको विविधीकरण, नयाँ श्रम गन्तव्य मुलुकसँगको श्रम सम्झौता, जापानको ईएसडी कार्यक्रम, दक्षिण कोरियाको E7 भिजा तथा यूरोपका श्रम बजारमा पहुँच विस्तार लगायतका माग अघि सारेका छन्। यस्तै खुल्ला भएका श्रम गन्तव्य मुलुकसँग प्रभावकारी श्रम सम्झौता, वैदेशिक रोजगारी सम्बन्धी उजुरीका लागि छुट्टै निकाय, श्रम स्वीकृति तथा माग पत्र प्रमाणीकरण पूर्ण रूपमा स्वचालित प्रणाली मार्फत सञ्चालन, यूएईको प्रहरी प्रमाणपत्र प्रमाणीकरण, साउदी अरेबियाको एसभीपी र बायोमेट्रिक प्रणाली तथा मलेसियाको भर्ती प्रक्रियामा रहेको एकाधिकार अन्त्य गर्न कूटनीतिक पहल गर्नुपर्ने पनि माग गरिएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: सरकारले विदेश स्थित पाँचवटा नेपाली कूटनीतिक नियोगहरू बन्द गर्ने प्रक्रिया अघि बढ़ाएको छ परराष्ट्र मन्त्रालयले ती नियोगहरूबाट प्रवाह हुँदै आएको सेवाको भरपर्दो वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र कार्यालयहरू पूर्ण रूपमा बन्द गरिने स्पष्ट पारेको छ मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले सरकारको पछिल्लो निर्णयबारे जानकारी दिँदै ब्राजिल डेनमार्क र दक्षिण अफ्रिका स्थित नेपाली राजदूतावासका साथै अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेन्दो स्थित नेपाली महावाणिज्य दूतावासहरू बन्द गर्ने तयारी भइरहेको बताउनुभयो प्रवक्ता छेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपाली नागरिक तथा विदेशीहरूका लागि प्रदान गरिने कन्सुलर लगायतका सेवाहरूमा कुनै अवरोध नआउने गरी काम भइरहेको छ सरकारले आर्थिक संकुचन र कार्यभारलाई दृष्टिगत गर्दै नियोगहरूको संख्या घटाउने निर्णय गरेको भए पनि यो व्यवस्था अल्पकालीन मात्र भएको उहाँको दावी छ
5: यो खुम्चिने अथवा खुल्ने भन्ने विषयमा म के भन्न चाहन्छु भने यो सर्ट टर्म नै मेजर हो सरकारको र सरकारको आर्थिक क्षमता बढ्दै जाँदाखेरि स्वाभाविक रूपमा उपस्थिति बढ्दै जाने हुन्छ
3: म्यानमारको जेलमा रहेका 18 जना नेपाली रिहा भएका छन् उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया शुरू भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ म्यानमार स्थित नेपाली दूतावासको पहलमा त्यहाँ विभिन्न जेलमा परेका 18 नेपाली नागरिकहरू रिहा भएको मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो म्यानमारको अदालतले सेप्टेम्बर दोस्रो सत्ता रिहाई गर्ने भनेकोमा नेपाल सरकारको अनुरोधमा सो समय अगावै उनीहरूलाई रिहा गरिएको उहाँले बताउनुभयो म्यानमारमा अवैध रूपमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा कार्यरत उनीहरूलाई केही महिना अघि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो
4: खुला सिमाना र प्रविधि युक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिंग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको जानकारी दिनुभयो प्रहरीका अनुसार हालसम्म 526 जना रोहिंग्या नेपालमा रहेका छन् जसमा

0: 162 पुरूष 148 महिला र 216 बालबालिका छन्। उनीहरू काठमाडौँको कपन लसुनटार र राम मन्दिर तथा ललितपुरको सुनाकोटी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ। प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढ़ाइएको छ। यस्तै प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताको अवस्थामा राखिएको प्रवक्ता काफ्ले बताउनुभयो। केन्द्र उपत्यका प्रदेश जिल्ला र स्थानीय तहसम्म प्रहरीलाई उपकरण सहित तयारी अवस्थामा राखिएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बुँदे निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायहरूलाई सो निर्देशन दिनुभएको हो। समितिले हालसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयले निर्देशन दिएको छ। यस्तै सड़क निर्माण शुरू गर्नु अघि सड़क विभाग र नेपाल विद्युत प्राधिकरणलाई सम्बन्धित स्थानीय तह तथा निर्माण व्यवसाय सहित संयुक्त सर्वेक्षण गर्न पनि निर्देशन दिइएको छ। सड़कको ठेक्का सम्झौता हुनु अगावै विद्युतका पोल तार ट्रान्सफर्मर जस्ता संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना समय सीमा र बजेट निर्धारण गर्न समितिले भनेको छ। समितिले सड़क निर्माणमा अवरोध पुर्याइरहेका विद्युतका पोल प्राथमिकताका आधारमा तत्काल स्थानान्तरण गर्न समेत निर्देश गरेको छ। विशेष गरी नागढुङ्गा मुगलिङ सड़क खण्ड विस्तार शुरू भएको 5 वर्ष बितिसक्दा पनि अझै 182 पोल सार्न बाँकी रहेको तथ्यप्रति गम्भीर ध्यानकर्षण जनाउँदै समितिले ती पोलहरू आगामी 15 दिनभित्र स्थानान्तरण नियन्त्रण गरी सोको जानकारी उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।
0: साउन 29 देखि 31 गते हुने नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेलामा पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी बन्नुहुने भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउनु भएको हो। वहाँले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोमा खुशी व्यक्त गर्नुभयो। नेता कोइरालाले पार्टी पूर्व सभापति शेरबहादुर देउवा तर्फबाट तयार गरिएको न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले हिजो अनुमति प्रदान गरेको जानकारी दिनुभयो। वहाँले अदालतले उक्त निर्णयलाई स्वागत गर्दै आगामी न्याय निरूपणबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस
3: गर्न। वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
4: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
4: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 082-5635-775।
4: सम्पर्क नम्बर 98-4-28-26-873।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा।
8: यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-065-23।
1: स्वतन्त्र चालक फाउन्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाड़ा दरको माग गर्दै आज पनि काठमाडौँको माइती घरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्यांकन हुनुपर्ने माग सहित फाउन्डेशनले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले न्यायपूर्ण भाड़ा दर निर्धारण गर्न कम्पनीहरूले लिने कमिशनलाई सीमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। यसका साथै राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड़ दिएका छन्।
0: नेपाल मेडिकल काउन्सिलले संचालन गरेको विशेष परीक्षा स्पेशल एक्जामिनेशनमा विदेश पढ़ेका धेरै फेल भएका छन्। काउन्सिलले साउन 7 र 8 संचालन गरेको परीक्षामा देश अनुसारको नतिजा सार्वजनिक गरेको छ। नेपाल तथा विभिन्न विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका 1013 जना परीक्षार्थी सहभागी भएका थिए। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले आज जारी गरेको सूचना अनुसार परीक्षामा 947 जना उत्तीर्ण भएका छन् भने 65 जना अनुत्तीर्ण भएका छन्।
1: साताको अन्तिम शेयर कारोबार दिन आज नेप्से परिसूचक 4 अंकले घटेको छ। त्यससँगै परिसूचक नेप्से 2650 बिन्दुमा कायम भएको हो। आज कारोबार रकम घटेको छ। हिजो 4.62 अर्ब कारोबार भएकोमा आज 3.77 अर्ब रूपियाँको कारोबार भएको छ। आज 86 कम्पनीको शेयर मूल्य बढ़दा 184 कम्पनीको शेयर मूल्य घटेको छ भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
0: कर तथा प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ। शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रूपियाँको उपहार जितेका छन्। पुरस्कारमा भ्याट भने लाग्नेछ। अन्य 15 जनाले भने 1-1 लाख रूपियाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवांगले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न नेशनल लोटरी स्कीम ल्याइएको बताउनुभयो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने प्रयास फेरि शुरू गर्नु भएको छ। केही साता अघि अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताको अधिकार हटाउने उहाँको अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले पुनः नयाँ कदम चाल्नु भएको हो। राष्ट्रपति ट्रम्पले 2 कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ। तीमध्ये एउटा आदेशले जन्मसिद्ध नागरिकता प्राप्त गर्ने अयोग्य ठहरिने गैर नागरिकका सन्तान सम्बन्धी विद्यमान परिभाषालाई थप विस्तार गरेको छ। दोस्रो कार्यकारी आदेशले बर्थ टूरिज्म अभ्यासमा प्रतिबन्ध लगाएको छ। यस अन्तर्गत गर्भवतीहरू आफ्ना शिशुले अमेरिकी नागरिकता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अमेरिका पुगेर सन्तान जन्माउने प्रचलनलाई रोक्ने व्यवस्था गरिएको छ। राष्ट्रपति ट्रम्पले 150 वर्ष पुरानो जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयास सर्वोच्च अदालतले रोकेको भन्दै सर्वोच्चको आलोचना गर्नुभयो। उक्त कार्यकारी आदेश अनुसार अमेरिकामा जन्मिएका तर दुवै अभिभावक अमेरिकी नागरिक नभएका शिशुले स्वत अमेरिकी नागरिकता पाउने व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।
0: थाइल्याण्डको राजधानी बैंकक नजिक पर्ने नोन्थाबुरी स्थित देवसी विद्यालयमा भएको भीषण गोलीकाण्डमा 5 शिक्षक सहित 8 जनाको मृत्यु भएको छ। घटनामा 15 जना घाइते भएका छन्। जसमध्ये 2 जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार सोही विद्यालयमा नौ कक्षामा अध्ययनरत 14 वर्षीय विद्यार्थीले गोली चलाएका हुन्। उनले विद्यालय पुग्नु अघि आफ्नै हजुरबुबा र हजुरआमाको पनि हत्या गरेका थिए। त्यसपछि विद्यालयमा अन्धाधुन्दा गोली चलाएर उनले अन्तत आत्महत्या गरेका प्रारम्भिक अनुसन्धानले देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घटनामा प्रयोग गरिएको पिस्तोल हजुरबुबाको नाममा

0: दर्ता भएको प्रहरीले जनाएको छ।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङ सहभागी हुनेछन्। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन प्रशिक्षणको तयारी प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्कर राज पन्तले जानकारी दिएका छन्। टोली त्यस लगत्तै जापान प्रस्थान गर्नेछ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालले लगायतले आज एक कार्यक्रमका बीच टोलीको विदाई गरेका छन्।
3: इंग्ल्याण्डका क्रिकेटर रवि भूपाराले नेपाल प्रिमियर लीग एनपीएलमा लगातार तेस्रो पटक चितवन राइनोसबाट खेल्नुभएका छन्। आज चितवनले सामाजिक सञ्जाल मार्फत एनपीएल सिजन 3 लागि भूपारालाई अनुबन्ध गरेको जनाएको हो। टी20 अन्तर्राष्ट्रियमा भूपाराले सन् 2008 देखि 2014 इंग्ल्याण्डको प्रतिनिधित्व गरेका थिए। 35 इनिङ्समा 3 अर्धशतक सहित भूपाराले 711 रन जोडेका छन्। यस्तै पोखरा एभेन्जर्सले पनि तेस्रो सिजनका लागि श्रीलंकाका अनुभवी अलराउण्डर धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको छ। धनञ्जय लक्षणले एनपीएल सिजन 2 पनि पोखरा एभेन्जर्समा आबद्ध हुँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताको छोटो अवधिमा नै उनले आफ्नो प्रभावशाली अलराउण्डर प्रदर्शन मार्फत टोलीलाई महत्वपूर्ण योगदान पुर्याएका थिए। बायाँ हाते ब्याटर तथा दायाँ हाते मीडियम फास्ट बलर लक्षणले श्रीलंकाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। 27 वर्षीय लक्षणले श्रीलंका लागि 3 ओडीआई खेल खेलेका छन्। यस्तै उनले टी20मा 70 खेल खेल्दै 48 विकेट लिएका छन्।
2: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: ग्यासको अभावले राजसपा सरकार आलोचित, आफ्नै पार्टीमा सांसद विरोधमा हुँदा विपक्षी प्रधानमन्त्रीकै खोजीमा।
2: सरकारले विदेश स्थित 5 कूटनीतिक नियोग बन्द गर्ने, खुल्ला सीमानाकै कारण 526 जना रोहिंग्या नेपाल प्रवेश।
3: श्रमिक नपठाउने वैदेशिक रोजगार व्यवसायी संघको घोषणा, जनकपुर धाममा मिटर ग्यासका साहु महाजनहरूको प्रदर्शन।
2: अमेरिकी जन्मसिद्ध नागरिकताको अधिकार फेरि सीमित गर्ने ट्रम्पको प्रयास, थाइल्याण्डमा विद्यार्थीले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु।
3: र एसियाड तयारीका लागि बक्सिङ टोली भारत जाँदै इंग्ल्याण्डका क्रिकेटर रवि भोपाराले फेरि चितवनबाटै एनपीएल खेल्ने।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने

0: मध्ये पर्छु हो।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, न्युरोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दलाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तरतर्फ, मिलन चोकबाट दक्षिणतर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम। अन्नमा टिप्नुहोस् 082-5364-14।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-5181-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: सीता के हो तिमीलाई? घुम्छ बेसी छु
6: के हो नि?
5: बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो।
6: के कुरा गर्छु तिमीले? हाम्रै घुराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको छ। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै अप्ठ्यारो हुन्छ? कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि, एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-2572।
9: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक, नशा, डिप्रेसन, मिर्गी, लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
10: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
11: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
13: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3570।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाड जोड्ने, नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
7: इन्डोस्कोपी सेवा,
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
15: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराइदाङ। फोन नम्बर 082-5160-734 र 082-5160-138।

0: राम्रो पाउलामा
1: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जोडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
2: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
2: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
3: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा के आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
2: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
3: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
4: बिरामी जाँच हुने मिति यही फात्र 13 गते शनिबार
5: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2913 र 98-095-12-871
6: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुपर अमेरिका हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू
8: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-581-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दाङ सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
11: खुशीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-847 082-595-847
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
16: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-5562-93-98-78-617 र 98-78-35-643।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा नीतिगत सुधार सहितका माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरूद्वारा विदेशमा कामदार पठाउन बन्द गरिएको घोषणा,
1: मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
0: यो समस्या समाधानका लागि सरकार अब कसरी अघि बढ्छ?
2: अल्पकालीन दीर्घकालीन अब तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि।
0: श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता र अन्तर्राष्ट्रिय प्रसंगमा थाइल्याण्डमा एक विद्यार्थीद्वारा आफ्नै विद्यालयका शिक्षकहरू सहित 7 जनाको गोली हानी हत्या। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। थाइल्याण्डको प्रहरीले उत्तरी ब्याङ्कक बाहिरको एउटा भेगमा एकजना विद्यार्थीले आफ्नै विद्यालयका शिक्षकहरू सहित कम्तीमा 7 जनाको हत्या गरेको जनाएको छ। यसअघि ती विद्यार्थीले आफ्ना हजुरबुवा हजुरआमाको पनि ज्यान लिएका थिए। 14 वर्षीय ती विद्यार्थीले त्यसपछि आफैलाई गोली हानेको प्रहरीले जनाएको छ। घटनामा 30 भन्दा बढ़ी मानिस घाइते भएका छन् भने 9 जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा पुगेका बीबीसीका जोनाथन हेड भन्छन्, केही विद्यार्थीहरूले दिएको यो निकै हृदय विदारक विवरण थियो, जसमा उनीहरूले ती विद्यार्थी एउटा पछि अर्को कक्षा कोठा गोली चलाउँदै जाँदै गर्दा उनीहरूले टाउको लुकाएर आफूहरू डेस्क मुनि बसेको बताएका छन्। बीबीसीका जोनाथन हेडको भनाई। अफ्रिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रण गर्न समुदायहरूले अझ ठूलो भूमिका खेल्नुपर्ने बताएको छ। यसका प्रमुख डाक्टर याँ केसयले बीबीसीसँग कुरा गर्दै गाउँका अगुवाहरूलाई संलग्न गराउँदा गलत सूचना रोक्न, संक्रमित व्यक्तिको छिटो पहिचान गर्न र सुरक्षित रूपमा मृतकहरूको अन्तिम संस्कार गर्न सहयोग पुग्ने बताए। प्रजातान्त्रिक गणतन्त्र कंगोमा पुष्टि भएका इबोला संक्रमितको संख्या 4,000 नाघेको र करिब 1,800 जनाको मृत्यु भइसकेको अवस्थामा उनको यो भनाई आएको हो। साउदी अरेबिया, टर्की र पाकिस्तानले आफ्नो सामूहिक सुरक्षालाई बलियो बनाउन संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरेबियाको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रिजेप तैयिप एर्दोवान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा यी तीन मध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ। विश्व फुटबल अहिले फिफा अध्यक्ष जानी इन्फान्टिनोको पक्ष र विपक्षमा रहेका विभिन्न समूहहरूबीच क्षण विभाजित हुँदै गएको छ। नर्वेको फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिकोका फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू हुन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले फिफा बोर्डले इन्फान्टिनोलाई पुनः समर्थन गर्नुले आफ्नो धारणा परिवर्तन नगर्ने बताइसकेको छ। र पाकिस्तान प्रशासित कश्मीरको निर्वाचन आयोगले सुरक्षा चिन्ताका कारण यी क्षेत्रका 2 जिल्लाका केही भागमा हुने मतदान स्थगित गरिएको जनाएको छ। क्षेत्रीय निर्वाचनको तेस्रो चरण आगामी सोमबारका लागि तय गरिएको छ। स्थानीय प्रतिनिधित्व बढ़ाउनुपर्ने मागबाट उत्पन्न अशान्तिपछि यो स्थगन गरिएको हो। पछिल्ला 2 महिनामा पाकिस्तानी सुरक्षा बल र प्रदर्शनकारी बीच भएका झडपमा कैयौं मानिसको मृत्यु भएको छ। यसअघि सम्पन्न निर्वाचनका पहिलो 2 चरण पनि धाँधली र हिंसाका आरोपहरूले प्रभावित भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। वैदेशिक रोजगारमा नीतिगत सुधार, वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग अगाडि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले विदेशमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। आफूहरूका माग सम्बोधन नगरिएसम्म वैदेशिक रोजगारमा श्रमिक नपठाउने संघका अध्यक्षले बीबीसीलाई बताए। वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा हेर्न नहुने भन्दै सरकारले संवाद मार्फत तत्काल समस्याको हल खोज्नुपर्ने एकजना श्रम विज्ञले बताएकी छन्। सुनौ एक रिपोर्ट। वैदेशिक रोजगार व्यवसाय संघले काठमाण्डुमा आज एउटा पत्रकार सम्मेलन गरी आफ्ना 15 बुँदे माग सार्वजनिक गरेको हो। इजाजत पत्र प्राप्त संस्थाहरूमाथि गरिएका कार्यवाही फिर्ता लिनुपर्ने, नयाँ श्रम गन्तव्यको माग पत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्ने लगायतका माग संघले अगाडि सारेको छ। ऐन संशोधनमा लाग्ने कानूनी प्रक्रियालाई कुर्न सक्ने भए पनि त्यस बाहेकका काम तत्काल गरिनुपर्ने उल्लेख गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले बीबीसीसँग भने,
1: क्याबिनेटबाट चाहिँ पास गरेर लिएर आउने विषय विलम्ब नगरिकन सरकारले ल्याउनुपर्छ भन्ने पहिलो शर्त, र दोस्रो शर्त चाहिँ वैदेशिक बजारमा जाने श्रमिकले कृत्रिम अभाव खडा गरेर कार्टेलिङ गरेको चाहिँ जुन हवाई भाडा दर छ, यो हवाई भाडा दरलाई चाहिँ अविलम्ब न्यूनीकरण गर्ने, र श्रमिकमाथि लगाउँदै आएको श्रमिकले समेत यात्रा गर्दा प्रति यात्रु लगाउँदै आएको 13% भ्याट श्रमिकका लागि छुट गरिनु पर्यो सरकारले। यी चाहिँ सरकारले चाह्यो भने अविलम्ब गर्न सक्छ।
0: संघले सरकार समक्ष राखेका अन्य मागमा मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लग्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरी, बिगो दावी र फरफारक न्यायचित हुनुपर्ने रहेका छन्। त्यसै गरी वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 जना भन्दा बढी नेपाली भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्ने लगायत माग संघले राखेको छ। यी मागहरू सम्बोधन नभए व्यवसायीहरूले के गर्छन् भनी जिज्ञासामा संघका अध्यक्ष खत्रीले भने,
1: हामीले उठान गरेका विषय वैदेशिक रोजगार व्यवसाय लक्षित मात्रै छैनन्, समग्र रूपमा श्रमिक लक्षित छन्। त्यसो भएको हुनाले सरकारले जुन दिनसम्म यी दुई तीनवटा विषय ऐन संशोधन नगरिकन मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
0: सरकार र वैदेशिक रोजगार व्यवसायहरू बीच लामो समयदेखि भइरहेको रस्ताकसीका कारण अहिलेको अवस्था सिर्जना भएको श्रम विज्ञ मीना पौडेलले आरोप लगाइन्। सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा व्यवहार गर्न नहुने उनको सुझाव छ। हाल उत्पन्न समस्याको समाधान बारे श्रम विज्ञ पौडेलले भनिन्,
4: तत्कालै मन्त्रालयको सम्बन्धित निकाय विभागकोले हेर्ने वैदेशिक रोजगार विभाग मन्त्री को बसेर के हो त समस्या, अब उनीहरूका गुनासा पनि सुन्न पर्यो, उनीहरूका गल्ती कमजोरी औँल्याएर संयुक्त रूपमा सम्बोधन गरेर जानु पर्यो। वैदेशिक रोजगार व्यवसायले पनि जे मगाएको छ त्यो गर्छु भन्नु पाइएन, सरकारले पनि कानूनी दायराभित्र बसेर उहाँहरूलाई व्यवसाय गर्न छुट दिनु पर्यो, अब संवाद बाहेक अर्को विकल्प छैन।
0: रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको भए पनि खास गरी आप्रवासी कामदारका चासोलाई राज्यले यथोचित सम्बोधन गर्न नसकेको विज्ञहरूको तर्क रहिआएको छ। यसै सन्दर्भमा हामीले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेलाई व्यवसायीहरूले विदेशमा श्रमिक नपठाउने घोषणा गरेका छन्, अब तपाईँहरू के गर्नुहुन्छ भनेर सोधेका छौं।
2: केही त्यस्तो उहाँहरूका समस्या छन् अथवा उहाँहरूका कन्सर्न छन्, व्यवसायिक कन्सर्नहरू भने त अब हाम्रो मन्त्रालयको सदैव छलफल गर्ने, उहाँहरूसित संवाद गरेर के हो उहाँहरूको कन्सर्न, त्यसमा चाहिँ छल हामी त छलफल गर्ने तयार छौं। व्यवसाय बन्द गरेर त्यसरी जानु समस्याको समाधान होइन, होइन, किनभने त्यसरी व्यवसाय बन्द गर्ने आन्दोलन गर्न आवश्यकतै छैन। सरकारले, मन्त्रालयले, विभागले, हामीले उहाँहरूको कुराहरू नसुनेको भए, त्यो कुराहरूलाई इग्नोर गरेको भए पोमा तपाईँको त्यस्ता बाटाहरू अवलम्बन गर्नुपर्ने होला। तर हामीले जति बेला पनि हाम्रो मन्त्रालयको ढोका खुला छ, हामी संवाद छलफल उहाँहरूको कन्सर्नहरूलाई कानूनको परिधिभित्र रहेर र तपाईँको स्रोत साधन सबै कुराहरूले अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि। कुनै पनि समस्याको समाधान मलाई लाग्छ छलफल संवाद र एउटा कमन अन्डरस्ट्यान्डिङबाट हुन्छ। त्यो सेवा बन्द गर्ने काम म नगरिदिन अनुरोध गर्छु।
0: माग पत्रमा साउदी अरेबियाको एसबीपी र बायोमेट्रिक, यूएईको प्रहरी प्रमाणपत्र प्रमाणीकरण तथा मलेसियाको भर्न प्रक्रियामा एकाधिकार जमाउने बिचौलियाहरूको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्नुपर्ने, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लैजानुपर्ने, 5,000 भन्दा बढ़ी नेपाली कामदार भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलर राख्नुपर्ने अनि व्यवसायले राखेको नगद धरोटीको ब्याज उपलब्ध गराउनुपर्ने जस्ता मागहरू छन्। यी मागहरूमा सरकारको धारणा के छ?
2: होइन, यस बीपीको सम्बन्धमा, पीसीसीको सम्बन्धमा र उहाँहरूले भनेका सम्बन्धमा सबै कूटनीतिक पहलहरू हामीले गरिरहेका छौं, पत्राचार गरिरहेका छौं, छलफल भइरहेछ, संवाद भइरहेछ। उहाँहरूले भनेका कुरा हामीले चाहिँ हाम्रो श्रमिकको र व्यवसायहरूको चाहिँ लाई अप्ठ्यारो पर्ने कुरामा हाम्रो कूटनीतिक पहल चाहिँ विगतदेखि पनि गरे, अहिले पनि यी जुन तपाईँले उल्लेख गरेका विषयहरूमा एकदमै चाहिँ हामीले कूटनीतिक पहल गरिरहेका छौँ, छलफल भइरहेको छ, होइन, त्यसको सल्युसन पनि आउँछ, उहाँहरूले प्रतीक्षा गर्नु पर्यो। जहाँसम्म लाग्छ माग प्रमाणीकरण उसलाई चाहिँ यो चाहिँ श्रम स्वीकृतिलाई अटोमेसनको कुरा छ, पुनः श्रम स्वीकृति अटोमेसन भइसकेको छ, होइन, सरकारको सहयोग हुँदै शासकीय सुधारका कार्यक्रम अन्तर्गत त्यति बेलै हामीले अहिले पुनः श्रम स्वीकृति अटोमेटिक तरिकाले अटोमेसनको माध्यमबाट हुन्छ, र अर्को श्रम स्वीकृतिलाई र माग प्रमाणीकरणलाई अटोमेसन गर्ने र यसलाई सहजीकरण गर्ने सन्दर्भमा वैदेशिक रोजगार ऐनमा पनि हामीले चाहिँ माग प्रमाणीकरण लगायतका यी विषयहरूलाई कसरी चाहिँ सहज बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ कानून संशोधनमा पनि प्रस्ताव गरेर अहिले कानून वैदेशिक रोजगार ऐन संशोधनको लागि अर्थ मन्त्रालय मानवीयताको कार्यालय र परराष्ट्र मन्त्रालयमा रायको लागि हामी पठाएका छौँ। उताबाट राय आउँदा बित्तिकै हामीले नयाँ वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रियालाई अगाडि बढाउँछौँ। त्यो चाहिँ अहिले काम गरिरहेको अवस्था छ। अब डिजिटाइजेसनको एकदमै उपयोग गरेर यसलाई चाहिँ कसरी ट्रान्सप्यारेन्ट गराउने र अटोमेसन गराउने भन्ने सन्दर्भमा त हामी मन्त्रालयले अब तपाईँको यो आर्थिक वर्षको कार्यक्रममै पनि बजेट विनियोजन सहितको कार्यक्रमै राखेका छौँ र त्यतातिर जति सकिन्छ यो तीन महिना चार महिनाभित्रै नै हामीले डिजिटाइजेसनका विनियोजित बजेटबाट हुने खालका कामहरू चाहिँ सुरु गरेका छौँ। कसैको परिणाम पनि देखिसकेका छ होइन। उहाँहरूले यो तपाईँले अघि उल्लेख गरेका मागहरूमा हामी उहाँहरूले माग राख्नुभयो राम्रै भयो। त्यो त मन्त्रालयले हाम्रो काम गरिसकेका र थालिसकेका काम हुन् तिनीहरू।
0: अब अन्त्यमा वैदेशिक रोजगार व्यवसाय संघले चाहिँ अनावश्यक धरपकड व्यवसायमाथि कार्यवाही गरेको भन्दै उनीहरूले नियतमै खोट छ भनेर भन्दैछन्। त्यस्तो खोटै देखिने गरी के गर्नुभयो तपाईँहरूले?
2: त्यस्तो त कुनै छैन। तपाईँको कुनै सरकारी निकायले अब सायद विभाग मन्त्रालयबाट जे काम हुन्छन् सबै चाहिँ कानून भन्दा बाहेक कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने कानूनको परिपालना र कार्यान्वयन गर्ने बाहेक चाहिँ कानूनमा नभएका कुराहरू त्यस्तो नियतमा खोट राखेर मलाई लाग्छ कुनै पनि सार्वजनिक निकायले त्यो काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरे जस्तो पनि मलाई लाग्दैन।
0: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे। साझापखमा एउटा विषय संक्षेपमा। प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले वैशाखदेखि असारसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यसबीचमा उल्लेख्य कामहरू भएको दावी गरेको छ। प्रगति विवरणमा यसबीचमा भएका मन्त्री परिषदका निर्णयदेखि सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सो अवधिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेएनजी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउन निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ। उसका अनुसार यो अवधिमा वित्तीय प्रगति पूँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% भएको छ। हेलो सरकार प्रणालीमा प्राप्त 44,000 भन्दा बढी गुनासा मध्ये 32,000 गुनासा फर्सेवट गरिएको सरकारले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। थाइल्याण्डको प्रहरीले राजधानी ब्याङ्ककको उत्तरी भागमा एक विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकहरूसहित 7 गोली हानी हत्या गरेको जनाएको छ। मृतकमा उनका आफ्नै हजुरबुवा र हजुरआमा समेत छन् जसलाई उनले विद्यालय पुग्नु अघि घरमै हत्या गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री अनुतिन चानवीर कुनले यसअघि 30 भन्दा बढ़ी मानिस घाइते भएका र तीमध्ये 9 अवस्था गम्भीर रहेको बताएका थिए। उनले आक्रमणलाई राम्ररी तयारी गरिएको घटना भनेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: 14 ती विद्यार्थीले अरूलाई गोली हानिसकेपछि आफैलाई गोली हानेका थिए। प्रहरीले ती विद्यार्थीले आफ्नो हजुरबुवाको नाममा रहेको ह्याण्डगनबाट 26 गोली चलाएको जनाएको छ। घाइतेहरूलाई एम्बुलेन्समा राखिँदै गर्दा अन्य विद्यार्थीहरू स्कूलबाट बाहिर निस्किएका थिए। त्यस क्रममा रोइरहेका शिक्षकहरूले एक अर्कालाई अंगालो हालेका थिए। थाई प्रधानमन्त्री अनुतिन चानवीर कुनले पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। देव सिरिन विद्यालयकी एक छात्रले बीबीसीलाई बताए अनुसार उनी बस्नका लागि विद्यालयको पर्खाल चढ़ेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौड़िँदै गरेको देखेको र आफ्ना एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्याण्डमा विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
5: यति बेला रात्रिको 9:00 छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने 11 ट्रेक्टर र एउटा टिप्परलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ। साउन 14 गतेदेखि 21 गतेसम्म जिल्लाका विभिन्न खोला तथा नदीहरूमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसार पसारमा संलग्न रहेका ट्रेक्टर तथा टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरी नियन्त्रणमा लिएका मालवाहक सवारी साधनलाई 4,31,000 जरिवाना गरी सम्बन्धित सवारी धनीलाई सवारी साधन जिम्मा लगाएको पनि प्रहरीले जनाएको छ। प्रभाव मूल्यांकन नगरी खोला तथा नदीबाट नदीजन्य सामग्रीको उत्खनन ओसार पसार गर्न नपाइने प्रावधान अनुसार हाल कुनै पनि खोला तथा नदीहरूबाट नदीजन्य पदार्थ निकाल्न पाइँदैन। सम्बन्धित गाउँपालिका नगरपालिकाको सिफारिश जिल्ला समन्वय समितिको प्राविधिक मूल्यांकन तथा अनुगमन र राष्ट्रपति सूर्य संरक्षण केन्द्रको सिफारिशपछि मात्रै ठेक्का टेन्डर गरी नदीजन्य पदार्थको उत्खनन तथा ओसार पसार गर्न पाउने कानूनी व्यवस्था छ। दाङका विभिन्न क्षेत्रलाई जोड्ने रणनीतिक महत्वका पुल निर्माणसँगै गुवारखोला अब विकासको अवरोध नभई सहज वा आवजावतको माध्यम बन्दै गएको छ। यसले गाउँ बस्तीको सम्बन्ध, कृषि उत्पादनको बजार विस्तार, शिक्षा, स्वास्थ्य, सहजता लगायतका गतिविधिमा समेत सकारात्मक प्रभाव परेको स्थानीयवासीको भनाइ छ। गोराई तुलसीपुर सड़क खण्डको 4-लेन विस्तारसँगै गुवारखोलामा अर्को आधुनिक पुल निर्माण भइरहेको छ। दामोदर मार्ग अन्तर्गत गोराईको कुरेपानीदेखि भवे गाउँपालिका साथ बिलासपुर जोड्ने सड़कमा पर्ने तुलसीपुर 15 मलवार र तुलसीपुर 12 गरगरुवालाई जोड्ने पुल संचालनमा आइसकेको छ। तुलसीपुर गरगरुवाका हुकुम बस्नेतले 2080 सालमा निर्माण शुरू भएको पुल संचालनमा आएपछि दक्षिणी दाङका बासिन्दाको जिल्ला सदरमुकामसँगको पहुँच सहज भएको बताउनुभयो। बबे गाउँपालिका साथमा पुल निर्माणसँगै पश्चिम दाङको सड़क सञ्जाल जिल्ला केन्द्रसँग प्रभावकारी रूपमा जोड़िएको छ। यसले वर्षौंदेखिको आवजावतको समस्या हटाएर स्थानीय जनजीवन सहज बनाएको हो। यहाँको पुरानो मानपुर बजारलाई तुलसीपुरसँग जोड़ने गुवारखोलामा बनेको पुलले स्थानीय आर्थिक गतिविधिलाई समेत टेवा पुर्याएको तुलसीपुर 16 साईपुरका अर्जुन रेग्मीले बताउनुभयो। गुवारखोलामा थप पूर्वाधार विस्तारको क्रम जारी छ। तुलसीपुर उपमहानगरपालिका 19 बिजौरी श्रीचौर हुँदै रोल्पाको रुन्टीगढ़ी होलेरी दहवन र सल्यान जोड़ने सड़क अन्तर्गत रानीबास क्षेत्रमा अर्को पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढ़िसकेको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ। यसबाट नागरिकले मन्त्रालय वा निकाय अनुसार छुट्टा छुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा संचार प्रविधि परिषदको बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीलाई प्रविधि मैत्री, सुरक्षित, पारदर्शी र नागरिक बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतिकरण गरिएको हो। बैठकमा चालू आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास तथा स्तरोन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम संचालन गरिने जानकारी दिइएको छ। प्रदेश सरकारले एकद्वार प्रदेश पोर्टल संचालनमा ल्याउने भएको हो। उक्त पोर्टल मार्फत प्रदेश सरकारका सबै मन्त्रालय तथा निकायका सेवा, सूचना र डिजिटल सेवामा एकै स्थानबाट पहुँच स्थापित हुनेछ। त्यसै गरी एकीकृत सूचना पोर्टल रिडिजाइन तथा अपग्रेड गरिने, भोइस र किबोर्ड मार्फत सूचना खोज्न सकिने सुविधा विकास गरिनेछ भने गुनासो व्यवस्थापन प्रणालीलाई समेत थप प्रभावकारी बनाइने जनाइएको छ। यसबाट प्रदेश सरकारका सबै सूचना एआई प्रविधि मार्फत भोइस र किबोर्ड मार्फत खरिद र सेवा सम्बन्धी कार्य एकै स्थानबाट प्राप्त गर्न सकिने जनाइएको छ। र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्यविधि विपरीत करोड़ौं रूपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको आयोगको भनाइ छ। आयोगका अनुसार 8 बिस्कुट नगरपालिका 19 जनक बटालाले दुग्ध सहकारीका नाममा डेयरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपियाँ अनुदान प्राप्त गरे पनि 2 वर्षसम्म डेयरी सञ्चालन नगरेको पाइएको छ। सहकारीका नाममा प्राप्त सरकारी गाड़ी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्ने उजुरीपछि आयोगले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2076
77 पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिम मार्फत संचालन दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रममा गम्भीर अनियमितता भएको आएको निष्कर्ष छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि 2076 विपरीत प्रस्तावहरूको वस्तुनिष्ठ मूल्यांकन नगरी बदनियतपूर्वक अनुदान वितरण गरिएको आयोगले जनाएको छ। 8-20 दुग्ध सहकारी संस्थाबाट सम्झौता गरी चिस्यान केन्द्र निर्माणका लागि 91,17,873 रूपियाँ अनुदान उपलब्ध गराइएको थियो। साथै चिस्यान केन्द्र स्थापना भएको 2 वर्षसम्म पनि संचालनमा नआएको जानकारी हुँदाहुँदै 8-20 नगरपालिकाले त्यही सहकारीलाई थप 80,23,051 रूपियाँ बराबरको एक मिल्क ट्याङ्कर र 2 सिंगल क्याब गाड़ी अनुदानमा उपलब्ध गराइएको आयोगको आरोप छ। ती गाड़ी समेत प्रयोगविहीन अवस्थामा रहेको र नेपाल सरकार कर्णाली प्रदेश सरकार तथा नगरपालिकाको अनुदानको दुरूपयोग भएको आयोगले जनाएको छ। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने
1: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, लकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाग,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98474 77 977
7: र 98578 3689।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जरान को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच हुने मिति यही फात्र 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653-23।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

ठगी जस्तो लाग्छ जीवनको रङ्ग।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: ये दांत दुखिरा
2: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
1: अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको होइन
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो त्यही भन न कहाँ जाउँ म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
3: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाङ
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
2: भर्ना खुलियो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
4: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
3: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शारिक राम चौधरीको नमस्कार। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने 11 ट्रयाक्टर र एउटा टिप्परलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ। साउन 14 गतेदेखि 21 गतेसम्म जिल्लाका विभिन्न खोला तथा नदीहरूमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसार पसारमा संलग्न रहेका ट्रयाक्टर तथा टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरी नियन्त्रणमा लिएका मालवाहक सवारी साधनलाई 4,31,000 जरिवाना गरी सम्बन्धित सवारी धनीलाई सवारी साधन जिम्मा लगाएको पनि प्रहरीले जनाएको छ। वातावरणीय प्रभाव मूल्यांकन नगरी खोला तथा नदीबाट नदीजन्य सामग्रीको उत्खनन ओसार पसार गर्ने नपाइने प्रावधान अनुसार हाल कुनै पनि खोला तथा नदीहरूबाट नदीजन्य पदार्थ निकाल्न पाइँदैन। सम्बन्धित गाउँपालिका नगरपालिकाको सिफारिश जिल्ला समन्वय समितिको प्राविधिक मूल्यांकन तथा अनुगमन र राष्ट्रपति सूर्य संरक्षण केन्द्रको सिफारिशपछि मात्रै ठेक्का टेण्डर गरी नदीजन्य पदार्थको उत्खनन तथा ओसार पसार गर्न पाउने कानूनी व्यवस्था छ। दाङका विभिन्न क्षेत्रलाई जोड्ने रणनीतिक महत्वका पुल निर्माणसँगै गुवारखोला अब विकासको अवरोध नभई सहज वा आवजावतको माध्यम बन्दै गएको छ। यसले गाउँ बस्तीको सम्बन्ध, कृषि उत्पादनको बजार विस्तार, शिक्षा, स्वास्थ्य, सहजता लगायतका गतिविधिमा समेत सकारात्मक प्रभाव परेको स्थानीयवासीको भनाइ छ। गुवाही तुलसीपुर सड़क खण्डको 4-लेन विस्तारसँगै गुवारखोलामा अर्को आधुनिक पुल निर्माण भइरहेको छ। दामोदर मार्ग अन्तर्गत गुराएको कुरेपानीदेखि बबई गाउँपालिका साथ बिलासपुर जोड्ने सड़कमा पर्ने तुलसीपुर 15 मलवार र तुलसीपुर 12 गरगरुवालाई जोड्ने पुल संचालनमा आइसकेको छ। तुलसीपुर गरगरुवाका हुकुम बस्नेतले 2080 सालमा निर्माण शुरू भएको पुल संचालनमा आएपछि दक्षिणी दाङका बासिन्दाको जिल्ला सदरमुकामसँगको पहुँच सहज भएको बताउनुभयो। बबे गाउँपालिका साथमा पुल निर्माणसँगै पश्चिम दाङको सड़क सञ्जाल जिल्ला केन्द्रसँग प्रभावकारी रूपमा जोड़िएको छ। यसले वर्षौंदेखिको आवजावतको समस्या हटाएर स्थानीय जनजीवन सहज बनाएको हो। यहाँको पुरानो मानपुर बजारलाई तुलसीपुरसँग जोड्ने गुवारखोलामा बनेको पुलले स्थानीय आर्थिक गतिविधिलाई समेत टेवा पुर्याएको तुलसीपुर 16 साईपुरका अर्जुन रेग्मीले बताउनुभयो। गुवारखोलामा थप पूर्वाधार विस्तारको क्रम जारी छ। तुलसीपुर उपमहानगरपालिका 19 बिजौरी श्रीचौर हुँदै रोल्पाको रुन्तीगढ़ी होलेरी दहवन र सल्यान जोड्ने सड़क अन्तर्गत रानीबास क्षेत्रमा अर्को पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढ़िसकेको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ। यसबाट नागरिकले मन्त्रालय वा निकाय अनुसार छुट्टा छुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा संचार प्रविधि परिषदको बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीलाई प्रविधि मैत्री, सुरक्षित, पारदर्शी र नागरिक बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतिकरण गरिएको हो। बैठकमा चालू आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास तथा स्तरोन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ। प्रदेश सरकारले एकद्वार प्रदेश पोर्टल सञ्चालनमा ल्याउने भएको हो। उक्त पोर्टल मार्फत प्रदेश सरकारका सबै मन्त्रालय तथा निकायका सेवा, सूचना र डिजिटल सेवामा एकै स्थानबाट पहुँच स्थापित हुनेछ। त्यसै गरी एकीकृत सूचना पोर्टल रिडिजाइन तथा अपग्रेड गरिने, भोइस र किबोर्ड मार्फत सूचना खोज्न सकिने सुविधा विकास गरिनेछ भने गुनासो व्यवस्थापन प्रणालीलाई समेत थप प्रभावकारी बनाइने जनाइएको छ। यसबाट प्रदेश सरकारका सबै सूचना एआई प्रविधि मार्फत भोइस र किबोर्ड मार्फत खरिद र सेवा सम्बन्धी कार्य एकै स्थानबाट प्राप्त गर्न सकिने जनाइएको छ। र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्यविधि विपरीत करोड़ रूपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको आयोगको भनाइ छ। आयोगका अनुसार 8 बिस्कुट नगरपालिका 19 का जनक बटालाले दुग्ध सहकारीका नाममा डेयरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपियाँ अनुदान प्राप्त गरे पनि 2 वर्षसम्म डेयरी सञ्चालन नगरेको पाइएको छ। सहकारीका नाममा प्राप्त सरकारी गाड़ी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्ने उजुरीपछि आयोगले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2076
1970 पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिम मार्फत संचालन दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रममा गम्भीर अनियमितता भएको आएको निष्कर्ष छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि 2076 विपरीत प्रस्तावहरूको वस्तुनिष्ठ मूल्यांकन नगरी बदनियतपूर्वक अनुदान वितरण गरिएको आयोगले जनाएको छ। आठबीचको दुग्ध सहकारी संस्थाबाट सम्झौता गरी चिस्यान केन्द्र निर्माणका लागि 91,17,873 रूपियाँ अनुदान उपलब्ध गराइएको थियो। साथै चिस्यान केन्द्र स्थापना भएको दुई वर्षसम्म पनि संचालनमा नआएको जानकारी हुँदाहुँदै आठबीचको नगरपालिकाले त्यही सहकारीलाई थप 80,23,051 रूपियाँ बराबरको एक मिल्क ट्याङ्कर र दुईवटा सिंगल क्याब गाड़ी अनुदानमा उपलब्ध गराइएको आयोगको आरोप छ। ती गाड़ी समेत प्रयोगविहीन अवस्थामा रहेको र नेपाल सरकार कर्णाली प्रदेश सरकार तथा नगरपालिकाको अनुदानको दुरूपयोग भएको आयोगले जनाएको छ। हवस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोटिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082590 4666, 98 29 81 50 53।

0: खने मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
1: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गुदारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिसियामा कमी शरीर साथी तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98-479-2570
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
7: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555
9: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
10: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
11: फोन नम्बर 082-582-6601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
13: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुहास जाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने आछु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
12: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पीत बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कान को जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
7: नोट, धेरै ठाउँ जोचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
7: समय बिहान 10 बजेदेखि।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: नोट, कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98188-99-08। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
12: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 सहित गेट दाङ।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 0825902022।
8: सुरोध टुटी पुकार खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम बिआर डेन्टलको सहकार्यमा